0: खरिमायाले निराश हुँदै भनिन्, आखिर त्यही राख्नु पर्यो। खरिमायासँग सम्पर्क भएकाहरूले उनलाई नेपालसम्म शव ल्याउन धेरै रकम लाग्ने बताएका थिए। घरमै ल्याएर आफ्नो धर्म अनुसार विदाई गर्न मन थियो, उताबाट धेरै पैसा लाग्छ, नलानु भन्न थाले। गैर आवासीय नेपालीहरूका अनुसार इराकबाट नेपालसम्म शव पठाउन 5-9 लाख रूपियाँ लाग्छ। त्यसका निम्ति प्रशासनिक प्रक्रिया अझ झन्झटिलो हुने भएकाले गोयर त्यहाँका नेपालीको अन्त्येष्टि स्थल बन्न पुगेको छ।
1: आर्थिक वर्ष 2082-83 रोजगारीका लागि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा घटेको छ। वैदेशिक रोजगार विभागको सार्वजनिक गरेको तथ्याङ्क अनुसार समीक्षा अवधिमा 7,92,187 जनाले श्रम स्वीकृति लिएर विभिन्न मुलुकमा रोजगारीका लागि प्रस्थान गरेका छन्। अघिल्लो आर्थिक वर्षमा 151 देशमा जानका लागि 8,39,266 जनाले श्रम स्वीकृति लिएका थिए। अघिल्लो आर्थिक वर्षको तुलनामा वैदेशिक रोजगारीमा जानेहरूको संख्या 50,000 हाराहारीमा घटेको छ। यो संख्या अघिल्लो वर्षभन्दा 47,079 कम हो। यो वर्ष वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति प्राप्त गर्नेमा 6,97,096 पुरूष रहेका छन् भने 95,051 महिला रहेका छन्।
0: सधैं जोखिममा नारायणगढ़ मुगलिन खण्ड नागरिक दैनिकमा खबर छ। चितवन जिल्ला प्रशासन कार्यालयले शनिबार र आइतबार राति 10 बजेदेखि नारायणगढ़ मुगलिन सड़क खण्ड र राजधानी प्रवेश गर्ने पृथ्वी राजमार्गमा गाड़ी चलाउन रोक लगायो। भारी वर्षाको पूर्वानुमानपछि बढ़ी दुर्घटना हुन सक्ने क्षेत्रमा रातिमा सवारी चलाउन रोक लगाइएको हो। वर्षा लागेसँगै चितवन हुँदै राजधानी प्रवेश गर्ने सड़क पहिरोको उच्च जोखिममा छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको तथ्याङ्क अनुसार गत असोज यता नारायणगढ़ मुगलिन खण्ड पहिरोका कारण 17 पटकसम्म अवरूद्ध भएको छ। यस अवधिमा 331 घण्टा सड़क अवरूद्ध भएको ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले जानकारी दिनुभयो।
1: सरकारले अन्तर्राष्ट्रिय पूँजी बजारबाट ऋण उठाउन कानूनी बाटो खोल्ने तयारी गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक ऋण व्यवस्थापन सम्बन्धी कानून संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मसौदामा विदेशी मुद्रामा पनि ऋण पत्र जारी गर्न पाउने प्रावधान समेटिएको छ।

2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भएको छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बर्खायाम शुरू भएसँगै देशभरका 80 राजमार्गका विभिन्न खण्डमा पहिरो खसेर सवारी आवागमन प्रभावित हुने जोखिम बढ़ेको छ। नारायणगढ़ मुगलिन सड़क खण्डको तीन खोलामा दैनिक जसो पहिरो खसिरहेको छ। पहिरो गएपछि मेसिन र प्रविधिको सहायतामा भन्साएर सवारी सञ्चालन गर्ने गरिएको सड़क विभागले जनाएको छ।
2: सरकारले शिक्षा नियमावली 2059 दशौं संशोधन अर्थात शिक्षा नियमावली 2083 विद्यालय शिक्षा अब दुई तहको मात्र बनाउने कानूनी आधार तयार पारेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावली संशोधन गरी विद्यालय शिक्षालाई आधारभूत कक्षा 1-8 र माध्यमिक कक्षा 9-12 गरी दुई तहमा मात्र सञ्चालन गर्ने कानूनी आधार तयार पारेको हो।
1: नेपाली कांग्रेसले बीपी कोइरालाको 44 स्मृति दिवसका अवसरमा यही साउन 6 गते देशका विभिन्न भागमा विविध कार्यक्रम

0: आयोजना गरी मुलुकको लोकतान्त्रिक आन्दोलनमा उहाँले निर्वाह गरेको योगदानको स्मरण गर्ने भएको छ। पार्टी उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले उक्त दिन काठमाण्ड उपत्यकामा ग्रीन रन आयोजना गर्ने घोषणा गरेको छ।
1: सरकारले आर्थिक वर्ष 2082-83 घर जग्गा कारोबारबाट 60,73,72,00,000 रूपियाँ राजस्व उठाएको छ। यो आर्थिक वर्ष 2079-80 यता सबैभन्दा धेरै हो। आर्थिक वर्ष 2079-80 41,15,76,00,000 रूपियाँ राजस्व उठेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क छ।
0: सहकारी क्षेत्रको नियमन गर्ने जिम्मा नेपाल राष्ट्र बैंक दिन बैंकलाई दिन बैंकर्सहरूले सुझाव दिएका छन्। आइतबार प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न परेको विधेयकमाथिको छलफलमा सहभागी बैंकर्सहरूले बैंकिङ कारोबार गर्ने सहकारीलाई नेपाल राष्ट्र बैंकको नियमनमा ल्याउनुपर्ने सुझाव दिएका हुन्।
1: कृषि वन तथा पर्यावरण मन्त्रालयले 1,250 मेट्रिक डीएपी रासायनिक मल सोमबार नेपाल आइपुग्ने जनाएको छ। ग्लोबल टेण्डर मार्फत खरीद गरिएको 30,000 मेट्रिक टक डीएपी मल भारतको कोलकाता बन्दरगाहमा जुलाई 10 आइपुगेको थियो।
0: अब शेयर बजार। गत साता नेपाल धितोपत्र बोर्डको 10 वर्ष पूँजी बजार विकास मार्गचित्र र चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक भइसके लगानीकर्ता उत्साहित बनेका छन्। असार 29 सोमबारसम्म निरन्तर बजार घटे पनि लगानीकर्ताका एक समूह बोर्डमा बजार सुधारको पहलका लागि धरना दिन गएका थिए। सोही दिन बोर्डले नीति तथा कार्यक्रमसँगै पूँजी बजार विकास मार्गचित्र सार्वजनिक गरेको थियो। असार 29 घटेर 2,570.18 बिन्दुमा बन्द भएको नेप्से त्यसपछि चार कारोबार दिन निरन्तर बढ़ेर 2,677.54 बिन्दुमा बन्द भएको छ।

Jesus bonus pal. Wszystko co przechodzisz, ciężko masz taki działa swój bon. भरपूर मनोरंजन सहित मात्र रु 999 में ईस्ट होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा ईस्ट होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। रूसले युक्रेनका विभिन्न शहरलाई लक्षित गरी शनिबार भीषण ब्यालेस्टिक मिसाइल आक्रमण गरेको छ। आक्रमणमा परि कम्तीमा चारजनाको मृत्यु हुनुका साथै 36 जना भन्दा बढ़ी घाइते भएको युक्रेनी अधिकारीहरूले जानकारी दिएका छन्। उत्तर पूर्वी शहर खर्किबमा 3 जनाको मृत्यु भएको छ भने 20 जना घाइते भएका छन्।
2: अब खेल खबर। साबिक विजेता अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले फिफा विश्वकप 2026 उपाधि जितेको छ। स्पेनले यसअघि सन् 2010 विश्वकपको उपाधि हासिल गरेको थियो। खेलको निर्धारित 90 मिनटको समयमा एन्जो फर्नान्डेजले दोहोरो पहिलो कार्ड पाएपछि अर्जेन्टिना 10 खेलाड़ीमा सीमित बनेको थियो। त्यसैको फाइदा उठाउँदै स्पेनले गोल गर्न सफल भयो। स्पेनलाई फिफा विश्वकप 2026 उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका युवा खेलाड़ी हुन् लामिन एमाल। 19 वर्षीय एमालले डेब्यू विश्वकपमा आफूलाई स्थापित गर्न सफल भए। बार्सिलोनाका स्टार एमालले स्पेनको उपाधि यात्रामा निर्णायक भूमिका खेल्दै विश्वकपकै धेरै नयाँ कीर्तिमान कायम गरेका छन्। 16 वर्ष अघि दक्षिण अफ्रिकामा पहिलो पटक विश्व फुटबलको शिखर चुमेको स्पेनले फेरि एकपटक विश्वमाथि आफ्नो आधिपत्य स्थापित गरेको छ। त्यस्तै यो उपाधिले केवल विश्वकप जितेको अर्थ राख्दैन, बरू स्पेनको नयाँ पुस्ताले अन्तर्राष्ट्रिय फुटबलको नेतृत्व गर्न थालेको संकेत दिने पनि विश्लेषण गरिएको छ। त्यस्तै किलियन एम्बापेले यस विश्वकपमा 10 गोल गर्दै लगातार दुईपटक गोल्डेन बुट जित्ने पहिलो खेलाड़ी बनेका छन्। एम्बापेले 22 विश्वकप खेलमा 22 गोल गर्दै लियोनल मेस्सीको 21 गोलको कीर्तिमान तोडेर सर्वाधिक गोलकर्ता बन्न सफल भएका छन्।
1: अब विचार विश्लेषणको पालो। चुन देवीको ललकारमा सानेपाको हुंकार शीर्षकमा डाक्टर गणेश प्रसाद घिमिरेको विचार हिमालय टाइम्समा छापिएको छ। विधानभन्दा माथि पार्टी सभापति पनि छैन। आज नेपाली कंग्रेस वैधानिक रूपमा 15 महाधिवेशन गर्ने तर्खरमा जुटेको छ। विशेष महाधिवेशनबाट आएका पार्टी सभापति गगन कुमार थापा विधानभन्दा बाहिर गएर पार्टीका कुनै काम कार्यवाही हुन नसक्ने अडानमा रहेका छन्। पार्टी एक ढिक्का छ। चुनदेवीमा सहभागी हुने बाहेक विशेष महाधिवेशनलाई नेपालका संवैधानिक निकायले स्वीकार गरिसकेको छ। यसरी विधानत संविधानत वैध भएको पार्टीलाई अवैध हो भन्ने रोइलो किन होला? देवीलाई सानेपाले बोलाएको छ। सानेपाले विधान सम्मत तरिकाले बोलाउने हो, विधान मिचेर बोलाउने होइन। विधान सम्मत तरिकाले बोलाएको ठाउँमा जानु आवश्यक पनि हो। चुनदेवीलाई सानेपामा विलय गराउँ। सानेपा नै नेपाली कंग्रेसको वैधानिक मुकाम हो। बाहिर बसेर आफूलाई शिवजीको घाटीको सर्प नमानौं।
3: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
4: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादरी नगरपालिका एक प्रगति टोल विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843218049।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्म्यो। उफ, कुन जन्मको पाप थियो पनि।
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्गा बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 9852557768 9852557868।
9: साथै 98525577 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
11: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
10: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
11: हाम्रा सेवाहरू
10: दाँत नदुखाइ खोल्ने,
11: दाँत भर्ने, दाँतको आकृति गर्ने,
10: दाँतको एक्सरे सुविधा,
11: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
10: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
11: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिचाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
10: ध्यान दिनै पर्ने कुरा,
11: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
10: खुल्न पर्ने दाँतलाई
12: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।

0: रेडियो संखुवा सभा राष्ट्रका लागि संचार
1: प्रस्ताव अभौतनिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा 17 संशोधन प्रस्ताव, राष्ट्र बैंक विधेयकमा 77 संशोधनको सुझाव,
2: बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानव अधिकारको रक्षा गर्न संसदीय समितिको निर्देशन, 72% ज्येष्ठ नागरिक कृषि क्षेत्रमा सक्रिय, पाल्पामा सुन्तलाको विरूवा वितरण गर्ने स्थानीय सरकारको अभियान प्रभावकारी,
1: आकस्मिक बाढ़ी र पहिरोबाट भारतमा कम्तीमा 19 जनाको मृत्यु, युआनाको तटमा डुंगा दुर्घटना, अमेरिकाद्वारा इरानमाथि पुनः हवाई आक्रमण,
2: र फिफा विश्वकप 2026 उपाधि स्पेनलाई साबिक विजेता अर्जेन्टिना 1-0 पराजित, सर्वाधिक गोल गरेका फ्रान्सेली खेलाड़ी एम्बापेलाई यस वर्षको गोल्डन बुट, एनपीएल पोखराको टोली प्रशिक्षकमा श्रीलंका मेन्डिज नियुक्त।
3: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: साझा खबरको सबैभन्दा शुरूमा 1250 मेट्रिक टन डीएपी मल आज नेपाल आइपुग्न लागेको र वितरणका लागि मन्त्रालयले गरेको तयारीको प्रसंग।
1: कृषि वन तथा पर्यावरण मन्त्रालयले 1250 मेट्रिक टन डीएपी मल आज नेपाल ल्याइ पुर्याउने भएको छ। ग्लोबल टेन्डर मार्फत खरीद गरिएको 30,000 मेट्रिक टन डीएपी मल भारतको कोलकाता बन्दरगाहमा जुलाई 10 आइपुगेको थियो। त्यस मलमध्ये 1250 मेट्रिक टन मल यही साउन 1 गते नेपालतर्फ ढुवानी शुरू भएको थियो। बाँकी मल हाल कोलकाता बन्दरगाहमै नेपाल ल्याउने प्रक्रियामा रहेको मन्त्रालयले जानकारी गराएको छ। प्याकेजिङ सम्पन्न भएसँगै मल क्रमशः नेपाल भित्रिने कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले CIN बताउनुभयो। मल आपूर्तिको व्यवस्थापन कृषि सामग्री कम्पनीबाट हुँदै आएको छ।
2: प्रतिनिधि सभामा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 17 संशोधन प्रस्ताव दर्ता भएको छ। सांसदहरूले प्रस्तावनादेखि नै संशोधन प्रस्ताव राखेका छन्। सांसदहरू परशुराम तामाङ, गणेश बहादुर विश्वकर्मा, प्रमिला कुमारी गक्षदार, गणेश पराजुली, नरेन्द्र कुमार केरूङ, सुमनिमा उदास, सुशील खटका, अनुष्का श्रेष्ठ, प्रकाश चन्द्र परियारले विभिन्न दफामा संशोधन प्रस्ताव राख्नु भएको हो। त्यसै गरी सांसदहरू भूमिका लिम्बु सुब्बा, कुलभक्त साक्य, ऐन बहादुर महर, गणेश कार्की, गुरू प्रसाद बराल, कमल सुवेदी, समीक्षा बास्कोटा र सुलभ खरेलले पनि संशोधनको लागि प्रस्ताव दर्ता गर्नुभएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद परशुराम तामाङले परम्परागत रूपमा अभ्यास तथा पुस्तान्तरण गर्दै आएका भन्ने शब्दहरूको सट्टामा पुस्तौंदेखि प्रचलनमा रहेका आदिवासी तथा परम्परागत ज्ञान सिप तथा अभ्यास जस्ता प्रस्तावनामै राख्नुपर्ने उल्लेख गर्नुभएको छ। रासोपा सांसद कमल सुवेदीले नेपालमा बसोबास गर्ने थारू, आदिवासी, जनजाति लगायत विभिन्न जाति, क्षेत्र र समुदाय ले विकास गरेका अभौतिक सांस्कृतिक सम्पदाहरूलाई युनेस्को विश्वव्यापी मान्यताको आधारमा पहिचान, संरक्षण, पुनर्जीवन र भविष्यमुखी प्रवर्धन गर्न वाञ्छनीय भएकाले ऐन बनाएको भन्ने लेख्ने प्रस्ताव गर्नुभएको हो भने राष्ट्रपाकी अर्का सांसद सुलभ खरेलले नेपालभित्र तथा विदेशमा बसोबास गर्ने नेपाली व्यक्ति, समूह तथा समुदायले परम्परागत रूपमा अभ्यास तथा पुस्तान्तरण गर्दै आएका अभौतिक सांस्कृतिक सम्पदाको पहिचान, संरक्षण र प्रवर्धन गर्न वाञ्छनीय भएकाले ऐन बनाएको भनेर प्रस्तावनामा लेख्नुपर्ने भन्नुभएको छ। नेकपाका सांसद गणेश बहादुर विश्वकर्माले अभौतिक भन्ने शब्दको सट्टा मौलिक भनेर लेख्नुपर्ने प्रस्ताव गर्नुभएको छ। विधेयक प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा दफावार छलफल भइरहेको छ। यही विधेयकको बारेमा सामुदायिक रेडियो प्रसारक संघ अकुराप नेपालको आयोजनामा विशेष छलफल आज हुँदैछ। छलफलमा संसदीय समितिका सभापति, सांसद र सरोकारवाला निकायको सहभागिता हुन लागेको छ। यसैबीच प्रतिनिधि सभामा रहेको नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 विभिन्न राजनैतिक दलका 18 सांसदले 77 संशोधन प्रस्ताव दर्ता गराएका छन्। प्रतिनिधि सभा नियमावली 2083 नियम 114 बमोजिम दर्ता भएका संशोधन प्रस्तावहरूलाई सभामुख डोलप्रसाद अर्यालले स्वीकृत गर्नुभएको छ। संशोधनकर्ता सांसदहरूले मुलुकको केन्द्रीय बैंकलाई प्रविधि मैत्री बनाउन डिजिटल बैंकिङ, केन्द्रीय बैंक डिजिटल मुद्रा, क्रिप्टो करेन्सीको नियमन, संचालक समितिको संरचना र योग्यता जस्ता महत्वपूर्ण विषयहरूमा परिमार्जनको माग गरेका छन्। विधेयकमा प्रविधिको बढ्दो प्रयोगलाई नियमन गर्न धेरैजसो सांसदहरूले नयाँ व्यवस्थाहरू प्रस्ताव गरेका छन्।
1: कानून न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बास्कोटाले अधिकार कर्मी बिनु यादव र निहारिका राजपूतसँग गृहमन्त्रीलाई भेट गर्ने वातावरण बनाउन गृह मन्त्रालयसँग आग्रह गर्नुभएको छ। गृहमन्त्रीसँग यादव र राजपूतले भेट्न चाहेको विषय बारेमा बोल्दै सभापति बास्कोटाले कुनै पनि नागरिकले आफ्ना माग राख्न मन्त्रीलाई भेट्न पाउनुपर्ने र त्यसका लागि आवश्यक समन्वय गरिदिन गृह मन्त्रालयलाई आग्रह समेत गर्नुभएको हो। सिंहदरबारमा बसेको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा सभापति बास्कोटाले यस्तो आग्रह गर्नुभएको थियो। विगतदेखि नै हिंसा पीड़ित रहेको भन्दै आवाज उठाइरहेकी कुमारी आमाका नामबाट परिचित निहारिका र बिनु शनिबार गृहमन्त्रीसँग आफ्ना समस्या राख्न नपाएको भन्दै घण्टी बजार र सिंहदरबार गेटमा धरना दिनुभएको थियो। तर उहाँहरू दुवैजनालाई महिलालाई प्रहरीले लछार पछार गरेर हटाएको थियो। सभापति बास्कोटाले भन्नुभयो नागरिक सम्बन्धी विषय उपसाकोट पहिरोबाट विस्थापितको समस्या बिनु यादव र निहारिका राजपूतका विषयमा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गरिनेछ। विशेष गरी नागरिकले आफ्ना समस्या मन्त्री समक्ष राख्न चाहेको अवस्थामा गृह मन्त्रालयलाई भेटघाटको व्यवस्था मिलाउन अनुरोध गरिएको छ। बैठकमा सभापति बास्कोटाले बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकार उचित खानपान र शोषणको अवस्थामा सुधार गर्न सरकारलाई विशेष ध्यान दिन समेत आग्रह गर्नुभएको छ।
4: कारागारमा पनि जस्तो अदालती प्रक्रियामा पनि बाल विजयकर्तालाई उपस्थिति गराउँदाखेरि हामीले डिजिटल्ली नै अहिले त अदालतले कति काम चाहिँ डिजिटल्ली पनि गरिदिइरहेको छ र कारागारले त्यो इम्प्लिमेन्ट पनि गरिराखेको छ। त्यो गर्दाखेरि चाहिँ हामीलाई जुन अघि गाडीको अभाव छ भने त्यसमा पनि अलिकति फोकस्ड हुने र उहाँहरूलाई यता र उता अदालती लिएर जाँदाखेरि यो बाल विजयकर्तालाई म चाहिँ कतै अपराधी नै हो कि भन्ने मानसिकता उहाँहरूको मनोसामाजिक हिसाबले पनि उहाँहरूलाई सजिलो पार्नको लागि हामीले त्यो डिजिटल माध्यमलाई चाहिँ कसरी प्रयोग गर्न सक्छौं त्यसमा पनि हामीले काम गर्नुपर्ने जस्तो देखिन्छ।
1: विशेष गरी रूपन्देही लगायत क्षमता भन्दा बढ़ी बालबालिका रहेका सुधार गृहको अनुगमन गरी ती समस्या समाधान गर्न उहाँले सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण समेत गर्नु भएको छ। बैठकमा सभापति बास्कोटाले समितिमा सांसदहरूले उठाएका सार्वजनिक सरकारका विषयमा समेत समितिको ध्यानाकर्षण गराउनु भएको थियो। संसदीय समितिले देशभरका बाल सुधार गृहको भौतिक पूर्वाधारमा सुधार क्षमता अभिवृद्धि र बालबालिकाको पोषण व्यवस्थापनमा तत्काल कार्य अघि बढ़ाउन समेत सरकारलाई निर्देशन दिएको छ।
2: बर्खायाम शुरू भएसँगै देशभरका 80 राजमार्गका विभिन्न खण्डमा पहिरो खसेर सवारी आवागमन प्रभावित हुने जोखिम देखिएको छ। नारायणगढ मुगलिन सड़क खण्डको तुइन खोलामा दैनिक जसो पहिरो खसिरहेको छ भने पहिरो गएपछि मेसिन र प्रविधिको सहायतामा पन्छाएर सवारी साधन सञ्चालन गर्ने गरिएको सड़क विभागले जानकारी गराएको छ। यो खण्डमा पहिरोको जोखिम बढ़िरहेकाले मौसम पूर्वानुमान महाशाखाको सूचनालाई आधार मानेर जिल्ला प्रशासन कार्यालय चितौनले रातको समयमा सवारी आवागमनमा रोक्ने गरेको छ। राति र आइतबार पनि पर्ने मौसम पूर्वानुमान महाशाखाको त्यो पूर्वानुमान रहेको थियो। सधैँको बर्खामा कान्ति राजमार्ग, बीपी राजमार्ग, नागढुङ्गा मुगलिन सड़क, कोशी कर्णाली कालीगण्डकी करिडोर, साँफे मार्तरी सड़क, भालुबाङ प्युठान सड़क, सुर्खेत नेपालगंज सड़क, मेची राजमार्ग, नारायणगढ़ मुगलिन सड़क, गल्छी त्रिशुली स्याप्रुवेशी रसुवागढ़ी सड़कका विभिन्न खण्डमा पनि पहिरोको जोखिम रहेको विभागले जानकारी गराएको छ। विस्तार भइरहेको नागढुङ्गा मुगलिन सड़क अन्तर्गत पहिरो खस्ने जोखिम रहेका क्षेत्रमा फुर्के खोला, झ्याप्ले खोला, 13 किलोमिटर, 4 किलो, रातमाटे, शीतल बजार नजिक, विशाल बजार नजिक, ज्यामिरे घाट, ज्वाङ खोला, मौवा खोला र घोप्टेबीर रहेका छन्। नागढुङ्गा नौबिसे सड़क अन्तर्गत झ्याप्ले खोलामा असोज 2081 रोकिराखेका माइक्रो बस र यात्रु बस पहिरोले पूर्दा 35 जनाको मृत्यु भएको थियो। अहिले त्यस क्षेत्रमा पहिरो रोकथामको काम भएको र 55 उपकरण तयारी अवस्थामा राखिएको विभागले जनाएको छ। नागढुङ्गा मुगलिन सड़क निर्माणाधीन अवस्थामा रहेकाले पहिचान गरिएको ठाउँमा भन्दा पनि नयाँ ठाउँबाट पहिरो खस्ने समस्या रहेको सड़क विभाग अन्तर्गत संघीय सड़क सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख सौजन्य नेपालले जानकारी गराउनु भएको छ। पछिल्लो 3 घण्टाको मौसमी अवस्थालाई विश्लेषण गर्दा कर्णाली प्रदेशका 1-2 स्थानमा मात्रै पानी परिरहेको छ भने अरू प्रदेशका अधिकांश स्थानमा पानी परिरहेको छ र बितेको तीन घण्टामा सबैभन्दा धेरै पानी बर्दियाको ताराताल क्षेत्रमा परेको छ जहाँ 35.8 मिलिमिटर पानी परेको छ भने त्यसै गरी बैदौली क्षेत्रमा पनि 27.4 मिलिमिटर पानी परेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पाल्पामा बिरूवा रोपेपछि किसानलाई नगद प्रोत्साहन,
5: त्यस्तै किसिमको चाहिँ यस्ता फर्महरूलाई पनि प्रोत्साहन गरेर कन्टिन्यू 4-5 वर्ष चाहिँ लगानी गरिदिने गर्यो भने चाहिँ कृषकहरूको जीवनस्तर माथि उठ्छ जस्तो मलाई लाग्छ।
2: 72% ज्येष्ठ नागरिक कृषि क्षेत्रमा सक्रिय, आकस्मिक बाढ़ी र पहिरोबाट भारतमा कम्तीमा 19 जनाको मृत्यु, सभापति थापासँग वार्ताका लागि देउवा पक्षको 5 बुधे प्रस्ताव लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
8: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
9: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
10: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
11: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
10: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
12: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
13: कार्यक्रम साझा आवाज,
10: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
14: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
15: प्रोप्राइटर मधुमाया जी, पढे होइन प्रोप्राइटर बनेको छु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
10: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देख्दै भर
11: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
12: पसिनाको सम्मान, समानताको अभियान,
13: कार्यक्रम साझा आवाज।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: निवर्तमान सभापति शेरबहादुर देउवा समूहली पार्टीभित्रको एकता कायम राख्न 5 बुधे प्रस्ताव सार्वजनिक गरेको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको निवर्तमान पदाधिकारी सदस्य प्रदेश समितिका सभापति जिल्ला सभापति सहितको बैठकले संस्थापन पक्षबाट भ्रमपूर्ण प्रचार भएको भन्दै आफ्नो पक्षबाट राखिएका 5 बुधे प्रस्ताव सार्वजनिक गरेको हो। प्रस्तावका विषयमा जानकारी गराउँदै नेता मीन विश्वकर्माले भन्नुभयो,
16: विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्य समिति र 14 महाधिवेशनबाट विशेष महाधिवेशनमा भाग नलिएका केन्द्रीय कार्य समितिलाई मिलाएर केन्द्रीय कार्य समिति पुनर्गठन गर्ने र त्यो पुनर्गठित केन्द्रीय कार्य समितिले आवश्यकता अनुसार सभापति गगन थापाको नै बहुमत रहने गरी कार्य सम्पादन समिति बनाउने, 15 महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनका लागि पुनर्गठित केन्द्रीय कार्य समितिले सहमतिमा 15 महाधिवेशनको कार्यतालिका घोषणा गर्ने, सहमतिकै आधारमा केन्द्रीय समितिको निर्णय अनुसार महाधिवेशनका लागि आवश्यक पर्ने विभिन्न समितिहरू बनाउने र त्यो समितिमा पनि सभापतिकै बहुमत राख्ने।
1: यसैबीच नेता विश्वकर्माले तत्काल सहमतिका लागि अघि बढ़े पनि नेतृत्वले त्यसलाई व्यवस्था गरेको बताउनु भएको छ। उहाँले पार्टी एकताको विषयलाई लिएर नियमित महाधिवेशनका पक्षधारले दिनानुदिन नयाँ र मान्नै नसकिने प्रस्तावहरू अघि सारेको समेत बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा परिभाषाविहीन दिशाविहीन नीतिविहीन र थितिविहीन राजनीति चलिरहेको बताउनु भएको छ। हिजो सांसदहरूलाई प्रशिक्षण दिँदै उहाँले लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक कानूनी संसदीय बाटाहरू भए पनि अहिले बनेको सरकारको प्रारम्भमै मान्छे मार्ने मराउने षड्यन्त्र गराउनेबाट शुरू भएको समेत उहाँले आरोप लगाउनुभयो। उहाँले अहिलेको राजनीति परिभाषाविहीन राजनीति चलिरहेको समेत बताउनु भएको छ। दिशाविहीन राजनीति, नीतिविहीन राजनीति, थितिविहीन राजनीति, त्यस ढंगको राजनीति चलिरहेकाले लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक कानूनी संसदीय बाटाहरू रहेको समेत उहाँले बताउनुभयो।
2: 72% ज्येष्ठ नागरिक कृषि क्षेत्रमा सक्रिय रहेको पाइएको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले तथ्याङ्कमा ज्येष्ठ नागरिक 2083 प्रकाशन गर्दै यस्तो विवरण सार्वजनिक गरेको हो। ज्येष्ठ नागरिकको संख्या र उनीहरूको स्थिति जन्ने विवरण समावेश गरिएको छ। विवरण अनुसार हाल नेपालमा 33,55,808 जना ज्येष्ठ नागरिक छन्। ती मध्ये 68.8% ज्येष्ठ नागरिक स्व व्यवसायमा वा कामदारका रूपमा छन्। 13.4% ज्येष्ठ नागरिक रोजगार छन् भने 0.8% रोजगारदाताको रूपमा छन्। 17% ज्येष्ठ नागरिक परिवारको सहयोगीको रूपमा छन् भने स्व व्यवसाय वा कामदारको रूपमा रहेका ज्येष्ठ नागरिकहरूमध्ये आर्थिक रूपले सक्रिय भएको कार्यक्षेत्रमा कृषि क्षेत्र अधिक रहेको छ। विवरण अनुसार 72.6% ज्येष्ठ नागरिक कृषि क्षेत्रमा छन्। 27% ज्येष्ठ नागरिक गैर कृषि क्षेत्रमा छन्। गत आर्थिक वर्ष 2082-83 धनुषाबाट सबभन्दा बढ़ी वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको विवरणमा यो तथ्याङ्क उल्लेख गरिएको छ। 77 जिल्ला मध्ये धनुषाबाट सबैभन्दा धेरै श्रमिक वैदेशिक रोजगारीमा गएका छन् भने श्रम स्वीकृति लिएर सबैभन्दा कम मनाङबाट वैदेशिक रोजगारीमा गएको पाइएको छ।
1: सरकारले व्यापार घाटा न्यूनीकरण सम्बन्धी राष्ट्रिय कार्य योजना अध्यावधि गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले 2079-80 2084-85 व्यापार घाटा न्यूनीकरण सम्बन्धी राष्ट्रिय कार्य योजना अध्यावधि गरेको हो। मन्त्रालयका अनुसार यो प्रथम पटकको अध्यावधि हो। अध्यावधिक कार्य योजनामा योजनाको कार्यान्वयन गर्न प्रत्येक निकायको कार्य जिम्मेवारी र समय सारिणी उल्लेख गरिएको छ। कार्य योजना बमोजिम सम्बन्धित निकायहरूले आफ्नो जिम्मेवारी भित्रका कार्य तोकिएको समय सीमा भित्रै सम्पन्न गर्ने भनेर समयमा नै तोकिने भएको हो। विभिन्न निकायले समन्वयात्मक रूपमा गर्नुपर्ने प्रकृतिका कार्यहरूका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले समन्वयात्मक भूमिका निर्वाह गर्नेछ। प्रत्येक निकायहरूले कार्ययोजनामा रहेका न्यायगत जिम्मेवारीको वार्षिक तथा आवधिक परिमाणात्मक लक्ष्य निर्धारण गरी नतिजा सूचकको आधारमा अनुगमन तथा मूल्यांकन गर्ने व्यवस्था मिलाउनु पर्नेछ।
2: उच्च अदालतमा 2 वर्ष नागेका मुद्दा शून्यमा झरेको पाइएको छ। यो हेटौडा उच्च अदालतको प्रसंग हो। अघिल्लो आर्थिक वर्षमा देशभरका अदालतले 55% मुद्दा फर्स्योट गरेका छन्। सर्वोच्च अदालत, उच्च अदालत तथा मातहतका इजलास, जिल्ला अदालत र विशिष्टीकृत अदालतले कुल लगतको 55.33% मुद्दा फर्स्योट गरेका हुन्। सर्वोच्चले कुल लगतको 29.46% मुद्दा फर्स्योट गरेको छ। सर्वोच्च अदालतले उपलब्ध गराएको आर्थिक वर्ष 2082-83 विवरण अनुसार सर्वोच्च अदालत, उच्च अदालत तथा इजलास, जिल्ला अदालत एवं विशिष्टीकृत अदालत र न्यायाधिकरणमा जिम्मेवारी सरेका समेत 3,57,023 स्थान मुद्दा लगत कायम भएका छन्। कुल लगतमा रिटको विवरण पनि सामेल गरिएको छ, जसमध्ये 1,96,474 थान मुद्दा फर्स्योट भएका छन्। फर्स्योट दर कुल लगत को 55.33% हो। असार मसान्तसम्मको अवधिमा सर्वोच्च अदालतमा मुद्दा तथा रिटको जम्मा लगत 38,936 रहेकोमा 11,469 थान अर्थात 29.46% मुद्दा फर्स्योट भएका छन्। उच्च अदालत तथा इजलासमा जम्मा लगत 60,564 कायम रहेको, 42,614 थान मुद्दा फर्स्योट भएको पनि विवरणमा उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। आकस्मिक बाढ़ी र पहिरोबाट भारतमा कम्तीमा 19 जनाको मृत्यु भएको छ। प्रभावित क्षेत्रमा उद्धार कार्य भइरहेको अधिकारी र संचार माध्यमहरूले उल्लेख गरेका छन्। बाढ़ी र पहिरोबाट म्यानमारको छिमेकी उत्तर पूर्वी राज्य नागाल्याण्डमा 8 जनाको मृत्यु भएको छ भने भारत नियन्त्रित जम्मू कश्मीरमा 11 जनाको मृत्यु भएको छ। जम्मू कश्मीरका मुख्यमन्त्री ओमार अब्दुल्लाले जम्मू क्षेत्रको रजौरीमा भएको ठूलो आकस्मिक बाढ़ीप्रति गम्भीर दुःख व्यक्त समेत गर्नुभएको छ। सेनाका जवान र राज्यका आपतकालीन टोलीले जम्मूको रजौरी जिल्लाबाट 5 बालबालिका सहित 11 जनाको उद्धार गरेका छन्। उता गुयानाको तटमा शनिबार राति 116 जना यात्रु बोकेको डुंगा दुर्घटना भएको छ। 8 जनाको जीवित उद्धार गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र पश्चिम एसियामा युद्ध पुनः शुरू भएको छ। पहिलो पटक अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिकाले इरानमाथि हवाई आक्रमण शुरू गरेको हो। इरानले पनि अमेरिकी आक्रमणको तत्कालीन प्रतिक्रिया दिँदै कुवेतमा रहेका दुई अमेरिकी सैनिक आधारलाई लक्षित गरी आक्रमण गरेको छ। यो आक्रमण एक सातादेखि बढ़दै आएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले बताएका छन्। तेहरानले विमानस्थल, रेलवे स्टेशन र पुलमाथि निशाना बनाएको आरोप समेत लगाएको छ।
2: साझा खबरमा अब खेल खबर। साबिक विजेता अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप 2026 उपाधि उचालेको छ। अमेरिकाको न्यूयोर्क स्थित न्यूजर्सी रंगशालामा भएको आज बिहानको फाइनल खेलमा अर्जेन्टिनालाई 1-0 पराजित गर्दै स्पेनले 16 वर्षपछि विश्वकपको उपाधि जितेको हो। स्पेनलाई उपाधि जिताउन फेरान टोरेसले गरेको गोल नै निर्णायक बने। टोरेसले खेलको 106 मिनटमा स्पेनका लागि गोल गर्दै अग्रता दिलाउनुभयो। निर्धारित 90 मिनटमा दुवैतर्फबाट गोल हुन नसके पछि खेल अतिरिक्त समयमा धकिलिएको थियो। निर्धारित समयको अन्तिम समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि अर्जेन्टिना 10 खेलाड़ीमा सीमित भएको थियो। अतिरिक्त समयको दोस्रो हाफको शुरूआतमै स्पेनले अग्रता लिँदै उपाधि हात पारेको हो। स्पेनले खेलको अधिकांश समय अर्जेन्टिनालाई दबावमा राखेको थियो। स्पेनले सन् 2010 पहिलो पटक विश्वकपको उपाधि पछिल्लो पटक जितेको थियो। यसपटक फाइनलमा अर्जेन्टिनालाई हराउँदै स्पेनले 16 वर्षपछि विश्वकपको उपाधि जित्न सफल भयो। फिफा विश्वकप शुरू हुनु अघि साबिक उपविजेता फ्रान्सलाई सबैभन्दा बलियो दावेदारको रूपमा पनि हेरिएको थियो। स्टार खेलाड़ीहरूको जमघट टीममा रहेको थियो। यसैबीच सर्वाधिक गोल गरेका फ्रान्सका खेलाड़ी 27 वर्षीय किलियन एम्बापेले यस वर्षको गोल्डेन बूट जित्न सफल हुनुभएको छ। उहाँले विश्वकपको यात्रामा सर्वाधिक 22 गोल गर्न सफल हुनुभयो। यसअघि अर्जेन्टिनाका कप्तान लियोनल मेसी गोल्डेन बूटको दावेदारका रूपमा पनि चर्चा गरिएको थियो। उहाँको नाममा 21 गोल रहेको छ। र नेपाल प्रिमियर लीग एनपीएलको टोली पोखरा एभेन्जर्सले श्रीलंका अजन्था मेन्डिसलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। पोखराले तेस्रो संस्करणका लागि श्रीलंका पूर्व क्रिकेटर मेन्डिसलाई नियुक्त गरेको हो। आउँदो संस्करणका लागि टोलीलाई थप प्रतिस्पर्धात्मक बनाउने लक्ष्यसहित मेन्डिसलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको पोखरा एभेन्जर्सले सार्वजनिक गरेको छ। सामाजिक सञ्जाल मार्फत श्रीलंका स्पिनर मेन्डिसले तीनवटै फर्म्याटमा देशको प्रतिनिधित्व गर्नुभएको छ। उहाँले 19 टेस्टमा 70 विकेट, 87 एक दिवसीय अन्तर्राष्ट्रियमा 152 विकेट र 39 T20 अन्तर्राष्ट्रियमा 66 विकेट लिनुभएको छ।
1: पाल्पाको एक गाउँपालिकामा एक बोट सयको नोट अभियान रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: Classic Tech को Wi-Fi 6 router, नाम एक, घाम अनेक, शक्तिशाली 4 एंटीना में वाइड कवरेज, 5G स्ट्रेंथ, लो लेटेंसी र फास्ट स्पीड, सबे अस्त्र को शक्ति बोकेको, 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में, साथ में IPTV मात्र 250 प्रति महीना, बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन्। Classic Tech, छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब एक बोट सयको नोट अभियानको कुरा। पाल्पाको रिद्धिकोट गाउँपालिकाले अघि सारेको एक बोट सयको नोट अभियानले यति बेला स्थानीय किसानहरूमा उत्साह जगाएको छ। यस कार्यक्रम अन्तर्गत फलफूल तथा जड़ीबुटीका विरूवा रोप्नका लागि गएको आर्थिक वर्ष 2082-83 मात्रै 388 जना किसानले गाउँपालिकामा आवेदन दिँदै 37,000 भन्दा बढ़ी विरूवाको रोपण गरेका छनृ
18: पाल्पाको रिद्धिकोट गाउँपालिका दुई देउराली चित पानीका 81 वर्षीय खिमानन्द पोखरेलले यस वर्ष 325 सुन्तलाको बिरुवा रोप्नुभयो। अघिल्लो वर्ष पनि सुन्तला, कागती, मौसम लगायतका 200 बढी बिरुवा लगाउनु भएका उहाँले यस वर्ष भने रिद्धिकोट गाउँपालिकाको एक बोट 100 नोट कार्यक्रम अन्तर्गत सुन्तला लगाएर वन्य जन्तुबाट समेत बाली नाली जोगाउन सकिने बताउनुहुन्छ।
19: वन्य जन्तु हटाउनको लागि सुविधालाई धेरै पैसा कमाउनको लागि अनि फलफुल बिरुवा सुन्तला अथवा कागती अरू अन्य फलफुल हुन सक्छन् त्यसैले फलफुलमा बन्न पर्छ।
18: सुन्तलाको बिरुवा रोप्दा जंगली जनावरबाट समेत बाली जोगाउन सजिलो हुने अनुभव खिमानन्दसँग छ। स्थानीय सरकारले किसानहरूलाई आत्मनिर्भर बनाउन र उनीहरूको लगानी सुरक्षित गर्न 4 वर्षसम्म प्राविधिक र नगद सहयोग उपलब्ध गराउने रणनीति बनाएको छ। किसानहरूले रोपेका बिरुवाहरू मरेर जाने सम्भावना कम हुने र किसानले वास्तविक रूपमा प्रतिफल पाउने सुनिश्चित बढेको र एक बोट 100 नोट अभियानले पालिका भित्रका किसानलाई हौसला थपेको बताउँदै कुसुम खोलाका दिवाकर अर्याल,
5: एक बोट 100 नोट भन्ने कार्यक्रम अति राम्रो ल्याएको छ। कमसेकम 4 वर्षसम्म त्यसले प्रतिफल नदिनसम्म त्यसलाई कन्टिन्यू चाहिँ अनुदान दिने जुन कार्यक्रम ल्याएको छ, त्यस्तै किसिमको चाहिँ यस्ता फर्महरूलाई पनि प्रोत्साहन गरेर कन्टिन्यू 4-5 वर्ष चाहिँ लगानी गरिदिने गर्यो भने चाहिँ कृषकहरूको जीवनस्तर माथि उठ्छ जस्तो मलाई लाग्छ।
18: रिद्धिकोट गाउँपालिकाले 8 वटै वडामा फलफूलको नमूना बगैंचा बनाउने उद्देश्यले किसानलाई प्रोत्साहन कार्यक्रम चलाएको छ। चालू आर्थिक वर्षमा गाउँपालिकाले एक बोट 100 नोट कार्यक्रम ल्याएपछि 388 जना किसानले 37,000 भन्दा बढी बिरुवा रोपण गर्न गाउँपालिकाले यो कार्यक्रमका लागि 40 लाख रुपियाँ यस वर्ष विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भूषाल बताउनुहुन्छ।
20: अधिक मात्रामा रहेको यहाँको बाँझो चक्कालाई उपयोग गर्ने र यहाँका किसानहरूलाई चाहिँ यहाँ चाहिँ कृषितर्फ चाहिँ अभिप्रेरित गर्ने र यहाँको सम्भाव्यता भएका फलफूल तथा जडीबुटीका बगैंचाहरूको निर्माण गर्ने र किसानहरूलाई आत्मनिर्भर बनाउने।
18: लामो समयदेखि बाँचो रहेका झाडी र पाखाहरूमा स्थानीय सरकारको कार्यक्रमका कारण यति बेला व्यावसायिक कृषिको विस्तार हुनुका साथै ग्रामीण अर्थतन्त्र बलियो बन्ने आशामा रिद्धिकोटका किसान छन्। खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै फलफूल तथा जडीबुटी उत्पादन मार्फत किसानको आयार्जन वृद्धि गर्न अभियान प्रभावकारी हुने गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की बताउनुहुन्छ।
21: एक बोट 100 नोट भन्ने एउटा शीर्षक राखेर किसानहरूले एउटा चाहिँ बिरुवा रोप्दाखेरि 100 रुपियाँ पाउने, यो वर्ष अर्को वर्ष 75 पाउने, अर्को वर्ष फेरि अर्को वर्ष चाहिँ तेस्रो वर्ष 50 पाउने र चौथो वर्षमा हामीले 25 रुपियाँ दिने गरेर 4 वर्षसम्म हामीले त्यहाँ निरीक्षण निगरानी पनि अनुगमन पनि गरिरहने र प्राविधिकहरू पनि खटाइरहने।
18: एक बोट 100 नोट जस्ता उत्पादनमुखी र दीर्घकालीन सोचका कार्यक्रमले गाउँको जमिन बाँझो राखेर शहर पस्ने वा विदेशिने युवालाई आफ्नै माटोमा सुन फलाउन ठूलो प्रेरणा मिलेको स्थानीय वासीको भनाइ छ। भुवन राय माझी, सीआईएन रेडियो मुक्तिनाथ, पाल्पा।
1: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
22: देशभर 80 राजमार्गका विभिन्न खण्डमा पहिरोको जोखिम, कर्णाली प्रदेश बाहेक सबै क्षेत्रमा वर्षा। 1,250 मेट्रिक टन डीएपी मल आज नेपाल आइपुग्दै
1: सभापति थापा पक्षसँग वार्ताका लागि देउबा पक्षको 5 बुधे प्रस्ताव। भौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा 17 वटा संशोधन प्रस्ताव। राष्ट्र बैंक विधेयकमा 77 संशोधनको सुझाव।
22: बाल सुधार गृहमा रहेका बाल बालिकाको मानव अधिकारको रक्षा गर्न संसदीय समितिको निर्देशन। 72% ज्येष्ठ नागरिक कृषि क्षेत्रमा सक्रिय। पाल्पामा सुन्तलाको बिरूवा वितरण गर्ने स्थानीय सरकारको अभियान।
1: आकस्मिक बाढ़ी र पहिरोबाट भारतमा कम्तीमा 19 जनाको मृत्यु। गुयानाको तटमा डुंगा दुर्घटना। अमेरिकाद्वारा इरानमाथि पुनः हवाई आक्रमण।
22: र फिफा विश्वकप 2026 उपाधि स्पेनलाई साबिक विजेता अर्जेन्टिना 1-0 पराजित। सर्वाधिक गोल
23: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
24: खातबारीको लागि 5 बरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
23: 5 बरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
24: हाम्रा सेवाहरू
23: दाँत नदुखाई खोल्ने,
24: दाँत भर्ने, दाँतको आकृति गर्ने,
23: दाँतको एक्सरे सुविधा,
24: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
23: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
24: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथिपरा डेन्टल
23: ध्यान दिनै पर्ने कुरा।
24: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
23: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल
0: पाथिपरा डेन्टल, हातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 4 20 50 541।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: सरकारलाई संसदीय समितिको निर्देशन र युक्रेनका विभिन्न शहरलाई लक्षित गर्दै रूसद्वारा ब्यालिस्टिक मिसाइल आक्रमण।

0: एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: दैनिक ₹197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि।
3: नमस्कार, कान्तिपुर टारीका साथमा सुनिता र म श्रीकृष्ण। शुरू गरौं अहिलेसम्मका प्रमुख प्रसंगबाट।
4: स्पेनले साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै विश्वकप फुटबलको उपाधि जितेको छ। अमेरिकाको न्यूजर्सी स्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई 1-0 अन्तरले पराजित गर्दै स्पेनले उपाधि जितेको हो। उसका लागि फेरान टोरेसले अतिरिक्त समयको 16 मिनटमा गोल गरेका थिए। त्यसअघि इन्जुरी समयको 3 मिनटमा एन्जो फर्नान्डेजले दोहोरो पहेलो कार्डका कारण रातो कार्ड खाँदै मैदान छाडेपछि अर्जेन्टिना 10 खेलाड़ीमा सीमित भएको थियो। स्पेनले खेल अवधि गोलका उत्कृष्ट अवसरहरू बनाएको थियो, तर अर्जेन्टिनाका किपर मार्टिनेजले त्यसलाई विफल पारेका थिए। अर्जेन्टिनाले गोलको कुनै पनि अवसर बनाउन सकेन। स्पेनले विश्वकप फुटबलको उपाधि जितेको यो दोस्रो पटक हो, यसअघि उसले सन् 2010 विश्वकपको उपाधि जितेको थियो।
3: तेइस र 24 भदौका घटना जाँचबुझ आयोगले सुरक्षा कर्मीलाई गरेको कार्यवाही सिफारिशबारे अध्ययन गर्न गठित समितिको प्रतिवेदन अलपत्र परेको छ। समितिका पदाधिकारीले 25 असारमै गृहमन्त्री सुधन गुरूङलाई भेटेर प्रतिवेदन बुझाउन खोजेका थिए, तर उनले प्रधानमन्त्री वारेन्द्र शाह समक्ष बुझाउनु भन्ने जवाफ दिए। त्यसपछि प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउन खोज्दा समितिले समय नै पाएको छैन। गृह मन्त्रालयका एक अधिकारीका अनुसार समिति संयोजक प्रेमराज कार्के सहितको टोली प्रतिवेदन बुझाउन गृह मन्त्रालय पुगेको थियो। त्यसपछि गृह सचिव राजकुमार श्रेष्ठ सहित मन्त्रालयका उच्च अधिकारीहरू बसेर छलफल भएको थियो। त्यस क्रममा गृहमन्त्री गुरूङले तत्काल आफूले प्रतिवेदन नबुझ्ने बरू प्रधानमन्त्रीसँग थप कुरा गर्ने बताएका थिए। ती अधिकारीले भने उहाँले प्रधानमन्त्रीसँग समय लिएर प्रतिवेदन बुझाउने समय मिलाउने भन्नुभएको थियो, तर त्यसपछि कुनै खबर आएको छैन। समितिले अध्ययन गरी प्रतिवेदन बुझाउने म्याद भने 22 असारमै सकिएको छ। गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले समितिले प्रतिवेदन बुझाएको सन्दर्भमा आफूसँग कुनै जानकारी नभएको बताएकी छन्। समितिका एक सदस्यका अनुसार जेएनजी आन्दोलनमा खटिएका प्रहरी कर्मचारीलाई फौजदारी कसुरमा कार्यवाही गर्ने आधार नदेखिएको निष्कर्ष निकाल्दै कम्तीमा 75 पृष्ठको प्रतिवेदन तयार पारियो। समितिले विभिन्न आधार देखाउँदै सम्बन्धित प्रहरी कर्मचारीलाई विभागीय कार्यवाही गर्न भने सिफारिश गरेको छ। प्रतिवेदनबारे गृह नेतृत्वलाई ब्रिफिङ समेत भइसकेको उनले जानकारी दिए। गोरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले 23 भदौमा कर्फ्यू जारी हुनु अगावैदेखि 4 घण्टासम्म प्रदर्शनकारी र सुरक्षा निकायबीच भिडन्त भए पनि रोक्न पहल नगरेको निष्कर्ष निकालेको थियो। त्यही कारण सुरक्षा संयन्त्रको तत्कालीन नेतृत्वलाई फौजदारी कसुरमा कार्यवाही अघि बढ़ाउन आयोगको सिफारिश थियो। नेपाल प्रहरीका तत्कालीन प्रमुख चन्द्र कुबेर खापुङलाई लापरवाही पूर्ण काम गरेर ज्यान मार्न नहुने र हेलचेक्र पूर्ण गरी ज्यान मार्न नहुने दुई कसुरमा कार्यवाही गर्न सिफारिश गरिएको थियो। त्यस्तै तत्कालीन गृह सचिव गोकर्णमणि दुवाड़ी, सशस्त्र प्रहरीका तत्कालीन महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख कुतराज थापा र काठमाण्डुका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई मुलुकी अपराध संहिताको दफा 182 अनुसार हेलचेक्र पूर्ण काम गरी ज्यान मार्न नहुने कसुरमा कार्यवाही गर्न सिफारिश गरिएको थियो।
4: बर्खायाम शुरू भएसँगै देशभरका 80 राजमार्गका विभिन्न खण्डमा पहिरो खसेर सवारी आवागमन प्रभावित हुने जोखिम बढ़ेको छ। नारायणगढ़ मुगलिन सड़क खण्डको तुइन खोलामा दैनिक जस्तो पहिरो खसिरहेको छ। पहिरो गएपछि मेसिन र प्राविधिकको सहायतामा पछ्याएर सवारी सञ्चालन गर्ने गरिएको सड़क विभागले जनाएको छ। यस खण्डमा पहिरोको जोखिम बढ़िरहेकाले मौसम पूर्वानुमान महाशाखाको सूचनालाई आधार मानेर जिल्ला प्रशासन कार्यालय चितवनले रातको समयमा सवारी आवागमन रोक्ने गरेको छ। शनिबार राति र हिजो पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको सूचना अनुसार नारायणगढ़ मुगलिन र नागढुंगा मुगलिन सड़क खण्डमा राति सवारी आवागमनमा रोक लगाइएको छ। सधैँको बर्खामा कान्ति राजमार्ग, बीपी राजमार्ग, नागढुङ्गा मुगलिन सड़क, कोशी कर्णाली काली गण्डकी करिडोर, साफे मार्तरी सड़क, भालुबाङ प्युठान सड़क, सुर्खेत नेपालगंज सड़क, मेची राजमार्ग, नारायणगढ़ मुगलिन सड़क, गल्छी त्रिशुली, स्याप्रुवेशी, रसुवागढ़ी सड़कका विभिन्न खण्डमा पहिरोको जोखिम बढ़ने गरेको छ। नागढुङ्गा मुगलिन सड़क निर्माणाधीन अवस्थामा रहेकाले पहिचान गरिएको ठाउँमा भन्दा पनि नयाँ नयाँ ठाउँबाट पहिरो खस्ने समस्या रहेको सड़क विभाग अन्तर्गत संघीय सड़क सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख सौजन्य नेपालले बताए। ठूलो पानी परेका बेलामा भने समस्या आउन सक्ने आकलन गरेर त्यही अनुसार मेसिन र जनशक्ति पनि तयारी अवस्थामा राखिएको उनले बताए। यस्तै अरणीको राजमार्ग अन्तर्गत तातोपानी नाका जोड्ने कोदारी खण्डमा पहिरो खसेर सवारी आवागमन ठप्प हुने गरेको छ। कान्ति राजमार्गको ललितपुर र मकवानपुर जिल्लाको दुवैतर्फ पहिरोको समस्या छ। यस राजमार्गमा पानी पर्ना साथ दैनिक जसो पहिरो खसेर सवारी रोकिन्छन्। यो राजमार्गबाट विशेष गरी दूध र तरकारी बोकेका सवारी साधन राजधानी भित्रिने गरेका छन्। दैनिक 500 भन्दा बढ़ी सवारी साधन ओहोर दोहोर गर्ने यस राजमार्गमा दैनिक जसो पहिरो खसेर समस्या आउने गरेको कान्ति राजमार्ग सड़क योजना कार्यालयका इन्जिनियर राजन पाण्डेले बताए। ललितपुरतर्फ काल्चे, टाकुचे, भैंसे र भालु खोलामा समस्या छ। उनले भने मकवानपुरतर्फ भट्टेपाखा सीमान्त ठिगानमा पहिरोको समस्या बढ़ी छ। मेची राजमार्ग अन्तर्गत राजदुवाली खण्डमा पहिरो खसेर एक सातादेखि सवारी आवागमन ठप्प रहेको सड़क डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले बताए। अहिले वैकल्पिक मार्गबाट सवारी साधन चलाइरहेको उनले बताए। वर्खा शुरू भएसँगै पहिरो हटाउन देशभर राजमार्गका विभिन्न खण्डमा 155 उपकरण परिचालन गरिएको छ। थप 122 उपकरण तैनात राखिएको छ। सड़क विभाग अन्तर्गत यान्त्रिक महाशाखाले पहिरोको जोखिम रहेका राजमार्गमा पहिरो खस्नासाथ 55 मिल्ने गरी उपकरणको व्यवस्था गरेको हो। शाखा अन्तर्गत समग्रमा 277 उपकरण छन्।
3: उता महाकाली र जोगबुढा नदी किनारमा तटबन्ध निर्माण भएपछि दोधारा चाँदनी नगरपालिका 10 कुतिया घरका बासिन्दाले विगत भन्दा केही राहत हुने आशा गरेका थिए, तर महाकालीमा बाढ़ी नआउँदै असार दोस्रो साताको वर्षाले तटबन्ध भत्काउँदा फेरि चिन्ता शुरू भएको छ। बस्तीमै जमा भएको पानीले तटबन्ध भत्काएको हो। स्थानीय खड़ग बुढ़ाले भने यो वर्ष त तटबन्ध बनेको छ, कटान रोकिएला, सानोतिनो बाढ़ीले अप्ठ्यारो नगर्ला भन्ने सोचेका थियो। बाढ़ी नआउँदै तटबन्ध भत्कियो, महाकालीमा बाढ़ी त आउन बाँकी नै छ। बस्तीमै जमा भएको पानी बगेर तटबन्ध भत्काइदियो। तटबन्ध भत्किएपछि स्थानीयले नगरपालिका र जिल्ला प्रशासनमा मरमतका लागि माग गरेको उनले बताए। अहिले महाकाली किनारका सबैजना प्लास्टिकको बोरामा माटो भर्नेदेखि खाल्डो पुर्ने लगायतका काममा व्यस्त रहेका छन्। तर जीरो पोइन्टमा तटबन्ध भत्किसकेकाले महाकालीमा ठूलो बाढ़ी आए बगाउने जोखिम त्यत्तिकै छ।

0: LG ले ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वाशिङ मसिन, एसीको कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट EMI. नागरिकता भए पुग्छ. हरेक घरको खुसी घर घरमा LG. LG Life's Good.
1: Red Bull, Babal Energy.
2: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग. प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिले देशभरका बाल सुधार गृहको भौतिक पूर्वाधारमा सुधार, क्षमता अभिवृद्धि र बाल बालिकाको पोषण व्यवस्थापनमा तत्काल कार्य अघि बढ़ाउन सरकारलाई निर्देशन दिएको छ. समितिको बैठकले बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिले पेश गरेको प्रतिवेदनमाथि छलफल गर्दै विभिन्न चार बुँदे निर्देशन दिएको हो. समितिकी सभापति समीक्षा बास्कोटाले समितिको तर्फबाट बाल सुधार गृहको अवस्थालाई थप व्यवस्थित बनाउन निर्देशन दिइन्. रूपन्देही स्थित सुधार गृहको भवन साँगुरो र अनुपयुक्त रहेको स्थलगत अनुगमनबाट देखेकाले सो सुधार गृहलाई तत्काल जिल्ला समन्वय समिति रूपन्देहीको नवनिर्मित भवनमा स्थानान्तरण गर्न पनि समितिले निर्देशन दिएको छ. सुधार गृहमा बढ़दो चाप र सीमित भौतिक पूर्वाधारलाई मध्यनजर गर्दै तत्काल वैकल्पिक प्रबन्ध मिलाउन समितिले निर्देशन दिएको हो. त्यस्तै बाल बालिकालाई उनीहरूको अवस्था र आवश्यकता अनुकूल राख्ने प्रबन्ध मिलाउन र सरकारवालासँग सहकारी गरी तत्काल काम थाल्न मन्त्रालयलाई निर्देशन दिएको बास्कोटाले बताइन्.
3: नयाँ आर्थिक वर्षसँगै सरकारले कर प्रणालीमा व्यापक परिवर्तन लागू गरेको छ. अब 50 युनिट भन्दा बढ़ी घरायसी विद्युत खपतमा 5% भ्याट तथा निजी विद्यालय र अस्पतालका सेवामा 3% समता शुल्क तथा राइडिङ सेयरिङ सेवामा पनि नयाँ कर लाग्ने भएको छ. सरकारले राजस्व वृद्धि र कर प्रणाली सुधारको उद्देश्यले ल्याएका यी व्यवस्थाले सर्वसाधारणदेखि व्यवसायसम्मलाई प्रत्यक्ष असर पार्ने देखिएको छ. कान्तिपुर कर्मी सीमा तामाङले तयार पारेको कान्तिपुर सविस्तारमा.
4: नयाँ आर्थिक वर्ष शुरू भएसँगै आमदानी, शिक्षा, स्वास्थ्यदेखि बिजुली र राइड सेयरिङसम्मका नयाँ कर कार्यान्वयनमा आएका छन्. सरकारले जेठ 15 जारी गरेको बजेटमा ल्याइएका यी सहित घरायसी बाहेक अन्य ग्राहकले 13% भाग तिर्नु पर्ने आन्तरिक राजस्व विभागले जनाएको छ. विभागले विद्युत सेवामा मूल्य अभिवृद्धि कर असुल गर्ने निर्देशिका 2083 जारी गरेको छ. गत वर्षसम्म भ्याट ऐनको अनुसूची 1 बिजुली भाग छुटको सूचीमा थियो. यस वर्षको बजेटमा बिजुलीलाई भाग छुटको सूचीबाट हटाइयो. त्यसपछि बिजुलीमा 13% भाग लाग्ने थियो. आन्तरिक राजस्व विभागका सूचना अधिकारी केशव राजवंशीले भने त्यसमध्ये घरायसी उपभोगमा 50 युनिटसम्म भाग छुट र त्यस सुन्दरीमा 5% भाग लाग्ने भयो. तर व्यावसायिक उपभोगमा 13% भाग लागेको छ. सरकारले सर्वसाधारण वा घरायसी ग्राहकलाई राहत दिन मासिक 50 युनिटसम्मको विद्युत उपभोगमा भाग छुट दिएको छ. तर 50 युनिट कट्ने बित्तिकै कर लाग्छ. घरायसी प्रयोजनका लागि प्राकृतिक व्यक्तिले उपभोग गर्ने बाहेक अन्यले 50 युनिट छुट पाउँदैनन्. खपत भएको सम्पूर्ण युनिटको जम्मा मूल्यमा 13% भाग लाग्नेछ. कुनै घरायसी ग्राहकको घरमा सावनमा 45 युनिट मात्र विद्युत खपत परेका रहेछन् भने तिनले भाग तिर्नु पर्दैन. तर भरौमा 60 युनिट विद्युत खपत गर्दा 50 युनिटको भाग तिर्नु पर्दैन. 10 युनिटको मात्रै तिर पुग्छ. अर्कोतिर एउटा जिल्ला प्रशासन कार्यालय वा अन्य व्यावसायिक क्षेत्रमा 100 युनिट खपत गरेको छ भने ती कार्यालयले 70% भाग तिरेर महसुल तिर्नुपर्नेछ. विद्युत शक्तिको कारोबार गर्न एक व्यवसायले अर्को विद्युत शक्तिको कारोबार गर्ने व्यवसायलाई विद्युत बिक्री गर्दा भाग लाग्दैन. त्यसकारण अब भाग सर्वसाधार ऐनमा उल्लेख भयो, जसमा घरायती प्रयोजनका लागि उपभोग हुने प्रति ग्राहक 85 युनिटसम्मको विद्युत शक्तिमा घात नलाग्ने तर त्यसभन्दा बढीमा लाग्ने व्यवस्था गरिएको छ। यस्तो व्यवस्था अनुसार विद्युत शक्तिको कारोबार गर्ने व्यवसायबाट विद्युत शक्तिकै कारोबार गर्ने व्यवसाय उदाहरणका लागि प्रवर्तकले नेपाल विद्युत प्राधिकरणलाई बेच्दा बिक्री गर्दा घात लाग्थ्यो, पछि विधेयकमा यस्तो व्यवस्था संशोधन गरी बिजुली कारोबार गर्ने व्यवसाय र 85 युनिटसम्मको घरायती प्रयोजनका लागि घात नलाग्ने व्यवस्था गरिएको छ। विद्युत शक्तिको कारोबार गर्ने व्यवसायबाट विद्युत शक्तिकै कारोबार गर्ने व्यवसायलाई बिक्री गरिएको विद्युत शक्ति र घरायती प्रयोजनका लागि उपभोग हुने प्रति ग्राहकमा 85 युनिटसम्मको विद्युत शक्ति पछिल्लो संशोधित आर्थिक विधेयकमा उल्लेख छ। पछिल्लो संशोधनले विद्युत शक्तिको कारोबार गर्ने व्यवसायबाट विद्युत शक्तिकै कारोबार गर्ने व्यवसायमा घात नलाग्ने तर उपभोग हुने प्रति ग्राहकमा 50 युनिटभन्दा बढीको विद्युतमा घात लाग्ने भएको छ। प्राधिकरणका 26 लाख हाराहारी घरायती ग्राहकले मासिक 50 युनिटभन्दा बढी बिजुली खपत गर्छन्। 20 युनिटसम्म खपत गर्ने ग्राहक 19,98,000, 21 देखि 30 युनिट खपत गर्ने 4,21,000 र 31 देखि 50 युनिटसम्म खपत गर्ने 6,15,000 रहेको प्राधिकरणको भनाइ छ। 51 देखि 1,000 युनिट खपत गर्ने ग्राहक 10,75,000 र 101

0: त्यसका आधारमा उत्तर भिक्षाले बुझाउनु पर्ने महसुल निर्धारण गर्ने सो ऐनको दशा तेह्रको उपदशा एकको क्रममा उल्लेख छ। सोही अनुसार बिजुलीको महसुल तय गरिने भएकाले भारत उठाउन नमिल्ने सरकारवाला बताउँछन्। तर सरकारले ऊर्जा पूर्वाधारमा लगानी बढ़ाउन बिजुलीमा 5% घाट लगाइएको दावी गर्दै आएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले असाज पाँचमा बसेको प्रतिनिधि सभा बैठकमा 100 वा 150 युनिट भन्दा बढ़ी मात्र कर लगाउने गरी अध्ययन भइरहेको बताएका थियो। तर विभागले जारी गरेको निर्देशिकामा आर्थिक विधेयक अनुसारकै व्यवस्था गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक विधेयक प्रमाणीकरण गरिसके पनि राजपत्रमा प्रकाशित भइसकेको छैन। आर्थिक विधेयक मार्फत निजी शिक्षण संस्थामा पढ्ने विद्यार्थी र निजी अस्पतालमा उपचार गराउने बिरामीबाट 3% कर उठाउने घोषणा गरिएको थियो। श्रावणदेखि शिक्षा र स्वास्थ्यमा समाचार शुल्क लाग्छ। बिरामीले अस्पताललाई दिँदा कुल रकममा 3% स्वास्थ्य सेवा शुल्क पनि तिर्नुपर्छ। निजी शिक्षण संस्थामा पढ्ने विद्यार्थीले तिर्ने शुल्कमा 3% समता शुल्क लाग्नेछ। विद्यालयले कुनै विद्यार्थीको नाममा जारी गर्ने बिलमा 3% लाग्ने विभागले जनाएको छ। निजी क्षेत्रबाट संचालित विद्यालयले विद्यार्थीबाट लिने भर्ना शुल्क, मासिक शुल्क, परीक्षा शुल्क लगायत विद्यार्थीबाट लिने सबै प्रकारको रकममा 3% शिक्षा समता शुल्क उठाउनु पर्नेछ। प्रावधान भट्टराई अर्थमन्त्री हुँदा निजी शिक्षण संस्थालाई 1% कर लगाउने र त्यसअघि ग्रामीण शिक्षा कोषमा योगदानका लागि निजीले 1.5% कर तिर्ने व्यवस्था गरिए पनि कार्यान्वयन भएको थिएन। यसै गरी राइड सेयरिङ सेवामा पनि पहिलो पटक मूल्य अभिवृद्धि कर लागू भएको छ। राइड सेयर सेवाको प्रयोगकर्ताले राइडरलाई तिर्ने भाडामा 5% घाट लाग्ने भएको हो। तर राइड सेयर प्लेटफर्मले राइडरबाट लिने सेवा शुल्क लगायतमा भने 13% घाट लगाइनेछ। यसअघि नै 13% लागू थियो भने 5% घाट पहिलो पटक लगाइएको हो। राइड सेयरिङ सेवाको प्रयोगकर्ताले तिर्ने 5% घाट लागेको क्षेत्रमा कर, क्रेडिट वा घाट तिर्ताको व्यवस्था नभएको समेत विभागले जनाएको छ। राइड अनिवार्य रूपमा स्थायी रेखा नम्बरमा दर्ता हुनुपर्ने समेत विभागले भनेको छ। सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत सूचीकृत कम्पनीका धितोपत्र बिक्रीमा लाग्दै आएको लाभ कर नै अन्तिम हुने घोषणा गरे पनि टुङ्गो लागिसकेको छैन। अब नागरिकले 1 वर्षभन्दा बढ़ी अवधिमा सेयर बिक्री गर्दा 7.5% र 1 वर्षभन्दा कम अवधिमा बिक्री गर्दा 10% पूँजीगत लाभ कर दिने व्यवस्था लागू गरेको छ। यसअघि यसको सीमा 1 वर्षभन्दा कममा 7.5% र 1 वर्षभन्दा बढ़ीमा 5% मात्र पूँजीगत लाभ कर थियो। सरकारले व्यक्तिगत आयकरको तल्लो सीमा 5 लाख मात्र बनाएर 10 लाख बनाएको छ। अब 10 लाख रूपियाँसम्मको आमदानीमा 1% 1 देखि 15 लाखसम्म 10%, 15 देखि 25 लाखसम्म 20%, 25 देखि 40 लाखसम्म 27% र त्यसमाथिको आमदानीमा 29% कर लाग्नेछ। यसअघि 6 वटा तहमा 1%देखि 39% कर लाग्ने व्यवस्था थियो। अहिले करका तह 5 मा सीमित गरिएका छन्। माथिल्लो दर पनि 29% झारिएको छ।
1: सरकारले प्रदान गर्ने वृद्ध भत्ता सहित सामाजिक सुरक्षा भत्ताका लागि असोजभित्र परिचय पत्र नवीकरण गर्नुपर्ने भएको छ। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सूचना निकालेर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने योग्य लाभग्राहीको सूचीकरण तथा नवीकरण गर्न स्थानीय तहलाई निर्देशन दिएको छ। नवीकरणका लागि लाभग्राहीले आफ्नो वडा कार्यालयमा स्वयं उपस्थित भई जैविक पहिचानका आधारमा नवीकरण गराउन सक्ने मन्त्रालयले जनाएको छ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको नवीकरण गर्दा राष्ट्रिय परिचय नम्बरका आधारमा जैविक पहिचान मार्फत गर्नु गराउन पर्ने व्यवस्था छ। 16 वर्ष उमेर पूरा नभएका बाल बालिका, आफ्नो हेरचाह गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकका लागि भने राष्ट्रिय परिचय नम्बर अनिवार्य गरिएको छैन।
2: फुटबल सिजन आयो, अब एक्साइटमेन्ट टिभीमा मात्र होइन घर भित्र महसुस हुन्छ।
3: यो फुटबल सिजन हेर्नुहोस्, चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ स्यामसङ मिनी एलइडी टिभी। स्यामसङ भिजनआई टिभी थपाउनुहोस्, स्टान्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन, साथै 25% डिस्काउन्ट र 24 महिनासम्मको इएमआई
2: सजिलो हुनेछन्।
4: सरकारले आर्थिक वर्ष 2082-83

0: मा घर जग्गा कारोबारबाट 60 अर्ब 73 करोड़ 72 लाख रूपियाँ राजस्व उठाएको छ। यो आर्थिक वर्ष 2079-80 यता सबैभन्दा धेरै हो। आर्थिक वर्ष 2079-80 41 अर्ब 15 करोड़ 76 लाख रूपियाँ राजस्व उठेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क छ। आर्थिक वर्ष 2080-81 42 अर्ब 42 करोड़ 2 लाख रूपियाँ राजस्व उठेको थियो। आर्थिक वर्ष 2082-83 भने महिना अनुसार हेर्दा गएको असारमा सबैभन्दा बढ़ी 11 अर्ब 94 करोड़ 89 लाख रूपियाँ उठेको छ। गत कार्तिकमा भने सबैभन्दा कम 2 अर्ब 74 करोड़ 51 लाख रूपियाँ राजस्व उठेको विभागको तथ्याङ्क छ। गएको साउनमा 3 अर्ब 28 करोड़, भदौमा 3 अर्ब 10 करोड़, असोजमा 2 अर्ब 75 करोड़ र कार्तिकमा 2 अर्ब 74 करोड़ रूपियाँ राजस्व उठेको थियो। मंगसिरमा 4 अर्ब 84 करोड़ रूपियाँ राजस्व उठेको विभागले जनाएको छ। पुसमा भने राजस्व बढ़ेको थियो। पुसमा 5 अर्ब 17 करोड़ रूपियाँ राजस्व उठ्दा माघमा 5 अर्ब रूपियाँ र फागुनमा 4 अर्ब 14 करोड़ रूपियाँ मात्र उठेको छ। गत चैतमा 6 अर्ब 16 करोड़, वैशाखमा 6 अर्ब 26 करोड़, जेठमा 5 अर्ब 24 करोड़ र असारमा 11 अर्ब 94 करोड़ 89 लाख रूपियाँ राजस्व उठेको विभागको भनाइ छ।
1: Red Bull, Babal Energy. कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। रूसले युक्रेनका विभिन्न शहरलाई लक्षित गरी शनिबार भीषण ब्यालिस्टिक मिसाइल आक्रमण गरेको छ। आक्रमणमा परि कम्तीमा 4 जनाको मृत्यु हुनुका साथै 36 जना भन्दा बढ़ी घाइते भएको युक्रेनी अधिकारीहरूले जानकारी दिएका छन्। उत्तर पूर्वी शहर खार्किभमा 3 जनाको मृत्यु भएको छ भने 20 जना घाइते भएका छन्। त्यस्तै राजधानी किएवमा 1 जनाले ज्यान गुमाएका छन् र 16 जना घाइते भएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सन् 2022 रूसले पूर्ण स्तरको आक्रमण शुरू गरे ता किएवमा भएका ठूला ब्यालिस्टिक आक्रमण मध्ये शनिबारको आक्रमण एक रहेको बताए। रातभर किएव क्षेत्रका विभिन्न भागहरूमा मिसाइल प्रहार भएको युक्रेनी सेनाले जनाएको छ। रूसले प्रहार गरेका 41 मध्ये 18 मिसाइललाई प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट गरेको पनि सेनाले जनाएको छ। यस्तै प्रतिरक्षा प्रणालीले 108 ड्रोनलाई पनि निस्तेज पारेको छ। यसैबीच युक्रेनले पनि रूसी भूभागमाथि आफ्ना प्रत्याक्रमण जारी राखेको छ। राष्ट्रपति जेलेन्स्कीका अनुसार युक्रेनले ब्ल्याक सीमा रहेका 3 वटा रूसी तेल ट्याङ्कर र दक्षिण पश्चिम स्ट्राभ्रोपोल क्षेत्रका विभिन्न पूर्वाधारलाई लक्षित गरी आक्रमण गरेको छ।
0: आगामी बुधबारबाट शुरू हुने काबा पुरूष भलिबल च्याम्पियनशीप खेल्न जाने नेपाली राष्ट्रिय भलिबल टोलीलाई विदाई गरिएको छ। नेपाल भलिबल संघले हिजो एक कार्यक्रमका 20 टोलीको विदाई गरेको हो। काबा पुरूष भलिबल च्याम्पियनशीप एफआईबीबी विश्व वरिता प्राप्त प्रतियोगिता भएको संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिएका छन्। हरिहजूर थापाको कप्तानीमा रहेको राष्ट्रिय टोलीमा 6 नयाँ खेलाड़ीहरू समावेश छन्। नेपाली टोलीको प्रशिक्षकमा जगदीश भट्ट र सहायक प्रशिक्षकमा रूपेश कुमार विष्ट रहेका छन्। पाकिस्तानको इस्लामाबादमा जुलाई 29 आयोजना हुने प्रतियोगितामा नेपाल र आयोजक पाकिस्तान सहित 6 वटा टीमले प्रतिस्पर्धा गर्नेछन्।
1: अब मौसम सम्बन्धी जानकारी। आज देशभर अधिकांश क्षेत्रमा बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा, सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। देशका पहाड़ी भूभागका अधिकांश स्थानमा तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका तराई भूभाग र मधेश प्रदेशका 1-2 स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने ग्रेगान बहाव, बाढ़ी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बस्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सड़क तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। केही बेर अघिको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस मापन गरिएको छ। अधिकतम तापक्रम 28 डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। सूर्योदय आज बिहान 5:14 भयो भने सूर्यास्त भने साँझ 7:06 हुनेछ।
0: हवस् त यसका साथै कान्तिपुर डायरीको यो बुलेटिन अहिले यही सकिन्छ। सुनिता र म श्रीकृष्ण विदा हुन्छौ। नमस्कार।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू:
4: दाँत नदुखाइ खोल्ने,
5: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
5: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा:
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
6: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295-62320 र 98-420-50541।
7: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: लवै घर आयो हजुर सबको मन सुन सबको मन सुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
2: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
4: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
5: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
1: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421269087 र 98520519906।
6: ओहो लु नमस्कार है सर।
7: ओहो लु नमस्कार है सर। नमस्कार।
6: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
7: हो नि सर, ठटल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
6: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटल टेलर्समा गइहाल्नु पर्यो।
8: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
6: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
8: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
6: अन्य सेवाहरू: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
8: छटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
6: डिजाइनर सुमन ठटाल, 98615349444
8: र 0295901055।
9: More style, more design. Total Tailors.
10: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
11: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
10: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू
10: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
12: दाँत खोल्ने, दाँत सफा गर्ने,
10: दाँतको एक्सरे गर्ने,
12: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
10: झिक्न मिल्ने आरपीडी लगाइने,
12: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
10: बाङ्गो टिङ्गो दाँत मिलाइने,
12: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
10: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका एक प्रहरी गेट सेव संस्कार सभा हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
12: सम्पर्क नम्बर 0295906667 र 98420226।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525-55-768, 98525-55-768।
5: साथै 98525-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
7: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू
7: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295-65-580, 99525-61-580 र 99421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सम्खुवा सभा।
8: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रविन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रविन टेलर्सतिर हिँडेको हौ भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
10: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
9: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
10: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
9: सम्पर्क नम्बर 98-60-96-40-00
10: र 98-19-32-76-75।
11: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
11: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
11: प्रोप्राइटर लक्ष्मी काफ्ले।
9: सम्पर्क 98433-47-262,
11: 98-10-55-55-85
9: र वाट्सएप नम्बर 98-5-20-28-646।
12: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Sonkhua Sabha, 95.5 MHz.
1: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँद्री नगरपालिका एक प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
4: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
3: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले शङ्खुवा सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
5: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
5: छटाल टेलरिङ सेन्टर, खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल, 98615-39444
5: र 0295901055।
6: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
7: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
8: किन र काका?
7: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
8: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
7: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
8: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
7: सिर्जन एन्ड सम्राट सुनचादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
8: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
7: र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
8: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
7: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
8: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
7: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
8: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
7: सम्पर्क 0291404084 र 98040-45-827।
9: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
10: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
11: नमस्कार है वडा अध्यक्षज्यू।
12: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
11: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
12: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
11: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
12: यो मेरो सुट त हाम्रै सकुवा सभाको डबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
11: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
13: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
14: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
15: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
16: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
17: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
2: सम्पर्क नम्बर 029585679 र मोबाइल नम्बर 9842082776।
18: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक, बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
19: हार्दिक श्रद्धांजलि तथा 12 पुण्यतिथि को निमन्त्रणा। आयो टप्प टिपियो, मिति पुग्यो, टारेर टर्दैन त्यो, सबैलाई एक दिन जानै पर्छ, मृत्युबाट कोही उम्कदैन यो। भोजपुर जिल्ला सडानन्द नगरपालिका 5 औपटारी निवासी श्री गोप बहादुर मगरकी धर्मपत्नी स्वर्गीय मोहन कुमारी मगरको विक्रम सम्बत 1998 साल श्रावण 5 गते जन्म भई विक्रम सम्बत 2083 साल असार 28 गते स्वर्गारोहण भएको दुःखद समाचार सम्पूर्ण इष्टमित्र आफन्तजन तथा शुभेच्छुकहरूमा अवगत गराउँदछौं। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 12 पुण्यतिथि 2083 साल साउन 8 गते सम्पन्न गरिने भएकोले यस पुण्य अवसरमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धा सुमन अर्पण गर्नुका साथै पित्र प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं। पति श्री गोप बहादुर मगर, छोरा बुहारीहरू भद्रसिंह मगर, गीता मगर, शहरमान मगर, विष्णु मगर, थमसिंह मगर, लीला मगर, टंक बहादुर मगर, जमुना मगर, छत्र कुमार मगर, पूजन मगर, लोक बहादुर मगर, नीतू मगर, खिलराज मगर, पुष्पा मगर, नाती नातिनी तथा ज्वाईहरू अनिश, लिसा, क्षितिज, उज्जवल, विजय, लोनिस, युनिस, कृतज्ञा, यू एनसी, गणेश, शर्मिला, पवित्रा, चन्द्र, अनुषा, लुकुराज, सुमित्रा, लेखनाथ, रीता, गजेन्द्र, सीता, चन्द्र, संगीता, चिरंजीवी, रजिता, मणि, नीता, सुरेन्द्र, विनुषा, सदिच्छा, समीक्षा, निशा, कृति, पूनम, भोग बहादुर आदि। कार्यक्रम 12 पुण्यतिथि तथा पित्र प्रसाद ग्रहण, मिति 2083 साल साउन 8 गते, स्थान भोजपुर जिल्ला सडानन्द नगरपालिका 5 औपटारी। शुकानु परिवार गोप बहादुर मगर तथा सम्पूर्ण मगर परिवार, भोजपुर सडानन्द नगरपालिका 5 औपटारी।
20: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
0: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
21: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदावारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421552564, 98421926987 र 98520551906।
22: खुशीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 शङ्क सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
23: आयो सबको घर घरमा।
21: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
24: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
21: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432571841 र 0295562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
25: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
26: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
27: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
28: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
29: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
25: This is Radio Sankhuasabha 95.5 MHz।

0: सबै घर घर आयो हजुर, सबको मन छुन, सबको मन छुन।
1: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी।
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
5: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
7: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
1: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 98421552564, 98421926987 र 98520519906।
6: सम्पूर्ण करदाताहरूमा खादवारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादवारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
8: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
6: सम्पर्क नम्बरहरू 0295604000 र 98520726031। खादवारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
9: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
10: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
11: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
10: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
11: प्रोप्राइटर लक्ष्मी काफ्रे।
10: सम्पर्क 9843447268,
11: 9010555580
10: र वाट्सएप नम्बर 9852286646।
12: म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित भइसकेको छु। आज पनि पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिनहरूलाई कसरी व्यतीत हुन्छ र असफल अनि तपाईसँग प्रत्यक्ष रूपमा कुराकानी गर्ने प्रयास गरिरहेका छौ। कार्यक्रमको शुरूवाती चरणमा छु, ढिलो नगरिकन कार्यक्रमलाई अगाडि बढाउँछु आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट। आगामी 2083 साल श्रावण 4 गते आज सोमबार, तदनुसार ईस्वी सन 2026 जुलाई 20 तारीख नेपाल सम्मति 1146 दिल्ला छ। रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन वर्ष ऋतु आषाढ़ शुक्ल पक्ष। एकदम परम पवित्र पावन दिन सूर्योदयमा षष्ठी तिथि 4:36 बेला बिहान 7:12 हस्त नक्षत्र 44:46 बेला 23:16 शिवयोग 44:57 गरकर्ण 34:31 बेला भने आज आनन्द आदि युगमा भने वज्र युग छ। आजको दिनमानको समय 34:01 बिहान सूर्योदय 5:21 जाँदा भयो, साँझ सूर्यास्त 6:58 जाँदा रहनेछ। अब पालो ग्रह गोचरको, सूर्य यतिखेर कर्कट राशिमा रहनु भएको छ। सूर्यको अवस्था यतिखेर भने चन्द्रमाको अवस्था यतिखेर कन्यामा रहेको छ। मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा आजको ग्रहमा संकेत देखिन्छ। अब यो जानकारी सही तपाईँको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका राशिफलहरू बताउँछु। तभन्दा पहिले जानकारी गराउँ, आज जन्मिने सम्पूर्ण जातकहरूको लागि भने कन्या राशि रहनेछ। दिनैभरि जन्मिने जातकको लागि आज कन्या राशि रहने योग रहेको छ। अब तपाईँलाई जानकारी गराउँ, तपाईँका मेष आदि बारो राशिफल कसरी व्यतीत हुन्छन्। तपाईँका राशिफल उन्नति राम्रो छ, स्वास्थ्यमा केही समस्या आउन सक्छ है। छैटौं घरका ग्रहले शत्रु वृद्धि हुन सक्छन्, काममा सावधानी अपनाउनु होला। वृष राशि हुनेको लागि मनमा उत्साह छाउने योग छ, कर्म बलवान रहेको छ भने लामो दीर्घ यात्रामा पनि सहज हुनेछ।
13: मिथुन राशि,
12: गर्दै आएका कामहरूबाट सकारात्मक ऊर्जा प्राप्त रहने योग छ, मन प्रसन्न रहनेछ भने भारी मनले तपाईँको काममा अधुरोपनहरू रहने योग रहेको छ। सरकारी जागिरमा पदवृद्धिको सम्भावना धेरै राम्रो देखिएको छ, आँटेका कामहरू तपाईँको लागि राम्रो हुनेछन् अनि उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुने खालका योगहरू पनि राशिमा संकेत छ। आजको दिनबाट गर्दै आएका हरेक कामबाट सफलता हात पर्ने योग देख्न सकिएको छ, इष्टमित्रहरूले साथ दिन सक्छन्, मनमा धेरै उमङ्गहरू छाउने खालका योगहरू पनि देखिएका छन् भने गर्दै आएका हरेक कामबाट सफलता मिल्ने आजको राशिबाट सिंह राशिलाई संकेत देख्न सकिने योग छ। कन्या राशि हुनेको लागि आजको दिनमा उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज छ, लामो दीर्घ यात्रामा पनि सहज हुनुका साथ साथमा मान्यजनको आशीर्वाद प्राप्त रहने योगहरू आजको राशिमा संकेत छ। तुलराशि हुनेको लागि गर्दै आएका हरेक काममा सफलता मिल्ने योग देख्न सकिएको छ। इष्टमित्रहरूको साथ र सान्निध्य प्राप्त रहन्छ। आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योग छ। आज बाह्रौं चन्द्रमा कहिलेकाहीँ भने कसै कसैलाई भने चन्द्रमा बिग्रीको अवस्थामा भने शत्रुको भय रहन्छ। घरमा अलिकति केही होहल्ला बढ़ी हुन सक्छ अथवा भनौं पारिवारिक रमझममा तपाईँको लागि केही कामहरू हुने योगहरू आजको राशिमा संकेत देख्न सकिन्छ। मान सम्मानमा वृद्धि हुनेछ। आर्थिक ताकेका कामहरूबाट पनि सहज हुन्छ। लामो दूरीको यात्राहरूमा पनि तपाईँको लागि सहज हुने योगहरू देख्न सकिएको छ भने इष्टमित्रहरूले साथ दिने योग छ। लामो दूरीको यात्रामा सहज हुनुका साथसाथमा पारिवारिक रमझमबाट पनि आजको दिन शुभ राशिमा संकेतहरू वृश्चिक राशिलाई देख्न सकिने योग छ। धनुराशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योग रहेको छ। इष्टमित्रहरूले साथ दिने खालका योग पनि राम्रो छन्। मान सम्मानमा वृद्धि हुन्छ भने आँटेका ताकेका कामबाट सहज हुने योग देखिएको छ। आजको दिनमा लामो दूरको यात्राहरू पनि सहज हुन्छ। घरमा कृषिको कामबाट उन्नति प्रगति छ। वैदेशिक यात्रामा शुभ रहेको छ भने गर्दै आएका हरेक कामबाट तपाईँको लागि दिन शुभ आजको राशिबाट संकेत मकर राशिबाट देख्न सकिने योग रहेको छ। लामो दूरीको यात्राहरूमा सहज हुन्छ। आजको दिनमा तपाईँको लागि गर्दै आएका कामबाट पनि सहज हुन्छ। मन प्रसन्न रहनेछ। इष्टमित्रहरूले साथ र सान्निध्य प्राप्त आजको राशिबाट संकेतहरू ग्रहमा देख्न सकिने योग रहेको राशिबाट संकेत छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुन्छ। नबनेका कामहरू बन्दै जान सक्ने युग र सम्भावनाको पनि राम्रो युगहरू देख्न सकिएको छ। आजको दिनमा तपाईँको कर्महरू सफल रहनेछन्। मान सम्मानमा पनि वृद्धि आजको राशिबाट संकेत ग्रहमा देख्न सकिन्छ।
13: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
14: त्यसो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
13: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
14: सम्पर्क
13: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 9843597658 9142373601
14: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
15: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
16: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
15: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
16: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयास गरिरहेको छु। हामी हरेक दिन धेरैभन्दा धेरै कुराहरूको जानकारी र तपाईसँगका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। हामी आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू पनि गर्ने एउटा प्रयास गरिरहेका छौं। यतिखेर नेपालभरबाट हामीलाई सुनिरहनु भएको छ, हामी अब केही दिन पछाडि यात्रामा निस्कने भन्ने तयारी गरिरहेका छौं। बर्दिवास सिन्धुली का क्षेत्रमा हामीलाई तपाईँले बोलाउनु भयो भने हामी आउने कि भन्ने कुरो छ। अनि डुम्रेतिर पनि तनहुँको डुम्रेबाट पनि फोनहरू आयो भने हामी तपाईँहरूसँग प्रत्यक्ष कुराकानी गरेर भेट्ने भन्ने कुरो हुँदैछ। मलाई धेरैले हिजो फोन गर्नुभयो, लगभग हिजै मात्र 10-12 जनाले फोन गर्नुभयो। सबै ठाउँको नाम लिनुहुन्छ, कटारी नआउने, हामी कटारीमा तपाईँलाई धेरै प्रत्यक्ष गरिरहेका छौं, तपाईँ गाईघाट 3-4 चोटि आइसक्नुभयो तर हाम्रो कटारीलाई किन हेला गर्नुभएको, धेरै छौं हामी यहाँ, तपाईँ आउनुभयो भने हामी आउँछौ भनेर धेरैले हामीलाई चाहिँ हिजो फोन गर्नुभएको छ। बरु कटारीतिर जाने कि पनि पो कुरो हुन्छ। बरु मैले फेरि पनि भने, जहाँबाट धेरै फोन आउँछ मैले नाम भनिदिइसकेका छु, डुम्रे तनहुँ, सिन्धुलीगढी सिन्धुली होइन, बर्दिवास महोत्तरी, त्यसपछि कटारी उदयपुर, यी ठाउँमा हामी तपाईँसँग जोडिन आएका छौं। अब तपाईँले कहाँबाट धेरै फोन आउँछ, हामी तपाईँको नाम तयारी गरेका छौं, जसले नाम लेखाउनुहुन्छ उहाँहरूलाई हामी भेट्ने र उहाँहरूको चिना बनाउने हेराउनेदेखि लिएर सबै कामहरू गर्ने तयारीमा छौं, तर फोन आएन भने हामीलाई थाहा छैन। अनि यस पछाडि फेरि भदौको पहिलो हप्तामा हामी दिङ्ला जाने कि पाँचथर जाने भन्ने हामीले तपाईँहरूलाई चिट्ठा छोडिदिएका छौं होइन। दिङ्लाबाट धेरै फोन आयो भने अथवा भोजपुर संघ सभाबाट धेरै फोन आयो भने हामी दिङ्ला गएर बस्छौँ योपालि, हामी खानबारी बस्दैनौँ होला। हामीलाई इलाम अनि उता पाँच थरबाट ताप्लेजुङतिरबाट बढी फोन आयो भने हामी फिक्कल बजारमा गएर बस्छौँ, के अरे पाँच थर सदरमुकामा गएर बस्छौँ हामी है। अनि तपाईँहरूले जहाँबाट हामीलाई खोज्नुहुन्छ हामी त्यहीँ आउँछौँ, बुझ्नुभयो कि भएन। पाँच थरमा हामी तपाईँहरूसँग जोडिन्छौं, तपाईँ हामीलाई प्रत्यक्ष रूपमा पाँच थर फिदिममा भेट्न चाहनुहुन्छ भने फिदिम भन्ने ठाउँमा आउँछौँ हामी। अब कहाँ कहाँ आउँछ, त्यो भदौदेखि उता कुरा भए होइन, यही महिनामा अबको हप्ता 10 दिन पछाडि जसले जहाँ बोलाउनुहुन्छ हामी त्यहीँ जान तयार छौँ, तर बोलाउनु भने फेरि चुप्लाएर घर बस्छौँ। अब कहाँबाट फोन आउँदो रहेछ, हामीले तपाईँको नाम लेखेका छौँ, हिजो कटारीबाट ककरले फोन गर्नुभएको छ, सबैको नाम छ हामीसँग, तपाईँको नम्बर राखेका छौँ। हामी आउने हुँदा तपाईँलाई हामीले फोन गरेर हामी आउँदैछौँ है, यति कति आउनु होला भन्ने हामी तपाईँलाई खबर गर्छौँ, तपाईँको पालो सुनिश्चित भयो, अरूको पनि जान्दिन है। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ, कोही जिज्ञासु यतिखेर आउनु भएको छ, स्वागत गर्छु। राधे राधे हजुर, कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ यतिखेर? के पन्त भन्नुभयो? नानी पन्त भन्नुभयो? नानु पन्त। लमजुङ कुन ठाउँमा हुनुहुन्छ तपाईँ?
1: लमजुङ देशी सर।
0: कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर? त्यही त, कुन रेडियोमा कार्यक्रम बज्छ भनेको मैले?
1: होइन, त्यो सेराबाट बज्छ नि रेडियो, के
0: कहाँबाट?
1: देशी सरको सेराबाट के,
0: खोइ मलाई थाहा छैन। लमजुङमा सेरा ठाउँबाट खोइ मलाई अहिलेसम्म कसैले भन्नुभएको छैन है। कति मेगाजबाट कार्यक्रम सुन्नुहुन्छ थाहा छ? कति ल, अब कुन रेडियो रहेछ तपाईँले बुझेर फेरि पछि खबर गर्नु होला, हामीलाई थाहा छैन। अहिले कार्यक्रममा आउनु भएको छ तपाईँ, अनि कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ यतिखेर?
1: मेरै बहिनीको छोरीको,
0: साल महिना गते समय भन्नु त?
1: 2069 साल, असोज महिनाको चार गते बिहान चार बजेर पचास मिनट जाँदा
0: हो. कुन जिल्लामा भयो जन्म?
1: लमजुङमै हो.
0: के बारको जन्म हो?
1: बिहार हो. बिहार
0: के बारको राति के बारको बिहान हो?
1: बिहारको बिहान बुधबारको राति.
0: कति गते राति कति गते बिहान?
1: तिन गते राति चार गते बिहान.
0: यो छोरा कि छोरी भन्नुभयो तपाईँले बहिनीको?
1: छोरी.
0: छोरी. राशिको नाम तीर्थ कुमारी नाम आउँछ. धनस्थानमा राजयोग छ. कालसर्प एक पर्या छ. अहिले अवस्थामा कालसर्पको शान्ति गर्ने. घरमा बाबा आमाको राम्रो सम्बन्ध हुँदैन. पितृको दोष पर्या छ भनिदिनु होला. कोही मान्छे अकालमा मृत्यु भएको छ. दस वर्ष आठ महिना भनेको एघार वर्षदेखि शनि भन्ने ग्रह प्रारम्भ भएको छ. एकदम बोधो एकदम घमण्डी अहिले अहिलेको अब यो पछिल्लो समयमा है. राम्रोसँग कालसर्पको शान्ति गर्ने, पितृको शान्तिहरू गर्ने, गुरुचन्द्रलेको शान्ति, महामृत्युञ्जय जप, शनिका जपहरू गर्ने, कालसर्पको लागि विशेष कवचहरू धारण गर्ने है. अरू के छ विशेष? पढाइको लागि त मैले भने त शनि भन्ने ग्रहले अलिकति बिगारेको छ. शनिको शान्तिहरू गरेर शनिको पूजा पाठहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है.
1: बाबा आमाको सम्बन्ध कस्तो छ?
0: मैले बिग्रिसक्यो भनिसकेँ. राम्रो छैन.
1: दिदी बहिनीसँग कस्तो हुन्छ?
0: दिदी बहिनीसँगको सम्बन्ध ठिकै हुन्छ.
1: कुन रङ राम्रो हुन्छ गुरु?
0: एक अङ्ग राम्रो हुन्छ. सबैभन्दा राम्रो कालो रङ राम्रो हुन्छ. दक्षिण पश्चिम दिशा राम्रो हुन्छ. अहिले छुट्टिन्छ है. राधे राधे. हामी कार्यक्रम ज्योतिष तर्फको व्यवसायमा छौं र हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा छौं. हजुर हजुर. राधे राधे. ए प्रभु. राधे श्याम.
2: राधे राधे गुरु.
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर तपाईँ?
2: बजाङदेखि गोकर्ण धामी.
0: बजाङबाट गोकर्ण धामी. अहिले कार्यक्रममा आउनु भएको छ अनि कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
2: दाइको.
0: दाइको साल महिना गते समय थाहा छ हजुरलाई?
2: 2070 साल.
0: 70 साल. कुन महिना?
2: मङ्सिर महिना.
0: मङ्सिर महिना कति गते हो?
2: सत्र
0: गतेको सोमबार. कति बजे भएको जन्म हो?
2: आठ बजे.
0: आठ बजे बिहान कि बेलुका?
2: साँझ.
0: ठिक आठ बजे हो. कुन जिल्लामा भयो जन्म?
2: बझाङ.
0: बझाङ. तपाईँ अहिले कुन ठाउँमा हुनुहुन्छ बझाङको? हजुर
2: हजुर.
0: तपाईँ अहिले कुन ठाउँमा हुनुहुन्छ बझाङको भनेको मैले?
2: बुङ्गलमा.
0: कुन रेडियोबाट कार्यक्रम सुन्नुहुन्छ? अहिले कार्यक्रममा आउनु भएको छ. यो तपाईँको दाजुको नाम अनुराधा नक्षत्रको तेस्रो पावन नाम जोड्छ. नुबाट नाम आउँछ. औँसीको दिनमा जानु भएको छ. अलिक स्वास्थ्य बिग्रिरहन्छ. पढाइमा असाध्य कमजोरी हुन्छ. औँसीको शान्ति गर्न भन्नु. विद्यास्थानमा राहुको दोष परेको छ. यसले विद्यालय असाध्य अल्छे बनाइदिन्छ. पढाइ छोडिसक्नुभयो कि पढ्न मान्नुहुन्न? के छ हजुर? पढाइमा कमजोरी देखेँ मैले. पढाइमा के छ भनेर सोधेको मैले. हजुर. ए हजुर.
2: हजुर.
0: ग्रहहरू बिग्रिएको देखेँ मैले. के छ पढाइ अहिले? कति यहाँ पढ्दै हुनुहुन्छ दाजु?
2: कक्षा साथी.
0: पढाइ राम्रो छैन हो. पढ्न मान्नुहुन्न हो. अब अलिकति ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजापाठहरू गर्ने कामहरू गर्नु होला अनि बल्ल राम्रो हुन्छ है. यतिखेर ग्रहमा दोषहरू परेको छ. शान्ति स्वस्ति गर्ने, पूजापाठहरू गर्ने है अनि बल्ल धेरै कुरामा राम्रो हुन्छ भनिदिनु होला है त. छुट्टिन्छु. राधे राधे.
2: राधे राधे.
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामी तपाईँसँग छौं. र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयास गरिरहेका छौं र हामी प्रत्यक्ष रूपमा तपाईसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिँदै हामी अगाडि बढ्नेछौ। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आइसक्नु भएको, मलाई प्राविधिकबाट इशारा मिलिरहेको छ, को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ, स्वागत गर्छु। जय श्री कृष्ण। राधे राधे हजुर। राधे राधे।
2: राधे राधे गुरु।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ यतिखेर?
2: हजुर गुरु,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: ए, म यहाँ भोजपुर सलाना बसबाट लक्ष्मी राई नै बोलेको गुरु।
0: लक्ष्मीजी आरामै हुनुहुन्छ?
2: हजुर आरामै छु।
0: रेडियो सङ्घर्ष सुन्दै हुनुहुन्छ होइन हजुर? लक्ष्मीजी
2: हजुर,
0: आज कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: मेरो शान्ति छोरी चाहिँ हेर्न चाहन्छु गुरु।
0: साल महिना गते समय भनिदिनु त।
2: 2078 साल अनि मङ्सिर महिनाको 6 गते बिहान 5:15 जाँदा गुरु।
0: 5:15 जाँदा बिहान कुन जिल्लामा भयो जन्म चाहिँ?
2: भक्तपुरमा भएको गुरु।
0: को यो मान्छे?
2: मेरो सानो छोरी कान्छीको।
0: के बारको जन्म हो?
2: जन्म सोमबार।
0: के कति गते राति, कति गते बिहान?
2: आइतबारको राति भन्न 5 गते।
0: हजुर हजुर।
2: अनि बिहान 6 गतेको दिन बिहान 5 बजे भएको जन्म चाहिँ।
0: तपाईँको यो छोरीको नाम कृतिका नाम मिथुन राशि हुन्छ। लग्नमा मंगल, एकोरोपन, जिद्दी स्वभाव बढी नै छ। घरमा पितृको दोष परेको देखिन्छ। को मान्छे अकालमा मृत्यु भएको छ?
2: हजुर मेरो दिदी भनौँ न, जेठानी दिदी।
0: अहिले राहु पनि छ, अहिले संकट पनि छ, दुइटै ग्रहहरू चलिरहेका छन्। अशुभ हो यो ग्रह चल्नु। यो ग्रहलाई विशेष गरी शान्तिहरू गर्ने, ग्रहलाई विशेष गरी पूजा पाठहरू गर्ने कामहरू तुरन्तै गर्नुहोला। ग्रह राम्रा छैनन्, ग्रहको शान्तिहरू गर्दै, ग्रहको पूजा पाठहरू गर्दै अगाडि बढ्नुहोला। घरमा अशान्ति हुन्छ यस्तो भयो भने है। अब अलिकति ग्रहलाई शान्तिहरू गर्दै, ग्रहको पूजा पाठहरू गर्दै अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ है त।
2: हुन्छ गुरु। अनि पढाइ बारे के कस्तो हुन्छ गुरु?
0: पढाइ बारेमा चाहिँ राहु छ, संकटा छ, 8 वर्षसम्म कमजोरी हुन्छ।
2: अनि दिदी दाजुको सम्बन्ध?
0: दाजुभाइ दिदीबहिनीसँगको सम्बन्ध राम्रो हुन्छ, तर ग्रहहरू बिग्रिएका छन्। राम्रोसँग शान्तिहरू गरेर राम्रोसँग पूजा पाठहरू गर्ने कामहरू गर्नुहोला, राम्रो हुन्छ है त।
2: हुन्छ गुरु।
0: हस्, अहिले छुट्टिन्छ। राधे राधे।
2: हुन्छ राधे राधे गुरु।
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका जानकारीहरू भने दिने प्रयासमा हामी लागिरहेका छौं। 98453 97658 र 98142 73601 हामी भूत भविष्य र वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौं। एकैछिन कार्यक्रममा छोटो विश्रामको पालो भएको छ। विश्रामपछि म तपाईँहरूसँग उपस्थित हुन्छु। हामी सँगै रहनुहोला।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
4: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
5: त्यस्तो हो भने आउनुहोस्
4: ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
5: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनु भएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
4: सम्पर्क
5: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 601
4: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
6: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
7: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
6: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
7: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु। तपाईसँग फेरि पनि उपस्थित भइसकेको छु म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी। हामी प्रत्यक्ष रूपमा तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा हामी लागिरहेका छौं। हरेक दिन हामी 8 बजेदेखि 9 बजेसम्म रहन्छौ, दुईटा नम्बरमा दिनैभरि पनि तपाईँको सेवा गरिरहन्छौ। हिजो एक दुईजनाको चिना हेर्ने पालो आएको छैन, तपाईँहरूले सम्पर्क आज गर्नुहोला। हामी तपाईँहरूको बारेमा धेरै भन्दा धेरै कुराहरूको जानकारी गराउने प्रयासमा लागिरहेका छौं। हिजो अस्तिका कमेन्टहरू केही रहेछन् हाम्रो पात्रमा भने हेरिहाल्छु भनेर हेरे। राजनाथी गुरू कञ्चनपुर बन्द्र नगरबाट सुभाष चन्द्र जोशी, मेरो पनि चिना हेर्नुपर्ने थियो भन्नुभएको रहेछ। हिजो फोन गर्नुहोला नम्बरमा। गुरू राजराजे म गीता कार्की हो होलडुङ्गाबाट, गुरू हजुरको गुरू सनातनको माध्यमबाट गुरू यो साउनमा साग नखाए पनि सागबाट बनेका गुन्द्रुकहरू सुकाएर राखेको साग खानुहुन्छ कि नै? गुरू हजुर हजुरलाई सधैँ सम्झिन्छु। गुरू राजराजे भन्नुभएको छ। अब साग र गुन्द्रुकमा फरक पर्छ खान पाइयो। सकभर व्रत लिने मान्छेले गुन्द्रुक नखानु है, बासी हो त है त। बट्टामा गालेका अचारहरू गुन्द्रुकहरू व्रत उपासनाको दिन खाना चाहिँ हुँदैन, फेरि अरूले खाना हुन्छ है। म अरू कुराहरू तपाईँलाई थप्दै जानेछु, यतिखेर कार्यक्रममा कोही जिज्ञासु हुनुहुन्छ स्वागत गरिहाल्छु। जय श्री कृष्ण। राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: पाँच
0: थर जिल्लाबाट। नाम के भन्नुभयो?
1: श्रीमान तामाङ।
0: कुन ठाउँमा हुनुहुन्छ अहिले? कार्यक्रम सुन्नुहुन्छ दिनदिनै कि कहिले कहीँ यसो भ्याएको बेला हो?
1: होइन, म त दिनदिनै छु।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: अहिले छोराको बारे नि।
0: छोराको साल महिना गते समय भन्नु त?
1: 2064 साल चैत 26 गते।
0: बार पनि भनौँ न।
1: मंगलबार दिउँसोको 12:05
0: कुन जिल्लामा भयो जन्म?
1: पाँच जिल्लामा
0: भए। 64 सालको चैत्र 26 गते 12:05 मिनटमा भरणीको तेस्रो पावमा लेखनाथ नाम आउँछ छोराको। मेष राशि हुन्छ, के राशि हेर्ने गर्नु भएको छ अहिलेसम्म?
1: अहिलेसम्म त खै यहाँ किन बनाउनु लाग्छ, लीला रात पो लेखिरहेको।
0: फेरि भनिदिन्छु ल, 2064 साल हो,
1: हो
0: चैत्र हो, 26 गते पनि हो, 12:05 मिनटमा दिउँसो हो।
1: हजुर हजुर।
0: यो हो भने लेखनाथ नाम आउँछ है।
1: हजुर
0: हजुर। मेष राशि हुन्छ, लग्न कर्कट लग्न देखिन्छ, कर्कट लग्नको मालिक चन्द्रमा। चन्द्रमा कर्ममा गएर भएछ, बुवालाई असाध्य राम्रो फाइदा गर, छोरो जन्मेपछि घरमा उन्नति राम्रो भएछ, प्रगति राम्रो भएछ, अलिक बढी झनक्क रिसाउने स्वभाव छ छोराको। अहिले 18 वर्ष क्रस भइसकेपछि संकटको दशा प्रारम्भ भयो 26 वर्षसम्म है। यो पोहोरदेखि यसपालि अलिक पढाइमा कमजोरी हुँदै गएको छ, घर बस्दिने बाबा भन्ने खालको चिना हो यो होइन? विदेश जान्छु भन्नुभएको
1: छैन
0: हजुर?
1: घरमा बसेको छैन, ऊ त पढ्नुको लागि तल
0: भने जस्तो पढाइ नहुन सक्छ। राम्ररी शान्तिहरू गरेर राम्ररी पूजापाठहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है।
1: हजुर हजुर। अनि त्यसको पढाइमा अलिक पढाइमा चाहिँ कुन ग्रहलाई शान्ति गर्नुपर्छ गुरु?
0: हजुर हजुर।
1: कुन ग्रहलाई शान्ति गर्नुपर्छ?
0: यो संकटा भन्ने ग्रहको शान्ति गराइदिनु। बाह्र माङ्गलिक छ, अलि नक्कल नक्कली हुन्छन् केटा, भोलिका दिनमा एकदम ध्यान दिनुहोला है, धेरै कुरामा राम्रो हुन्छ है।
1: हजुर हजुर। अनि पढाइमा चाहिँ कस्तो होला, कुन विषय लिएर पढ्दा? पढ्नु त पढ्दैछ,
0: यस्तो छ, यस्तो मान्छेले अब 18 वर्षसम्म त पढाइ राम्रै हो, आइटी सम्बन्धी कमर्स सम्बन्धी पढे त राम्रै हुन्छ होइन, तर ग्रह शान्ति गर्नु भएन भने बिग्रिन्छ है।
1: अनि बाबा आमासँग सम्बन्ध?
0: बुवा आमासँग राम्रो, सबैसँग ठिक छ, त्यस्तो ग्रह बिग्रियो होइन, मतलब यो संकटा हो, कहिले काँदा मान्छेलाई ग्रह लागि नै हाल्छ होइन। ग्रहको शान्तिहरू गरेर पूजा पाठ गर्नु राम्रो हुन्छ। हुन्छ
1: हुन्छ।
0: अनि सुन्नु न, हामी अब पाँच थर आउने कुरा छ, सुन्नु भएको छ कि छैन रेडियोमा?
1: अँ सुनेको छु, हाम्रो चाहिँ धेरै यहाँ तल पर्छ, हाम्रोबाट पाँच घन्टा बाटोमा गाडीको, गाडीको पाँच घन्टा
0: ए हो,
1: सुनिरहेको छु नि म दिन।
0: अनि हामी आयौँ भने आउनु छ कि आउनु त?
1: अब मिल्यो भने आउँछु नि, आउने कोसिस चाहिँ गर्ने हो।
0: पक्का हो?
1: अँ पक्का हो नि।
0: ल ठिक छ, अब यो के छ भने अलिकति ग्रहमा तपाईँको छोराको संकटको शान्तिहरू गर्ने, पूजापाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नु होला, धेरै कुरामा राम्रो हुन्छ है त।
1: अहिले
0: छुट्यौँ राधे श्याम।
1: राधे राधे।
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौं। यतिखेर कोही जिज्ञासु फेरि पनि लाइनमा आउनु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ? राधे राधे हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर?
2: पासाङ शेर्पा।
0: पासाङ शेर्पा
2: हजुर।
0: कुन जिल्लामा हुनुहुन्छ अहिले तपाईँ?
2: शङ्खसभा जिल्लामै हो।
0: शङ्खसभा जिल्लामै हुनुहुन्छ है?
2: म यता कानपुर छु।
0: अहिले कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ?
2: शङ्खसभा रेडियोमै हो।
0: हो, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा तपाईँ जानकारी दिन चाहनुहुन्छ हजुर?
2: अहिले छोरीको बारेमा।
0: छोरीको साल महिना गते समय भन्नु त?
2: 2042 साल वैशाख 22 गते।
0: 82 भन्नुभयो
2: हजुर?
0: 82 को अनि चैत्र
2: वैशाख।
0: वैशाखको
2: वैशाख, वैशाखको 22 गते।
0: के बार परेको थियो वैशाखको 22 व्रत 82 सालमा?
2: शनिबार बेलुका।
0: अब यस्तो भएछ बर्बाद भइहाल्छ नि। हो, 82 सालको वैशाखको 22 गते शनिबार परेको छैन। अब अस्ति भर्खरको तपाईँ बिर्सिनुहुन्छ, बल्लै एक वर्ष भएको छ, अनि कसरी चिना हार्नु मैले? एकचोटि घरमा सल्लाह गरेर फेरि भोलि फोन गर्नु, अहिले छुट्टिन्छु। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ। पोहोरको क्यालेन्डर तपाईँको घरको भित्तामा अहिलेसम्म फ्यालिएको छैन होला, हेर्नुहोस् त। 82 सालको वैशाखको 22 गते के शनिबारै पर्छ त? एकचोटि हेरिदिनु न। यही भएपछि कस्तो मन खिन्न हुन्छ क्या, चिना हेर्ने भनेर जे मन लाग्यो त्यही भन्दाखेरि तपाईँलाई भनेको मिल्दैन क्या। हामीलाई गाली गर्ने काम मात्रै नगरिदिनु होला कसैले पनि। तपाईँले आफ्नो पहिलेको त बिर्सोलाई ठिकै छ, बिर्सिन्छ पनि, घडी हुन्थेन, याद भएन, बिर्सियो धेरै वर्ष हो, जन्मेको एक वर्ष भएको छैन। अब तपाईँहरूले त्यो बार गते के मिल्दैन के मिल्दैन, अब सबै कुरा बिग्रिन्छ। त्यसो भएको हुँदा तपाईँहरूले राम्रोसँग हेरेर राम्रोसँग बुझेर मात्रै फोन गर्नको लागि मैले अनुरोध गर्ने कारण यही हो है। हामीलाई यतिखेर प्रत्यक्ष रूपमा तपाईँ फोन गर्न सक्नुहुनेछ 98453 97658 र 98142 73601 फोन गर्नुहोला। फोन बिल्कुल खाली छ, फोन आएको छैन, मलाई प्राविधिकबाट इसारा मिलिरहेको छ। हामीलाई प्रत्यक्ष रूपमा तपाईँहरू जोडिनको लागि सक्नुहुनेछ र हामीसँग भएका धेरै भन्दा धेरै कुराहरूको हामी तपाईँलाई जानकारी दिने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142 73601 सम्पर्कमा आउन सक्नुहुन्छ। भोलि तपाईँ र मेरो चितवनमा भेट हुन्छ बिहान 9 बजे पछाडि। गोर्खामा हुनुहुन्छ, तनहुँमा हुनुहुन्छ, मकवानपुरमा हुनुहुन्छ, नवलपुरमा हुनुहुन्छ, यी नजिकका जिल्लाहरूबाट आउने इच्छा गर्नुभएको छ भने, धादिङतिरबाट पनि आउनुहुन्छ, त्यतातिर आउन चाहनुहुन्छ भने भोलि तपाईँ र मेरो भेटघाट रहनेछ। भोलि 5 गते मंगलबारको दिन परेको छ, आउनुहोला। चिनाहरू बनाउनु परेको छ, चिनाहरू हेराउनु परेको छ, कवचहरू धारण गर्नु परेको छ, लगायत विभिन्न कुराहरूको लागि हामी तपाईँसँग जोडिन्छौ। अहिले खोइजुङ्गी आँसु हुनुहुन्छ, स्वागत गर्छु। राधे श्याम हजुर। राधे श्याम।
3: राधे श्याम गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर? बझाङदेखि। नाम के भन्नुभयो?
3: सन्तोष रोजा।
0: सन्तोषजी, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ यतिखेर? आफ्नो बारेमा, आफ्नो साल महिना गते समय थाहा छ हजुरलाई? हजुर भनिदिनु त साल महिना गते समय के रहेछ हेरिहालौँ
3: 2054 साल
0: असोज
3: 29 गते
0: 54 सालको असोजको 29 गते
3: हजुर
0: बुधबार कति बजे
3: बासाको 6:30 गर्दै
0: बासा 6:30
3: हजुर गुरु
0: 6:30 कुन जिल्लामा भयो जन्म
3: बझाङमा गुरु
0: कुन ठाउँमा हुनुहुन्छ अहिले तपाईँ बझाङको
3: खानु
0: कुन रेडियोबाट कार्यक्रम
3: सुन्नुभयो
0: बिचमा कार्यक्रम बजेको थिएन हो अनि अहिले के छ कार्यक्रम दैनिक रूपमा सुन्ने गर्नु भएको छ कि छैन अनि अहिले कसको यो आफ्नै हो यो ए हजुर ए भगवान ए प्रभु ए भगवान उहाँले हामीलाई प्रत्यक्ष रूपमा भूत भविष्य र वर्तमान सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामीसँग दिने प्रयास गर्नुभएको थियो तर उहाँको फोन भएन हजुर हजुर कहाँ कहाँ हराउनु पर्दै थियो यत्रो बेर तपाईँ यो 54 सालको असोजको 29 गते बासा 6:30 को जन्मेको हो यो तपाईँ आफै हो राशिको नाम यहाँबाट हेर्दा देवराज मेन राशि हुन्छ लग्न रहेको छ तपाईँको मेष लग्न लग्नको मालिक मंगल हुन्छ मंगल अष्टम स्थानमा माङ्गलिक परेको छ बिहा असाध्य नराम्रो तालले बिग्रिन्छ बिहा दुईटा बिहा हुन्छ अथवा भएको बिहाहरू एकदम झगडायुक्त हुन्छ रोगी हुन्छ के भयो बिग्रियो है अनि पहिले हेराउनु पर्दैन त बिहा बिग्रिनुभन्दा पहिले हेराए पो मिल्छ त नि भन्दै थियो उहाँको फोन डिस्कनेक्ट भयो उहाँको प्राविधिक समस्या अथवा भनौँ नेटवर्कको समस्या भन्ने हुनुहुन्थ्यो तपाईँको अहिले ग्रहमा बिग्रिएको दोषहरू छन् एउटा माङ्गलिक शान्तिहरू गर्ने

0: हामी सुन्न प्रत्यक्ष रूपमा भूत भविष्य वर्तमान सम्बन्धीको धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा छौ। कहिले ज्ञास हुनुहुन्छ राधे श्याम हजुर?
1: राधे श्याम। राधे राधे।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
1: म कटारी नगरपालिका 8 अदयपुर फिरिसेबाट प्रेम प्रसाद भण्डारी।
0: प्रेमजी आरामै हुनुहुन्छ?
1: हजुर आराम कुशलै।
0: कुन रेडियोमा कार्यक्रम सुनिन्छ त्यहाँ सिरिसेतिर?
1: यो हाम्रो खोटाङ मजाले सुनिन्छ, हालेसी पनि सुनिन्छ।
0: अनि कटारीमा रहेको युके एफएम चाहिँ सुनिँदैन?
1: अलि सुनिँदैन। यो महाभारत उत्तर वायु विमुख ढालतिर बस्छु।
0: सिरिसे भनेको कटारी 10 वर्ष हो?
1: कटारी 8 वर्ष। हजुर
0: 8 वर्ष। कटारीबाट यो जुन खोटाङ के अरे खोटाङ ओखलडुङ्गा जाने बाटोको देब्रेपट्टि
1: पक्कै थाहा होला, त्यहाँबाट अलिकति पूर्व पर्छ।
0: त्यहाँदेखि पूर्वपट्टि पर्यो है? अनि यस्तो उता दुधकोसीको छेउछेउ पर्दो रहेछ क्या हो?
1: दुधकोसी त तलै पर, हामी अलिक महाभारतकै डाँडोमै पर्छौँ, अलिकति उत्तरपट्टि।
0: ए त्यहाँ रेडियो खोटाङ सुन्नुहुन्छ?
1: रेडियो खोटाङ सुन्नु।
0: अहिले सुन्नु भएको छ?
1: सुनिरहेको छु।
0: हामी कटारी अलिअलि आउने कि भन्ने हल्ला हुँदैछ। कटारी आउनु हामी आयौँ भने कति घन्टा लाग्छ कटारी आउनलाई?
1: हजुरहरू अहिले कुन ठाउँबाट हो?
0: अहिले हामी चितवन भरतपुरबाट।
1: त्यहाँबाट त्यस्तै 5-6 घन्टा लाग्छ होला, 7 घन्टा जति लाग्छ होला भरतपुरबाट।
0: होइन होइन, तपाईँको घरबाट कटारी आउन कति घन्टा लाग्छ भनेको मैले?
1: त्यहाँबाट यहाँबाट 2 घन्टा लाग्छ। अहिले कति बाटो छ?
0: हिँडेर 2 घन्टा कि गाडीमा?
1: गाडीमा गाडीमा।
0: ए अनि तपाईँकोतिर सबैले यो ज्योतिष दर्पण कार्यक्रम सुन्नुहुन्छ कि सुन्नु हुँदैन?
1: सुनिन्छ
0: है। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: म आफ्नो बारेमा हेर्नु पर भनेर
0: साल महिना गते समय भनिदिनु त।
1: विक्रम सर 2025 साल, अनि भदौ 12 गते मंगलबार बिहान 8 बजे हो। तर पहिलेको हेराइमा अलिक गडबड भएर छ, पछि फेरि पुरानो पात्रमा त्यो उ गरेर हेराउँदाखेरि अर्कै निस्क्यो, त्यही भएर।
0: भनेको के निस्क्यो? 8 बजे चाहिँ पक्का हो?
1: 8 बजे पक्का हो।
0: 8 बजे हो
1: मंगल चौथीको दिन, तिजको मंगल चौथीको दिन।
0: हस्ता नक्षत्रको तेस्रो पावबाट नाम जोर छ, अडाबाट नाम आउँछ, अडाको स्थानमा अठाबाट ठाकुर, कन्या राशि हुन्छ हो। अडा प्रसाद नाम राख्न मिल्दैन क्या? अडाको अडाबाट नाम जोडेपछि अडाको स्थानमा ठबाट नाम राख्नु भनेर शास्त्रले उद्धृत गरेको छ। त्यसो भएको हुँदा अगाडिपट्टि अडा लेख्ने, अनि उता नाम चाहिँ ठाकुर लेख्ने है? अडा अक्षरे अडा अक्षरे ठाकुर इति नाम चिरञ्जीवी भव भयो।
1: हजुर हजुर।
0: लग्नमा कन्या लग्न छ, बोली मिठो छ के अरे, तर जिन्दगी एकदम अधुरो भयो है? सन्तानबाट पनि सुख प्राप्त हुने लक्षण छैन, सन्तानमा पनि धेरै समस्या आयो, वैवाहिक जीवनमा पनि समस्या आयो, के भयो अब? यहाँ त बिहा पनि बिग्रिने, सन्तानहरू भाकल गरेर पाउने नभएदेखि नहुने खालको युग छोरा भयो कि भएन? काम आएको हलेसीमा?
1: होइन छोरा काठमाडौँतिरै छ।
0: होइन, कहाँ मागेर पाएको छोरा?
1: छोरा अब बिहे गर्दैखेरि
0: अलिकति ग्रहमा दोषहरू देखिन्छ, भोलि छोराहरूबाट टाढा हुनुपर्छ। तपाईँको लागि मंगल निच छ, शनि ग्रह निच छ, दुइटै ग्रहको विशेष शान्ति गर्नु। दुइटै ग्रहले पञ्चम स्थानमा हेर्छ, प्राइम हेर्छ।
1: मंगल ग्रह र शनि ग्रहको शान्ति गर्नु,
0: मंगल निच छ मंगलबार व्रत भने, शनि निच छ शनिबार व्रत भने, लग्नमा चन्द्र ग्रहण योग परेको छ यसलाई पूर्णिमाको व्रत भने, अलिक एकोरोपन्न हुने, पत्नीसँग झगडा धेरै नगर्ने है? त्यति गरिसकेपछि धेरै कुरामा राम्रो हुन्छ है? ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजापाठहरू गर्ने कामहरू चाहिँ अनिवार्य रूपमा गर्नुहोला। अलिकति ग्रहहरू बिग्रिएको छ, संघर्ष धेरै गर्नुपर्छ, जिन्दगी सोचे जस्तो सुख छैन। यसलाई राम्रोसँग शान्तिहरू गरेर राम्रोसँग पूजापाठहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त? अरू केही छ? जग्गा जमिनहरू तपाईँको लागि फाप्दैन, विवाद पर्छ।

0: मुद्दाहरू पर्न सक्छ। घडेर जग्गा बिग्रिनु भनेको अनि माटो बिग्रिनु होइन, घडेरी बिग्रिनु होइन, राम्रो छैन। ग्रहको शान्तिहरू गर्ने, वास्तुहरू राम्रोसँग देखाउने है,
1: रङ कस्तो मन
0: तपाईँको लागि मन पर्ने भन्दा पनि राम्रो रङ चाहिँ तपाईँको लागि सबैभन्दा दुई अङ्क राम्रो हुन्छ, पूर्व दिशा राम्रो हुन्छ, दक्षिण दिशा राम्रो हुन्छ, रातो सेतो रङ राम्रो हुन्छ। अरू केही छ? राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विशेष भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। 98453 97 658 र 98142 73 601 सिधा तपाईँ र मेरो प्रत्यक्ष कुराकानी रहनेछ। यसको लागि भने तपाईँ आउन सक्नुहुन्छ, भूत भविष्य अनि वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्नतर्फ। यतिखेर कमेन्ट हेरिहाल्छु, केही कमेन्ट आएका रहेछन् भने म तपाईँलाई जानकारी गराइहाल्छु। केही रहेछ भने टेकराज भट्ट लेख्नुहुन्छ, राधे राधे गुरुजी, म कञ्चनपुरबाट हिमा जोशी सनातन रेडियो नेटवर्क सुनिरहेको छु। मलाई मेरो छोरीको भूत भविष्य भन्नुभएको छ हेर्नको लागि नम्बरमा फोन गर्नुहोला, अथवा अहिले फोन लागेन भने दिउँसो पनि फोन गर्न सक्नुहुन्छ। अर्को कमेन्ट छ, गुरु राधे राधे, म खोटाङबाट रोशन राय, हाल भारतको पंजाब लुधियानाबाट सुन्दैछु। गुरु गुरु फादर अफ प्लास्टिक सर्जरी, प्लास्टिक सर्जरीको पिता भनेर महर्षि सुश्रुतलाई संसारले चिन्छ। संसारकै पहिलो प्लास्टिक सर्जर भनेर महर्षि सुश्रुतलाई चिनिन्छ। उहाँको त अस्ट्रेलियामा रहेको रोयल कलेज अफ सर्जन विश्वविद्यालयमा शालिक पनि बनाएर राखेको छ। यो कुरा विश्वास नलागे हजुरहरूको सबै भक्तहरूले युट्युबमा खोजेर पनि हेर्न सक्नुहुन्छ। तर हाम्रो देश नेपाल र हाम्रो छिमेकी देश भारतले चाहिँ किन ऋषि मुनिहरूको तपोभूमि रहेको पवित्र ठाउँ भएर पनि किन महर्षि सुश्रुतलाई चिन्न नसकेको होला गुरु भन्नुभएको छ। यसको बारेमा म पनि अनभिज्ञ छु, के हो तपाईँले भनेको मैले प्रश्न त बुझे। अब सर्जरको पितालाई अब यो कुन महर्षि हुन्, अब कताबाट आएका हुन्, यसको बारेमा तपाईँले के बुझ्नु भएको छ विस्तृत जानकारी गराउनु होला। कसैले फोटो राखेर ऋषि भन्दैमा हामीले ऋषि मानिदिइहाल्नुपर्ने पनि होइन, होइन, हामी ऋषिको भूमि भनेर ऋषि मान्दै आउँदा शास्त्रमा भएका ऋषिहरूलाई मानियो। अब अरूले उत्पन्न गरेका ऋषि हुन पनि सक्छन्, अथवा शास्त्रको कतै पनि कुनै पनि कुनामा लेखेको छ भने तपाईँ जस्ता युवाले रिसर्च गर्नुभएको छ, हामीलाई यसरी जानकारी दिनुभयो, हामी पनि रिसर्च गरौंला। तर पनि तपाईँहरूले पनि जानकारी दिनुभयो भने अझ धेरै कुरामा राम्रो हुन्छ। यति भने आज धेरै कुरा भनिन है। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायबाट हामी आज अन्तिम भागमा छौं। दिनैभरि तपाईँ र मेरो कुराकानी रहन्छ, भोलि तपाईँ र मेरो भेटघाट भरतपुर चितवनमा धारेचोकमा यास ओ यास स्कूलको ठिक अगाडि पूर्वपट्टि घरको चार तलामाथि तीनटा झण्डा फरफराइरहेको घरलाई तपाईँ टार्गेट बनाएर आउन सक्नुहुन्छ। भरतपुरमा आउँदा मै हो नि ज्योतिष गुरु भनेर धेरैले हेर्ने गर्छन्, त्यसो भएको हुँदा तपाईँ सावधानी हुनुहोला। भोलि म कहाँ आएँ भनेर अन्त चिनाएर गएर मलाई गाली नगर्नुहोला, धेरैको यो खालको अवस्था भएको छ। त्यसो भएको हुँदा तपाईँहरू ध्यान दिनुहोला। आजको लागि आज्ञा चाहन्छु। राधे राधे, राधे।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
6: यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
6: तपाईँलाई त गहना किनै आउँदैन के? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
6: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
6: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोझै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, सम्कुवा सभा।
6: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429981, जनक पौडेली 98525854 र 029562048।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, सम्कुवा सभा।
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
8: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
7: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
8: हजुर, हामी कहाँ विभिन्न
9: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
10: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
7: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
10: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
7: हाम्रा सेवाहरू:
10: दाँत नदुखाइ खोल्ने,
7: दाँत भर्ने, दाँतको आकृति गर्ने,
10: दाँतको एक्सरे सुविधा,
7: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
10: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
7: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
10: ध्यान दिनै पर्ने कुरा:
7: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
10: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एक मात्र डेन्टल,
8: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420501।
11: बनाएर च्याउ खोज्न गएको प्रहरीले जनाएको छ। सम्पर्कविहीन महिलाहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी टेक बहादुर रावतले जानकारी दिए। यस वर्षको साउनको पहिलो सोमबार आज बिहानदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ। बिहान 3 बजेदेखि नै पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड़ लागेको छ। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले भक्तजनको सहजताका लागि बिहान 3 बजेदेखि नै पशुपतिनाथ मन्दिरका 4 ढोका खोलिएको बताए। दर्शनका लागि आउने भक्तजनलाई सहज, सुरक्षित, मर्यादित र व्यवस्थित वातावरणमा दर्शन र पूजा गराउने गरी व्यवस्था मिलाइएको कोषका सदस्य सचिव श्रेष्ठले जानकारी दिए। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट क्षेत्रमा पहिरो खसेपछि सो खण्डमा यातायात अवरूद्ध भएको छ। पहिरोका कारण दुवैतर्फको यातायात अवरूद्ध भएको चितवनको काठमाडौँबाट बाहिरेका सवारी साधनलाई चितवनको फिस्लिङ र बेनीघाटमा खसेको पहिरोका कारण नागढुङ्गामा होल्ड गरिएको छ। गैरातीको वर्षाले पृथ्वी राजमार्गका विभिन्न ठाउँमा साना ठूला पहिरो खसेका थिए। साना पहिरो पन्छाइसकिएको छ भने बेनीघाट क्षेत्रको पहिरो पन्छाउन भने समय लागेको हो। वर्षाका कारण जोखिम बढ़ेपछि धादिङ प्रहरी गैरातीदेखि नै यातायातका साधन सञ्चालनमा रोक लगाएको थियो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको काने पोखरी नजिकै नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ। गैराती अज्ञात सवारी साधनले पैदल यात्री पथरी सनिश्चरको 60 गोविन्द लिम्बुलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका लिम्बुको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। सवारी साधनसहित फरार रहेका चालकको खोजी भइरहेको मोरङ प्रहरीले जनाएको छ।

Soy. LG ले ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई. नागरिकता भए पुग्छ. हरेक घरको खुसी घर घरमा LG. LG Life's Good.

0: विलास भए अरू किन खोज्ने.
1: कमिङ अप नेक्स्ट
2: द गुड मर्निङ शो.
3: नेपाली कंग्रेसको असन्तुष्ट समूहले अलग्गै बीपी स्मृति दिवस मनाउने तयारी गरेको छ. पूर्व सभापति शेरबहादुर देउबा समूहले साउन 6 गते छुट्टै बीपी स्मृति दिवस मनाउन लागेको हो. यसका लागि सो समूहले पूर्व उपसभापति प्रकाशमान सिंहको संयोजकत्वमा आयोजक समिति गठन गरेको जनाएको छ. दिवसकै दिन पारेर सो समूहले राष्ट्रिय वेलाको मिति घोषणा गर्ने बताएको छ. नयाँ पार्टी गठनमा अगाडि बढ़ेको संस्थापन इतर पक्षले यसअघि सहमतिका लागि 5 प्रस्ताव संस्थापन पक्षलाई बुझाएको छ. सभापति गगन थापा लचक नभएकाले एकता जोगाउनका लागि भइरहेका प्रयास विफल भएको नेता मीन बहादुर विश्वकर्माको भनाई छ. औषधि मूल्य अनुगमन समितिले भारतीय बजार मूल्यलाई आधार मानेर औषधिको मूल्य समायोजन गर्न औषधि परामर्श परिषदको बैठकमा प्रस्ताव गरेको छ. अनुगमन समितिले भारतीय नियामक निकाय नेशनल फार्मास्युटिकल प्राइसिङ अथोरिटीको मूल्यलाई मुख्य आधार बनाउँदै नेपालमा औषधिको मूल्य समायोजन गर्ने प्रस्ताव गरेको हो. 7 वर्षपछि बसेको समिति बैठकले पहिलो चरणमा अभाव भएका 70-75 औषधिको मात्र मूल्य समायोजन गर्ने र त्यसपछि हरेक वर्ष मूल्य आयोजन गर्ने प्रस्ताव पारित गरेको छ. केही समयदेखि बजारमा क्यान्सर लगायत रोगका केही औषधि अभाव शुरू हुन थालेको छ. बजारमा तोकेको मूल्यमा उत्पादन गर्न नसकिने, आयात पनि गर्न नसकिने स्थिति बनेपछि सरकारले नै मूल्य अनुगमन समितिको बैठक बसेर 117 औषधिको मूल्य तोकेको हो. जसमध्ये करिब 75 उत्पादनका औषधिको मूल्य समायोजन गर्नुपर्ने स्थिति आएको विभागले औषधि व्यवस्था विभागले जनाएको छ. क्यान्सर जस्ता अत्यावश्यक औषधिको अभाव र मूल्य वृद्धिका कारण बिरामीको उपचार प्रभावित भएको सन्दर्भमा सो निर्णयले आपूर्ति सहज हुने विभागले अपेक्षा गरेको छ. पछिल्ला केही वर्षदेखि राजनीतिक संकटको सामना गरिरहेको बेलायतमा एन्डी बर्नहमले आजदेखि प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हाल्दैछन्. उत्साहबीच प्रधानमन्त्री पद सम्हाल्न लागेका बर्नहम सामु अर्थतन्त्र सुधारदेखि सार्वजनिक सेवा व्यवस्थापन र अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलनसम्मका चुनौती छन्. गत महिना भएको विशेष निर्वाचन मार्फत संसदमा फर्किएका बर्नहमले यसअघि उत्तर पश्चिम इंग्ल्याण्डको ग्रेटर म्यान्चेस्टर क्षेत्रको नेतृत्व गर्दै अधिकांश समय बिताएका थिए. अब उनले करिब 7 करोड़ जनसंख्या भएको मुलुकको सरकार सञ्चालन गर्नुपर्नेछ. बर्नहमको कार्यकाल छोटो वा चुनौतीपूर्ण हुन सक्ने अनुमान गरिएको छ. स्पेनले साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै विश्वकप फुटबलको उपाधि जितेको छ. अमेरिकाको न्यू जर्सी स्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई 1-0 गोल अन्तरले पराजित गर्दै स्पेनले उपाधि जितेको हो. उसका लागि फेरान टोरेसले अतिरिक्त समयको 16 मिनटमा गोल गरेका थिए. त्यसअघि इन्जुरी समयको 3 मिनटमा एन्जो फर्नान्डेसले दोहोरो पहिलो कार्डका कारण रातो कार्ड खाँदै मैदान छाडेपछि अर्जेन्टिना 10 खेलाड़ीमा सीमित भएको थियो. स्पेनले खेल अवधिभर गोलका उत्कृष्ट अवसरहरू बनाएको थियो तर अर्जेन्टिनाका किपर मार्टिनेजले त्यसलाई विफल पारेका थिए. अर्जेन्टिनाले गोलको कुनै पनि अवसर बनाउन सकेन. स्पेनले विश्वकप फुटबलको उपाधि जितेको यो दोस्रो पटक हो. हवस् त कान्तिपुर डायरी अहिलेलाई यति नै. अहिले मध्याह बाह्र बजे कान्तिपुर डायरीका साथ पुनः भेट हुने नै छ. सुनिता आज्ञा चाहन्छु. नमस्कार.

0: A very good morning and namaste. This is your station radio, Kantipur Radio Rastrako. Itibela tapai sundhu hununcha. The good morning show. Meru naam ho Kiran Sawal. Tapai itibela radio Kantipur Radio Rastrako sundhu hununcha. As a Monday, Sombar, so Sombar ko yu din ma tapala saath dine ko lagi hami upasthit hunchau. Ra harik din tapale different hours ko saath ma the good morning show radio Kantipur marfat sundhi pani aunu bhayeko cha. हामीले तपाईँले श्रोता www.radiocantipur.com मार्फत विश्वभरि पनि सुन्दै हुनुहुन्छ सँगै 96.1 अनि 101.8 मेगाहर्ज मार्फत नेपालभित्रबाट सुन्दै हुनुहुन्छ कतिजना एकदमै टायर्ड हुनुहुन्छ होला आज त्यही भएर पनि आज सोमबारको यो दिनमा धेरैवटा अफिसले पनि आफ्नो स्टाफलाई बिदा गरेको भन्ने खबर पनि मैले पाएँ होइन हलिडे दिएको भनौँ न र कतिवटा कलेजमा पनि आज स्टुडेन्टहरू पनि एक त विश्वकपको माहौलमा रमाउँदै हिजो फाइनल हेरे पछाडि अब करिब लेट यो के भन्छ अर्ली मर्निङमा सक्यो म्याच फाइनल म्याच त्यो कारणले गर्दा कतिजना अहिलेसम्म पनि एकदमै मजाले आराम पनि गर्दै हुनुहुन्छ होला सो त्यो कारणले गर्दा पनि धेरैवटा अफिसमा धेरैवटा स्कूल कलेजमा चाहिँ आज बच्चाहरूलाई स्टाफलाई चाहिँ हलिडे दिएको भन्ने खबर मैले पनि सुनेको छु इभन म बिहान बिहान एउटा कलेजमा त्यहाँ बच्चाहरूलाई पढाउँछु ब्याचलरलाई त्यहाँ पनि बिदा छ आज भन्ने मतलब के त भन्दाखेरि यो विश्वकपको माहौलले कति धेरै हामीलाई पनि नजिक बनाएको रहेछ कति धेरै हामीलाई पनि एक किसिमको एउटा इम्प्रेस्ड गरेको रहेछ भन्ने कुरा हो कि खासमा
1: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खासबारीमा सेवा दिइरहनु भएको छ
2: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने
3: दाँत खुल्ने दाँत सफा गर्ने
2: दाँतको एक्सरे गर्ने
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने
2: झिक्न मिल्ने आरपीडी लगाइने
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने
2: बाङ्गोटिङ्गो दाँत मिलाइने
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ
2: मनकामना डेन्टल क्लिनिक खाँद्रे नगरपालिका एक प्रहरी गेट सेउ सङ्खुवा सभा हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि
3: सम्पर्क नम्बर 029-590-6667 र 98-420-22-667
4: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध खादबारी नगरपालिकाले सम्पत्ति कर मालपोत भूमिकर तिरो व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ
5: साथमा ल्याउनु पर्ने कागजातहरू नेपाली नागरिकताको प्रमाण पत्र जग्गा धनी प्रमाण पूर्जा लाल पूर्जा नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र
4: सम्पर्क नम्बरहरू 029-560-400 र 98-520-72-631 खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय मानी भन्ज्याङ सङ्खुवा सभा
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
6: त्यसको लागि के को चिन्ता हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी एक नगरपालिका रोड सङ्खुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
6: र वाट्सएप नम्बर 98-5-20-28-646।
7: आयो सबको घर घरमा।
8: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
9: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
8: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
10: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
11: नमस्कार है वडा अध्यक्षज्यू।
12: नमस्ते नमस्ते, के भन्दाउनु भयो त?
11: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
12: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
11: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
12: यो मेरो सुर त हाम्रै सङ्खुवा सभाको नमुना एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त भने तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
11: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
13: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
14: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
15: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
16: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
17: डिजाइनर सुट स्पेसलिस्ट अनिल थटा।
6: सम्पर्क नम्बर 0-29-5-65-679 र मोबाइल नम्बर 98-4-20-82-776।
18: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धथोकबाट दूरसञ्चार जाने बाटो।
4: हार्दिक श्रद्धांजलि तथा 12 पुण्यतिथिको निमन्त्रणा। आयो टप्प टिप्यो, मिति पुग्यो, टारेर टर्दैन त्यो, सबैलाई एक दिन जानै पर्छ, मृत्युबाट कोही उम्कदैन यो। भोजपुर जिल्ला षडानन्द नगरपालिका 5, श्री गोप बहादुर मगरकी धर्मपत्नी स्वर्गीय मोहन कुमारी मगरको विक्रम सम्बत 1998 साल श्रावण 5 गते जन्म भई विक्रम सम्बत 2083 साल असाढ 28 गते स्वर्गारोहण भएको दुःखद समाचार सम्पूर्ण इष्टमित्र, आफन्तजन तथा शुभेच्छुकहरूमा अवगत गराउँदछौ। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 12 पुण्यतिथि 2083 साल साउन 8 गते सम्पन्न गरिने भएकोले यस पुण्य अवसरमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धा सुमन अर्पण गर्नुका साथै पित्र प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। पति श्री गोप बहादुर मगर, छोरा बुहारीहरू भद्रसिंह मगर, गीता मगर, शहरमान मगर, विष्णु मगर, धनसिंह मगर, लीला मगर, टंक बहादुर मगर, जमुना मगर, छत्रकुमार मगर, पूजन मगर, लोक बहादुर मगर, मुटु मगर, खिलराज मगर, पुष्पा मगर।
19: नातिहरू अनिश, लिसा, क्षितिज, उज्जवल, विजय, लोनिस, युनिस, कृतज्ञा, यु, एनसी, गणेश, शर्मिला। नातिनी तथा ज्वाइँहरू पवित्रा, चन्द्र, अनुषा, लुकराज, सुमित्रा, लेखनाथ, रीता गजेन्द्र, सीता चन्द्र, संगीता चिरञ्जीवी, रजिता मणि, नीता सुरेन्द्र, विनुषा समीक्षा, समीक्षा निशा, कृति र पूनम भोगबहादुराले। कार्यक्रम बाह्रौं पुण्यतिथि तथा पितृप्रसाद ग्रहण, मिति 2083 साल साउन 7 गते, स्थान भोजपुर जिल्ला षडानन्द नगरपालिका 5 आफताली, शोकाकुल परिवार गोप बहादुर मगर तथा सम्पूर्ण मगर परिवार, भोजपुर जिल्ला षडानन्द नगरपालिका 5 आफताली।
20: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघसभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघसभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघसभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
21: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
22: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ। म त
21: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
22: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
21: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
22: ए ल ल, सँगै जाउँ न भाइ।
23: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
22: रबिन टेलर्स, खादबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
23: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
22: सम्पर्क नम्बर 9860 96 40 00
23: र 9819 32 76 75।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029-575-1147।
2: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सप्रेस सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 खाटलाक नेटुडी खेल छेउ शंखुवा सभा। फोन नम्बर 029-562-320 र 98-420-50-541।
5: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खातबारी नगरपालिका 1 प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98-160-55-553 र 98-423-18-049।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज। खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
6: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
7: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 98421552564, 98421926987 र 98520519906।
8: आयो सबको घर घरमा।
7: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
9: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
7: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432578041 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
10: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

0: सबै घर आयो हजुर सबको मन सुन सबको मन सुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
0: आयो सबको घर घरमा।
1: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
2: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 37 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
3: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन।
4: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
5: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98 5 20 29 47, 98 00 90 0062।
6: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0 29 5 60 5 80, 99 5 20 61 5 80 र 99 4 21 08 181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, शङ्खुवा सभा।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
2: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका एक, प्रगति टोल।
3: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेज एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
4: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
4: र वाट्सएप नम्बर 98-5-20-28-646।
5: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
6: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
7: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295-61-165, 98-421-5254, 98-421-26987 र 98-520-51906।
8: नमस्कार वडाध्यक्षज्यू।
9: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
8: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
9: भन्नुहोस् त, त्यस्तो के कुरा थियो? कुन्नी
8: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
9: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर खातबारी बन्दै सिलाएको त अवधि तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउँदा दिशा टेलर्समा जानु होला।
8: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
10: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
11: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
12: हुन्छ बाबा, हुन्छ। छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
3: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
13: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
12: सम्पर्क नम्बर 0295860879 र मोबाइल नम्बर 9842827776।
14: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। निशान खादारी एक बुद्धथोक बाटो दूरसञ्चार जाने बाटो।
15: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
15: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
15: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
4: दाँत खुल्ने दाँत सफा गर्ने,
15: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
15: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
15: बाङ्गोटिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
15: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट छेउ, शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 9842226667।
16: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
17: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
16: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
17: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
16: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
17: ए ल ल, सँगै जाउँ न भाइ।
15: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
4: रबिन टेलर्स, खातबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
15: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 9860946000
15: र 9919324775।

0: रेडियो संखुवा सभा राष्ट्रका लागि संचार।
1: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन संचालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
1: सम्पर्क नम्बरहरू 029560400 र 98520 72 631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
6: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
7: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
2: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 029551165, 98421552504, 98421926987 र 98520519906।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता, हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी एक नगरपालिका रोड सङ्खुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले।
9: सम्पर्क 9843447262,
4: 9810555580
9: र वाट्सएप नम्बर 9852028646।
10: आयो सबको घर घरमा।
11: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
12: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
11: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
13: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दिस इज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिचाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा।
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50541।

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड.
1: Red Bull, Babal Energy.
2: नमस्कार, कान्ति पौडा आईडीका साथमा सुनिता र पूजनी समाचार अब विस्तारमा.
3: नेकपा एमाले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने तयारी गरेको छ. यसका लागि अहिले नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठक बसिरहेको छ. बैठकमा जारी बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने र एमालेका 6 जना मन्त्रीको सामूहिक राजीनामा बारे आवश्यक निर्णय गर्ने एमाले नेता जगन्नाथ थपलियाले जानकारी दिए. मुख्यमन्त्री इन्द्रबहादुर बानियालाई एमाले यसअघि नै सरकारलाई दिएको समर्थन फिर्ता लिने बारे जानकारी गराइसकेको थपलियाले बताए. एमालेका सबै मन्त्रीले आज राजीनामा बुझाउने तयारी गरेका छन्. बागमती प्रदेशमा साउन 2081 नेपाली कंग्रेस र एमालेको संयुक्त सरकार छ. कंग्रेसका तर्फबाट दोस्रो मुख्यमन्त्रीका रूपमा इन्द्रबहादुर बानियाले 20 साउन 2082 सरकारको नेतृत्व सम्हालेका हुन्. यसअघि 9 साउन 2081 बहादुर सिंह लामा मुख्यमन्त्री थिए. कंग्रेस संसदीय दलमा अविश्वास प्रस्ताव पारित भएपछि लामाको स्थानमा बानिया मुख्यमन्त्री बनेका थिए. मुख्यमन्त्री बनेको 1 वर्ष नपुग्दै बानिया नेतृत्वको सरकार संकटमा परेको छ.
2: कंग्रेस र एमाले बीच प्रदेशको सत्ता राजनीतिमा सहकार्य टुटेसँगै नयाँ सत्ता समीकरणबारे नेपाली कम्युनिष्ट पार्टी नेकपाले छलफल बढ़ाएको छ. नेकपा संयोजक पुष्पकमल दाहाल श्रीलंकाबाट फर्किए लगत्तै आज सत्ता समीकरणबारे पार्टीभित्रका केही नेतासँगको छलफलमा जुटेका हुन्. कंग्रेस र एमाले दुवै दलसँग संवादमा रहेको नेकपाले पार्टीभित्रको आन्तरिक निर्णयपछि थप रणनीति बनाउने बुझिएको छ. दाहालले प्रदेश सरकारमा 3 दलको सहकार्यमा जोड़ दिँदै आए पनि कंग्रेसले अस्वीकार गरेको छ. कंग्रेस 3 दलीय गठबन्धनमा नजाँदा नेकपा र एमाले बीच एकतासम्मै जाने गरी सत्ता सहकार्य गर्न दहालमाथि दबाव बढ़ेको छ.
3: कञ्चनपुरमा च्याउ खोज्न गएका 14 जना महिला सम्पर्कविहीन भएका छन्. भीमदत्त नगरपालिका 19 को बागफाटाका महिलाहरू हिजोदेखि सम्पर्कविहीन भएका हुन्. 10 टोल बस्ने उनीहरू हिजो बिहान 11 बजेतिर च्याउ टिप्न शुक्लाफाटा निकुञ्जतर्फ गएका थिए. उनीहरू 2 समूह बनाएर च्याउ खोज्न गएको प्रहरीले जनाएको छ. सम्पर्कविहीन महिलाहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी टेकबहादुर रावतले जानकारी दिए. च्याउ खोज्ने क्रममा निकुञ्जको भित्री क्षेत्र पुगेपछि उनीहरूले बाटो बिराएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ. हिजो अबेर साँझसम्म घर नआएपछि नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले बिहानैदेखि खोजी कार्य तीव्र बनाएका छन्. यसअघि हिजै बेपत्ता भएका अन्य 3 महिला भने आज बिहान सकुशल सम्पर्कमा आएको डीएसपी रावतले जानकारी दिए.
2: आज श्रावण महिनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ. बिहान 3 बजेदेखि नै पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड़ लागेको छ. पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले भक्तजनको सहजताका लागि बिहान 3 बजेदेखि नै पशुपतिनाथ मन्दिरका 4 वटै ढोका खोलिएको बताएका छन्। दर्शनका लागि आउने भक्तजनलाई सहज, सुरक्षित, मर्यादित र व्यवस्थित वातावरणमा दर्शन र पूजा गराउने गरी व्यवस्था मिलाइएको कोषका सदस्य सचिव श्रेष्ठले बताए. पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर सहित देशभरका शिवालयमा भक्तजनको भीड़ लागेको छ.
3: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट क्षेत्रमा पहिरो खसेपछि सो खण्डमा यातायात अवरूद्ध भएको छ. पहिरोका कारण दुवैतर्फको यातायात अवरूद्ध भएको हो. चितवनको काठमाडौँबाट बाहिरिएका सवारी साधनलाई चितवनको फिसलिङ र बेनीघाटमा खसेको पहिरोका कारण नागढुङ्गामा होल्ड गरिएको छ. गैरातीको वर्षाले पृथ्वी राजमार्गका विभिन्न ठाउँमा साना ठूला पहिरो खसेको थियो. साना पहिरो पन्छाइसकिएको भए पनि बेनीघाट क्षेत्रको पहिरो पञ्चन भने समय लागेको छ। वर्षाका कारण जोखिम बढेपछि धादिङ प्रहरीले गैरातीदेखि नै यातायातका साधन सञ्चालनमा रोक लगाएको थियो। पहिरो पन्छाइसकेपछि सवारी साधन सञ्चालन हुन दिइने प्रहरीले जानकारी दिएको छ। यता बीपी राजमार्गमा पनि लेदोसहितको पहिरो खसेपछि अवरूद्ध भएको राजमार्ग भने भर्खरै सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
2: नेपाली कंग्रेसको असन्तुष्ट समूहले अलग्गै बीपी स्मृति दिवस मनाउने तयारी गरेको छ। पूर्व सभापति शेरबहादुर देउवा समूहले श्रावण 6 गते छुट्टै बीपी स्मृति दिवस मनाउन लागेको हो। यसका लागि सो समूहले पूर्व उपसभापति प्रकाशमान सिंहको संयोजकत्वमा आयोजक समिति गठन गरेको जनाएको छ। दिवसकै दिन पारेर सो समूहले राष्ट्रिय भेलाको मिति घोषणा गर्ने बताएको छ। नयाँ पार्टी गठनमा अगाडि बढ़ेको संस्थापन इतर पक्षले यसअघि सहमतिका लागि 5 प्रस्ताव संस्थापन पक्षलाई बुझाएको छ। सभापति गगन थापा लचक नभएकाले एकता जोगाउनका लागि भइरहेका प्रयास विफल भएको नेता मीन बहादुर विश्वकर्माको भनाई छ।
3: पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको काने पोखरी नजिकै नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। गैराती अज्ञात सवारी साधनले पैदल यात्री पथरी शनिश्चरको 60 वर्षीय गोविन्द लिम्बुलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका लिम्बुको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको मोरङ प्रहरीले जनाएको छ।
2: औषधि मूल्य अनुगमन समितिले भारतीय बजार मूल्यलाई आधार मानेर औषधिको मूल्य समायोजन गर्न औषधि परामर्श परिषदको बैठकमा प्रस्ताव गरेको छ। अनुगमन समितिले भारतीय नियामक निकाय नेशनल फार्मास्युटिकल प्राइसिङ अथोरिटीको मूल्यलाई मुख्य आधार बनाउँदै नेपालमा औषधिको मूल्य समायोजन गर्ने प्रस्ताव गरेको हो। 7 वर्षपछि बसेको समिति बैठकले पहिलो चरणमा अभाव भएका 70-75 औषधिको मात्र मूल्य समायोजन गर्ने र त्यसपछि हरेक वर्ष मूल्य समायोजन गर्ने प्रस्ताव पारित गरेको छ। केही समयदेखि बजारमा क्यान्सर लगायत रोगका केही औषधि अभाव शुरू हुन थालेको छ। बजारमा तोकिएको मूल्यमा उत्पादन गर्न नसकिने, आयात पनि गर्न नसकिने स्थिति बनेपछि सरकारले नै मूल्य अनुगमन समितिको बैठक बसेर 117 औषधिको मूल्य तोकेको हो। जसमध्ये करिब 75 उत्पादनका औषधिको मूल्य समायोजन गर्नुपर्ने स्थिति आएको औषधि व्यवस्था विभागले जनाएको छ। क्यान्सर जस्ता अत्यावश्यक औषधिको अभाव र मूल्य वृद्धिका कारण बिरामीको उपचार प्रभावित भएको सन्दर्भमा सो निर्णयले आपूर्ति सहज हुने विभागले अपेक्षा गरेको छ।
3: अहिले मुलुकका अधिकांश स्थानमा बादल लागेको छ भने केही स्थानमा वर्षा भइरहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानका साथै सुदूरपश्चिम प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। तराई र पहाड़ी भूभागका अधिकांश स्थानमा आज दिउँसो मेघगर्जनसहितको मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी सहितका केही भेगमा आज अधिक वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका तराई भूभाग र मध्य प्रदेशका एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने सम्भावित जोखिमबाट जोगिन महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ।

0: मेरो टियागो दिदीसँग लाइफ छ सुपर फन. Elders love it, so do they own. It's safe, it's playful, catch the fun. Go easy, wait till I go easy. Go easy, wait till I go easy. Beauty with this, future safe. Till I go easy, it's hard to beat. Na na na na.
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग. पछिल्ला केही वर्षदेखि राजनैतिक संकटको सामना गरिरहेको बेलायतमा एन्डी वर्नहमले आजदेखि प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हाल्दैछन्. उत्साहबीच प्रधानमन्त्री पद सम्हाल्न लागेका वर्नहम सामू अर्थतन्त्र सुधारदेखि सार्वजनिक सेवा व्यवस्थापन र अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलनसम्मका चुनौती छन्. गत महिना भएको विशेष निर्वाचन मार्फत संसदमा फर्किएका वर्नहमले यसअघि उत्तर पश्चिम इंग्ल्याण्डको ग्रेटर म्यान्चेस्टर क्षेत्रको नेतृत्व गर्दै अधिकांश समय बिताएका थिए. अब उनले करिब 7 करोड़ जनसंख्या भएको मुलुकको सरकार सञ्चालन गर्नुपर्नेछ. उनले आफ्ना पूर्ववर्ती केयर स्टार्मरले सामना गर्नुपरेका जीवनयापन लगायत लागतको संकट, दबावमा रहेका सार्वजनिक सेवा र कमजोर आर्थिक वृद्धि लगायतका समस्या समाधान गर्नुपर्ने विज्ञहरूले औल्याएका छन्. प्रधानमन्त्रीका रूपमा वर्नहमले सुस्त अर्थतन्त्रलाई गति दिने, सार्वजनिक सेवा सुधार गर्ने र जनताको जीवनस्तर उकास्ने प्रतिबद्धता जनाएका छन्. लेबर पार्टीको नयाँ नेता चयन भएपछि शुक्रबार उनले बेलायतको राजनीतिमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै जीवनयापन सहज बनाउने र सबै क्षेत्रको विकास गर्ने लक्ष्य रहेको बताएका थिए.
2: कान्तिपुर डायरीमा अब खेल समाचार. स्पेनले साबिक विजेता अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप फुटबल 2026 उपाधि जितेको छ. अमेरिकाको न्यू जर्सी स्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई 1-0 गोल अन्तरले पराजित गर्दै स्पेनले उपाधि जितेको हो. उसका लागि फेरान टोरेसले अतिरिक्त समयको 16 मिनटमा गोल गरेका थिए. त्यसअघि इन्जुरी समयको 3 मिनटमा एन्जो फर्नान्डेजले दोहोरो पहेलो कार्डका कारण रातो कार्ड खाँदै मैदान छाडेपछि अर्जेन्टिना 10 खेलाड़ीमा सीमित भएको थियो. स्पेनले खेल अवधि गोलका उत्कृष्ट अवसर बनाएको थियो तर अर्जेन्टिनाका किपर मार्टिनेजले त्यसलाई विफल पारेका थिए. अर्जेन्टिनाले गोलको कुनै पनि अवसर बनाउन सकेन. स्पेनले विश्वकप फुटबलको उपाधि जितेको यो दोस्रो पटक हो. यसअघि उसले सन् 2010 विश्वकप उपाधि जितेको थियो. विश्वकपको समापनसँगै व्यक्तिगत विदाका पुरस्कारमा पनि स्पेनकै खेलाड़ीहरूको वर्चस्व रहेको छ. स्पेनका मिडफिल्डर रोड्रीले प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाड़ी बन्दै गोल्डेन बल जिते. त्यस्तै स्पेनका उनाई सिमोनले गोल्डेन ग्लोब हात पारेका छन्. यसै गरी स्पेनकै 19 वर्षीय डिफेन्डर पाउ कुर्वासीले यंग प्लेयर अफ दि टुर्नामेन्टको अवार्ड जितेका छन्.
1: यसैबीच फ्रान्सका स्ट्राइकर किलियन एम्बाप्पेले लगातार दोस्रो पटक गोल्डेन बुट उपाधि जितेका छन्. तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा एम्बाप्पेले इंग्ल्याण्ड विरूद्ध 2 गोल गरेका थिए. यद्यपि यो प्रतिस्पर्धामा उनको टीम फ्रान्स भने इंग्ल्याण्डसँग 6-4 पराजित भएको थियो. रियल मद्रिडका स्ट्राइकर एम्बाप्पेले यस पटकको वर्ल्ड कपमा 10 गोल गरेका थिए. विश्वकपको इतिहासमा लगातार 2 पटक गोल्डेन बुट जित्ने एम्बाप्पे विश्वकै पहिलो खेलाड़ी बनेका छन्. यसअघि सन् 2022 कतारमा भएको विश्वकपमा उनले पहिलो पटक गोल्डेन बुट जितेका थिए. आज बिहान सकिएको फाइनल भिडन्तमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले गोल गर्न नसकेपछि गोल्डेन बुट एम्बाप्पेको नाममा गएको हो. मेसीले प्रतियोगिताभर जम्मा 8 गोल गरे भने नर्वेका एर्लिङ हालान्डले 7 गोल गरेका थिए. अवस्था नै प्रसंगसँगै मध्याह 12 बजेको कान्तिपुर डायरी सकियो. सुनिता र पूजनी बिदा.

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9819376375।
4: नमस्कार है वडा अध्यक्षज्यू।
5: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
4: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
5: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
5: यो मेरो सुट त हाम्रै सखुवा सभाको नबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
4: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
6: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
7: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
8: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
3: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
9: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल।
2: सम्पर्क नम्बर 029556679 र मोबाइल नम्बर 9842287676।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खाजारी एक बुद्ध दूरसञ्चार जाने बाटो।

0: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू:
3: दाँत नदुखाइ खोल्ने,
4: दाँत भर्ने, दाँतको आकृति गर्ने,
3: दाँतको एक्सरे सुविधा,
4: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा:
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल,
5: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेकुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0 29 5 62 320 र 98 4 20 50 541।
6: हार्दिक श्रद्धांजलि तथा 12 पुण्यतिथि को निमंत्रणा। आयो टप्प टिप्यो, मुटी पुग्यो, टारे र टर्दै नत्यो, सबैलाई एक दिन जानै पर्छ, मृत्युबाट कोही उम्कदै नयो। भोजपुर जिल्ला षडानन्द नगरपालिका 5, श्री गोप बहादुर मगर की धर्मपत्नी स्वर्गीय मोहन कुमारी मगर को विक्रम सम्बत 1998 साल श्रावण 5 गते जन्म भई विक्रम सम्बत 2083 साल असार 28 गते स्वर्गारोहण भएको दुखद समाचार सम्पूर्ण इष्टमित्र, आफन्तजन तथा शुभेच्छुकहरूमा अवगत गराउँदछौ। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 12 पुण्यतिथि 2083 साल साउन 8 गते सम्पन्न गरिने भएकोले यस पुण्य अवसरमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धा सुमन अर्पण गर्नुका साथै पित्र प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। पति श्री गोप बहादुर मगर, छोरा बुहारीहरू भद्रसिंह मगर, गीता मगर, शहरमान मगर, विष्णु मगर, धनसिंह मगर, लीला मगर, टंक बहादुर मगर, जमुना मगर, छत्र कुमार मगर, पूजन मगर, लोक बहादुर मगर, मुतु मगर, खिलराज मगर, पुष्पा मगर।
0: नातिहरू: अनिश, लिसा, क्षितिज, उज्जवल, विजय, लोनिस, युनिस, कृतज्ञा, यु, एनसी, गणेश, शर्मिला। नातिनी तथा ज्वाइँहरू: पवित्रा, चन्द्र, अनुषा, लुकराज, सुमित्रा, लेखनाथ, रीता, गजेन्द्र, सीता, चन्द्र, संगीता, चिरञ्जीवी, रजिता, मणि, नीता, सुरेन्द्र, विनुषा, सदीक्षा, समीक्षा, निशा, कृति र पूनम भोगबहादुराले। कार्यक्रम 12 पुण्यतिथि तथा पितृप्रसाद ग्रहण। मिति 2083 साल साउन 7 गते। स्थान: भोजपुर जिल्ला षडानन्द नगरपालिका 5, आफतारी। शोकाकुल परिवार: गोप बहादुर मगर तथा सम्पूर्ण मगर परिवार। भोजपुर जिल्ला षडानन्द नगरपालिका 5, आफतारी।
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
8: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
7: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी 1, नगरपालिका रोड, संखुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
7: प्रोप्राइटर लक्ष्मी काफ्ले,
9: सम्पर्क 9843347262,
7: 9810555580
9: र वाट्सएप नम्बर 9852286646।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी, सम्पर्क नम्बर 9852557668, 9852557668।
13: साथै 9852557668 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
14: सरप्राइज जेनी, यो गहना कस्तो छ?
15: छ्या, यस्तो पनि गहना लाउँछन्?
14: अनि यो
15: तपाईँलाई त गहना किनै आउँदैन के? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
14: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
15: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
14: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
15: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
14: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
15: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842569801, जनक पौडेली 9852558344 र 029562248।
14: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
8: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
16: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँदबारी 1, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।

0: Present.
1: Can we go on a date? सुन्नुहोस् न, एउटा कुरा भन्नु थियो।
2: ओए, तँलाई मन पराउँछु के? बुझिनस्?
3: अच्छा, यसरी नै हुन्छ र? अलि सुरिलो भाकामा भने पो भेना पट्टिनु हुन्छ त।
1: अनि मलाई गाउन कहाँ आउँछ तिमी?
3: टेन्सन नलिनु क्या, मैले भाका त मिलाइदिइहाल्छु नि। हजुरले टिकटकमा जस्तो मुख चलाइदिनु न।
0: के को हल्ला हो?
3: अनलाइन क्लास, अनलाइन क्लास।

0: सबै घर आयो हजुर सबको मन छुन सबको मन छुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतार नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ। यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
5: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
7: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
6: सम्पर्क नम्बरहरू 029560400 र 98520726। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा।
0: आयो सबको घर घरमा।
8: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
9: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
8: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029562-6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
10: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
11: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी शङ्ख सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी शङ्ख सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 029575267, मोबाइल 97438640084।
10: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.

0: डेन्टल
1: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
0: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
0: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
0: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
0: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिचाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
0: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो सङ्खुवा सभा 95.5 MHz
2: 41।
4: नमस्कार है सर, टाढै लाग्नुभयो
2: र 98.5 MHz तुम्लेतिर पो हिँडेको हो
4: काठमाडौँतिर जान लाग्नुभयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खादबारी नगरपालिका 9 तुमलिङटार, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98 60 96 40 00
5: र 98 19 32 77 75।

0: अनि महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू:
4: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
2: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा:
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541। सरप्राइज जेनी, यो गहना कस्तो छ?
5: छ्या, यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
5: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
5: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
5: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोझै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
5: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-420-59-801, जनक पौडेली, 98-520-58-344 र 0-29-560-248।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
2: सङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू:
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
2: बाङ्गोटिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट, सेउ, सङ्खुवा सभा। हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0-29-590-667 र 98-420-22-667।
6: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
7: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
6: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छोटा टेलर सम्झौताको खातामा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिएको छ।
8: विवाह पार्टी समारोहको लागि सुट सिलाउने
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
8: अन्य सेवाहरू ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: होटल टेलरिङ सेन्टर खतरा दूरसञ्चार जाने बाटो,
8: डिजाइनर सुमन ठटाल 98 39 744
2: र 0295 90 155।
9: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर।
10: होइन, यो खासबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दैन। ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खासबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदरी नगरपालिका एक प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98 160 55 553 र 98 423 18 049।
11: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारा आइटमको लागि विराटनगर जाने कुरा थियो।
10: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खातबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
11: हाम्रो सेवाहरू
10: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99525160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी एक सम्खुवा सभा।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था, साथै एउटा घरको दुईजना विद्यार्थीहरूमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421926987 र 98520519906।
4: नमस्कार वडाध्यक्षज्यू।
5: नमस्ते नमस्ते, के भन्नु भयो त?
4: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
5: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
5: यो मेरो सुट त हाम्रै सखुवा सभाको नमुना एक मात्र विश्वासी हो, अरुण पूर्वकै चर्चित दिशा टेलर्स खादवारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
4: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
6: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
7: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
8: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
7: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
8: सम्पर्क नम्बर 0295566779 र मोबाइल नम्बर 98420872776।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादवारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
11: आयो सबको घर घरमा।
3: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
12: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432571841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
13: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
14: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
15: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
14: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
15: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
14: प्रोप्राइटर लक्ष्मी काफ्रे,
15: सम्पर्क 9843447260,
14: 9810555585
15: र वाट्सएप नम्बर 9852286646।
16: निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टायल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
17: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
16: हाम्रो सेवाहरू
17: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9825201580 र 9841081181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी एक, सङ्खुवा सभा।
15: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
17: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँदबारी एक, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
18: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
19: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
20: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, इटरी स्वर, सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
21: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, हाँपारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98 60 96 40 00
3: र 98 19 32 76 75।

0: महेन्द्र बोलेरो पिकअप हो तपाईँ जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफले।
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-646।
4: सरप्राइज जेनी, यो गहना कस्तो छ?
5: यस्तो पनि गहना लाउँछन्?
4: अनि यो
5: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
4: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
5: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
4: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
5: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
5: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-420-59-8-1, जनक पौडेली 98-520-58-344 र 0-29-560-248।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
6: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
7: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू
7: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0-29-560-580, 99-520-160-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदबारी 1, सङ्खुवा सभा।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन्जन भएको पाप थियो कुनै।
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98-520-55-768, 98-520-55-768।
11: साथै 98-520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
12: आयो सबको घर घरमा।
13: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
14: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
13: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
15: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
16: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
17: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्ष दाहाल, सम्पर्क नम्बर 98163 55553 र 98423 18 0 49।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: This is Radio Sankhuwa Sabha 95.5 MHz.
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अनुसार गोर्खा, रूपन्देही, अर्घाखाँची, कपिलवस्तु र दाङ जिल्लाबाट बग्ने ससाना नदीमा आकस्मिक बाढ़ीको जोखिम उच्च छ। विभागका मौसमविद विनोद पराजुलीले ती जिल्लाका नदी तटीय क्षेत्र, खोला आसपासका सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गर्नुभयो। पहिरोका कारण अवरूद्ध भएको पृथ्वी राजमार्ग अन्तर्गत चितवन र धादिङका विभिन्न खण्डमा सड़क खुलेपछि गाड़ी संचालनमा आएका छन्। चितवनको इच्छाकामना गाउँपालिका दुई अन्तर्गत फिसलिङको पानी धारा र चुम खोला तथा धादिङको जवान खोलामा खसेको पहिरो पछाएपछि गाड़ी चल्न थालेका छन्। वार्षिक पहिरोको कारण देशका विभिन्न ठाउँमा 8 प्रमुख राजमार्ग अवरूद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार मेची अरणीको र पृथ्वी राजमार्ग केही सड़क खण्डमा त्यस्तै दिक्तेल भोजपुर मध्य पहाड़ी सड़क, बीपी राजमार्ग र कान्ति लोकपथमा पहिरो र बाढ़ीको जोखिमका कारण गाड़ी चलेका छैनन्। वर्षा जारी रहेकाले बाढ़ी पहिरोको जोखिम अझै कायम रहेको प्रहरीले जनाएको छ। सम्भावित शास्ति र जोखिमबाट बच्न यात्रा गर्नु अघि अनिवार्य रूपमा सड़कको पछिल्लो अवस्थाबारे जानकारी लिन प्रहरीले आग्रह गरेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र हिजो दिउँसोदेखि सम्पर्कविहीन भएका 14 महिला सकुशल घर फर्किएका छन्। उनीहरूलाई खोज्न प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी तीनवटै सुरक्षा निकायका टोलीहरूलाई एकीकृत रूपमा परिचालन गरेकोमा आज दिउँसो उनीहरू आफै सम्पर्कमा आएका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जानकारी दिनुभयो। उहाँका अनुसार हराएर फर्किएका सबैजनालाई प्रशासन कार्यालयको टोलीले घरमै पुगेर भेटेको छ। जंगल निकै ठूलो भएकाले सुरक्षाकर्मीहरूले खोजी कार्यमा ड्रोन प्रयोग गर्ने तयारी रहेका बेला महिलाहरू भने आफै घर फर्किएका हुन्। फर्किएका महिलाहरूका अनुसार च्याउ खोज्दै गर्दा उनीहरूले बाटो भुलेका थिए। रातभर जंगलमै बसेकामा उज्यालो भएपछि बाटो पहिल्याएर फर्किएको उनीहरूको भनाई छ। उनीहरू हिजो बिहान च्याउ खोज्न निकुञ्जमा पसेका थिए। कसैसँग पनि मोबाइल नरहेका 14 राति अबेरसम्म घर नफर्किएपछि आफन्तले निकुञ्जमा जानकारी गराएका थिए। हराएका 14 मध्ये 9 एकै परिवारका हुन्। यस्तै शुक्लाफाँटा क्षेत्रको बेलडाँगीमा हिजै हराएका 3 भने हिजो बेलुका नै फेला परेका थिए। सम्पर्कविहीन भएका सबै महिलाहरू चौधरी र दलित समुदायका सदस्य हुन्। उनीहरू सबै खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका छन्। चिनिया सरकारको आर्थिक सहयोगमा नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरण परियोजना शुरू भएको छ। नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्य लिएको परियोजनाको आज काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनिया राजदूत चाङ माओमिङले शुभारम्भ गर्नुभएको हो। उहाँले दुई देशबीचको कृषि सहकार्यलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। चीनको ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथ कोअपरेशन फण्ड मार्फत सञ्चालन हुने यस परियोजनामा संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन र नेपाल सरकारको समन्वय एवं साझेदारी रहनेछ। कृषि क्षेत्र नेपालको सामाजिक आर्थिक विकास, खाद्य सुरक्षा र गरीबी निवारणको मुख्य आधार रहेको उल्लेख गर्दै राजदूत माओमिङले विगतमा खोकनाको तरकारी तालिम केन्द्र, झापाको मत्स्यपालन र चितवनको हाइब्रिड धान खेतीले नेपालको उत्पादकत्व बढ़ाएको स्मरण गराउनुभयो। प्रविधि हस्तान्तरण, तालिम र ज्ञान आदान प्रदानबाट कृषकको क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको यो परियोजनाले सन् 2030 दिगो विकास लक्ष्य हासिल गर्न र नेपाल चीन सम्बन्धलाई थप प्रगाढ़ बनाउन सहयोग पुग्ने विश्वास लिएको छ। वर्षातको समयमा खेतमा काम गर्दा आँखामा चोटपटक र हिलो पर्न सक्ने भन्दै चिकित्सकहरूले आँखा जोगाएर काम गर्न सुझाव दिएका छन्। चितवनको भरतपुर आँखा अस्पतालमा अहिले दैनिक आउने बिरामी मध्ये झण्डै 30% बिरामी खेतमा काम गर्दा उत्पन्न समस्या लिएर आउने गरेको भन्दै सजग रहन आग्रह गरिएको हो। अस्पतालका निर्देशक डाक्टर पुष्पा गिरी श्रेष्ठका अनुसार दैनिक झण्डै 1500 बिरामी बहिरंग सेवा लिन अस्पताल र मातहतका केन्द्रहरूमा पुग्ने गरेकामा मुख्य रूपमा धानका लागि खेत तयार गर्दा र रोप्दा हिलो आँखामा पसेर आउने बिरामी परिरहेका छन्। यस्तै हिलो परेको टाउकोमा पानी पर्दा आँखामा छिरेर समस्या हुने गरेको छ। हिलो छिरेको आँखालाई मिचेपछि नानीमा संक्रमण भएर बिरामीहरू आउने गरेका उहाँले बताउनुभयो। असार र साउन महिनामा यस्ता समस्या लिएर धेरै बिरामी आउने गर्दछन्। आँखामा समस्या भइहालेमा तत्काल नजिकको आँखा उपचार केन्द्र वा अस्पतालमा जान उहाँले सुझाव दिनुभएको छ। आफू खुसी औषधि प्रयोग गरेका कारण 5% हाराहारी बिरामीहरूमा घाउ बढेर अल्सर समेत हुने गरेको उहाँले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
7: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
6: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
9: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 0556-94-333-493-555।
5: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। नेपालमा बाल यौन दुराचारको सजाय काटेर स्वदेश फर्किएको एक अमेरिकी नागरिकलाई अमेरिकाकै संघीय अदालतले पनि दोषी ठहर गरेको छ। 58 वर्षीय केर्नेथ जोसेफ कोम्सलाई अमेरिकी न्याय विभागले नेपालमा गरेको त्यही कसुरमा दोषी ठहर गरेको हो। विदेशी बाल यौन दुराचारीलाई बालक उपलब्ध गराउने गिरोहमा संलग्न रहेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई 2073 सालमा काठमाण्डुको ठमेलबाट पक्राउ गरेको थियो। जिल्ला अदालत काठमाण्डुको फैसला अनुसार नेपालमा 9 वर्षको कैद सजाय भुक्तान गरी अमेरिका फर्केका उनलाई त्यहाँको कानून प्रवर्तन निकायले 2025 सेप्टेम्बरमा पुनः पक्राउ गरेको थियो। हिरासतमै रहेका कुम्स विरूद्ध आउँदो सेप्टेम्बर 28 अमेरिकी अदालतले सजाय सुनाउने अमेरिकी न्याय विभागले जनाएको छ। अब विदेशको खबर। अमेरिका र इरान बीच बढ़दो सैन्य तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य 1 महिना यताकै उच्च बिन्दुमा पुगेको छ। आज ब्रेन्ट क्रूड तेलको मूल्य 3% बढ़ेर प्रति ब्यारेल $90 भन्दा माथि पुगेको छ। यो मूल्य गएको जून 11 यताकै सबैभन्दा धेरै हो। गएको हप्तादेखि अमेरिका र इरान बीचको सैन्य द्वन्द चर्किएपछि स्ट्रेट अफ हर्मुज जलमार्गमा अवरोध आउन सक्ने चिन्ताले कच्चा तेलको मूल्य बढ़ेको समाचार संस्था एएफपीले जनाएको छ। अमेरिकाले इरानी सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरिरहेको छ भने इरानले खाड़ी क्षेत्रमा रहेका अमेरिकी र साझेदार राष्ट्रका सैन्य सम्पत्तिमाथि जवाफी आक्रमणलाई निरन्तरता दिएको छ। मध्यपूर्व युद्धको सम्भावित प्रभावको मूल्यांकन गरिरहेका लगानीकर्ताका कारण एसियाली शेयर बजारमा मिश्रित कारोबार भएको छ। यसैबीच भू राजनीतिक तनावका बावजूद अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य 0.40% घटेको छ भने चाँदीको मूल्य 1% बढ़ेको छ। अब खेल खबर। 2 वर्ष अघि बर्लिनमा युरोपेली च्याम्पियन बनेको स्पेनले गैराती अमेरिकाको न्यू जर्सीमा भएको फिफा विश्वकपको फाइनलमा अर्जेन्टिनालाई 1-0 गोलले हराउँदै विश्व फुटबलमा वर्चस्व कायमै राखेको छ। स्पेनले दोस्रो पटक विश्वकप उपाधि जितेको छ। स्पेन पुरूष र महिला दुवैतर्फ एकैसाथ विश्व विजेता बन्ने पहिलो देश पनि बनेको छ। 2023 अस्ट्रेलियाको सिडनीमा भएको महिला विश्वकपको फाइनलमा स्पेनले इंग्ल्याण्डलाई 1-0 पराजित गरेको थियो। पछिल्ला 5 वर्षमा स्पेनले उमेर समूहदेखि राष्ट्रिय टोलीसम्मका गरी 16 विश्व तथा अमेरिकी उपाधि युरोपेली उपाधि जितेको छ, जसमा महिला टोलीका 11 र पुरूष टोलीका 5 उपाधि रहेका छन्। प्रशिक्षक लुइस डेला फुएन्तेको नेतृत्वमा अहिले स्पेनी फुटबलको स्वर्णिम युग चलिरहेको छ। विश्लेषकहरू आइरहेका नयाँ खेलाड़ी र व्यवस्थापकीय कुशलताका कारण फुटबलमा स्पेनको भविष्य उज्जवल देखिने विश्वास गर्छनृ। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज पनि ससाना नदीमा आकस्मिक बाढ़ीको जोखिम उच्च, यात्रा गर्नु अघि बाटोको अवस्था बुझ्न प्रहरीको आग्रह। शुक्लाहट राष्ट्रिय निकुञ्जभित्र हराएका 14 जना महिला आफै घर फर्किए, च्याउ खोज्दै गर्दा बाटो बिर्सिएको भनाई। नेपालको कृषि खाद्य प्रणाली सुदृढीकरणका लागि चिनिया सहयोगमा नयाँ परियोजना शुरू, प्रविधि हस्तान्तरण र ज्ञान आदान प्रदानबाट कृषकहरूको क्षमता वृद्धि गर्ने लक्ष्य। अमेरिका इरान द्वन्द चर्किँदा कच्चा तेलको मूल्य एक महिना यताकै उच्च बिन्दुमा, ब्रेन्ट क्रूडको मूल्य 3% बढ़ेर प्रति ब्यारल 90 डलर नाग्यो। र विश्व फुटबलमा स्पेनको वर्चस्व 5 वर्षमा 16 उपाधि।
11: एनबीएल सर्वसुलभ आवास कर्जा
12: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
11: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
12: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा।
11: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
12: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
11: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
12: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
11: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
12: शर्तहरू लागू हुनेछन्।
13: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
15: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
16: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
17: कम ऑन, यु विल सर्टेनली बी बेनिफिटेड।
18: साली नदीको शिर,
19: मणिचूडको काख,
18: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
19: शान्ति र आनन्दको अनुभूति,
18: भीडभाडबाट टाढा,
19: सहरबाट नजिकै,
18: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
19: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
20: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81। वेबसाइट झुले.com.np।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। आज साउन महिनाको पहिलो सोमबार पशुपतिनाथसहित देशभरका शिवालयहरूमा भक्तजनहरूको भीड़ लागेको छ। पशुपतिनाथमा बिहानदेखि चारवटै ढोका खोलिएका छन्। दिउँसो पनि भीड़ उत्तिकै छ। वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरूका लागि धार्मिक तथा सांस्कृतिक रूपमा विशेष महत्व मानिने साउनको पहिलो सोमबार आज देशभरका विभिन्न शिवालयहरूमा भक्तजनको उल्लेखनीय उपस्थिति छ। काठमाडौँको पशुपतिनाथ मन्दिर, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्बेश्वरका साथै देशभरका प्रमुख शिव मन्दिरहरूमा पूजा अर्चना गर्नेहरूको लामो लाइन लागेको छ। धार्मिक विश्वास अनुसार साउनको सोमबार व्रत बसी शिवको पूजा गर्नाले पारिवारिक सुख, शान्ति र मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ। विशेष गरी महिलाहरूले हरियो वस्त्र र श्रृंगारमा सजिएर श्रद्धापूर्वक यो पर्व मनाउने गर्दछन्। काठमाडौँको त्रिपुरेश्वरमा रहेको विश्व निकेतन माध्यमिक विद्यालयमा स्मार्ट क्लासरूम तथा विद्यार्थी वैज्ञानिक अनुसन्धान सिप विकास कार्यशाला शुरू भएको छ। यसैले विकास बैंक एडीबी र हुवावे नेपालको सहकार्यमा यो कार्यक्रम सञ्चालनमा ल्याएको हो। शिक्षामा डिजिटल प्रविधिको प्रयोग बढ़ाएर गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले शुरू गरेको यो परियोजनाले देशभर स्मार्ट शिक्षाको अवधारणा विस्तार गर्न नमूनाको रूपमा काम गर्नेछ। यस परियोजना अन्तर्गत काठमाडौँ उपत्यका बाहिरका र दुर्गम क्षेत्रका विद्यालयहरूलाई विश्व निकेतनसँग डिजिटल माध्यमबाट जोड़िन्छ। उच्च अदालत पाटनले गएको आर्थिक वर्ष 2082-83 11,468 मुद्दा फर्सुट गरेको छ। अदालतमा कुल लगत 16,139 मुद्दा रहेकामा 11,468 फर्सुट भएको हो। न्यायालयले 2 वर्ष नआएका र 18 महिना नआएका मुद्दा शून्यमा झार्न सफल भएको छ। यस्तै 1 वर्ष नआएका 353 मुद्दा रहेका छन्। मुख्य न्यायाधीश लालबहादुर कुँवरले न्यायपालिकाको 5 पञ्चवर्षीय रणनीतिक योजना अनुसार 18 वर्ष मुनिका मुद्दा शून्यमा झार्न सफल भएको जिकिर गर्नुभयो। विकास निर्माण र राजस्व असुलीका मुद्दालाई विशेष प्राथमिकता दिएको उहाँको भनाई छ। उच्च अदालत पाटनले चालू आर्थिक वर्षमा 740 थान मुद्दा फर्सेट गरेको र एक वर्ष नआएका थुनुवा मुद्दा 12 थान मात्रै बाँकी रहेको जनाएको छ। काठमाडौँको नयाँ बस पार्कमा रहेको गेस्ट हाउसमा एकजना युवतीको हत्या गरेको अवस्थामा शव भेटिएको छ। गेस्ट हाउस संचालकले कोठाभित्र गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले कोठामा खोजी गर्दा कैलालीको धनगढ़ी उपमहानगरपालिकाकी 25 वर्षीय निशा सुनारको शव फेला परेको हो। शव त्रिवेशी चिन्ह अस्पतालमा राखेको र हत्यामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। र भक्तपुरको श्री विनायक नगरपालिका वडा नम्बर 8 चुकु पुलबाट स्कूटर चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीको मरिन गाउँपालिका चार घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने 31 वर्षका माइती सिंह स्याङतन रहेका छन्। साउने गते राति बागमती प्रदेश 02/064/68 नम्बरको स्कूटर हराएको भन्ने पीड़ितको उजुरीका आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले स्याङतनलाई सूर्य विनायक नगरपालिका एक सल्लाहकारीबाट चोरी भएको स्कूटर सहित पक्राउ गरेको हो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रको खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज पनि ससाना नदीमा आकस्मिक बाढ़ीको जोखिम। बाढ़ी र पहिरोको कारण विभिन्न मुख्य राजमार्गमा अवरोध। यात्रा गर्नु अघि बाटोको अवस्था बुझ्न आग्रह। आज साउन महिनाको पहिलो सोमबार पशुपतिनाथ सहित देशभरका शिवालयहरूमा भक्तजनको घुइँचो। र काठमाडौँको विश्व निकेतन माविमा विद्यार्थी वैज्ञानिक अनुसन्धान स्थित विकास कार्यशाला शुरू। अहिलेलाई 4 भन्ज्याङ भित्रको खबर यति नै। बेलुका 6 बजी नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
1: सम्पर्क नम्बरहरू 029560400 र 98520 72 631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
3: हार्दिक श्रद्धांजलि तथा 12 पुण्यतिथि को निमंत्रणा। आयो टप्प टिप्यो, मिति पुग्यो, टारेर टर्दैन त्यो, सबैलाई एक दिन जानै पर्छ, मृत्युबाट कोही उम्कदैन यो। भोजपुर जिल्ला सडानन्द नगरपालिका 5 औपटारी निवासी श्री गोप बहादुर मगरकी धर्मपत्नी स्वर्गीय मोहन कुमारी मगरको विक्रम सम्बत 1998 साल श्रावण 5 गते जन्म भई विक्रम सम्बत 2083 साल असार 28 गते स्वर्गारोहण भएको दुःखद समाचार सम्पूर्ण इष्टमित्र, आफन्तजन तथा शुभेच्छुकहरूमा अवगत गराउँदछौ। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 12 पुण्यतिथि 2083 साल साउन 8 गते सम्पन्न गरिने भएकोले यस पुण्य अवसरमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धा सुमन अर्पण गर्नुका साथै पितृ प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। पति श्री गोप बहादुर मगर, छोरा बुहारीहरू भद्रसिंह मगर, गीता मगर, शहरमान मगर, विष्णु मगर, थमसिंह मगर, लीला मगर, टंक बहादुर मगर, जमुना मगर, छत्र कुमार मगर, पूजन मगर, लोक बहादुर मगर, नीतु मगर, खिलराज मगर, पुष्पा मगर, नाति नातिनी तथा ज्वाईहरू अनिश, लिसा, क्षितिज, उज्जवल, विजय, लोनिस, युनिस, कृतज्ञा, यु एनसी, गणेश, शर्मिला, पवित्रा, चन्द्र, अनुषा, लुकुराज, सुमित्रा, लेखनाथ, रीता, गजेन्द्र, सीता, चन्द्र, संगीता, चिरंजीवी, रजिता, मणि, नीता, सुरेन्द्र, विनुषा, सदिच्छा, समीक्षा, निशा, कृति, पूनम, भोग बहादुर आदि। कार्यक्रम 12 पुण्यतिथि तथा पितृ प्रसाद ग्रहण, मिति 2083 साल साउन 8 गते, स्थान भोजपुर जिल्ला सडानन्द नगरपालिका 5 औपटारी, शुकानु परिवार गोप बहादुर मगर तथा सम्पूर्ण मगर परिवार, भोजपुर सडानन्द नगरपालिका 5 औपटारी।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
5: रबिन टेलर्स, खातबारी नगरपालिका नौ, तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 9860946000
6: र 9819326775।
3: हार्दिक श्रद्धांजलि तथा बाह्रौं पुण्यतिथि को निमन्त्रणा। आयो टप्प टिप्यो, मिति पुग्यो, टारेर टर्दैन त्यो, सबैलाई एक दिन जानै पर्छ, मृत्युबाट कोही उम्कदैन यो। भोजपुर जिल्ला षडानन्द नगरपालिका 5, श्री गोप बहादुर मगरकी धर्मपत्नी स्वर्गीय मोहन कुमारी मगरको विक्रम सम्बत 1998 साल श्रावण 5 गते जन्म भई विक्रम सम्बत 2083 साल असार 28 गते स्वर्गारोहण भएको दुःखद समाचार सम्पूर्ण इष्टमित्र आफन्तजन तथा शुभेच्छुकहरूमा अवगत गराउँदछौं। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै बाह्रौं पुण्यतिथि 2083 साल साउन 8 गते सम्पन्न गरिने भएकोले यस पुण्य अवसरमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धा सुमन अर्पण गर्नुका साथै पितृ प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। पति श्री गोप बहादुर मगर, छोरा बुहारीहरू भद्रसिंह मगर, गीता मगर, शहरमान मगर, विष्णु मगर, थमसिंह मगर, लीला मगर, टंक बहादुर मगर, जमुना मगर, छत्र कुमार मगर, पूजन मगर, लोक बहादुर मगर, नुतु मगर, खिलराज मगर, पुष्पा मगर।
7: नातिहरू अनिश, लिसा, क्षितिज, उज्जवल, विजय, लोनिस, युनिस, कृतज्ञा, यु, एनसी, गणेश, शर्मिला। नातिनी तथा ज्वाइँहरू पवित्रा, चन्द्र, अनुषा, लुकराज, सुमित्रा, लेखनाथ, रीता, गजेन्द्र, सीता, चन्द्र, संगीता, चिरञ्जीवी, रजिता, मणि, नीता, सुरेन्द्र, विनुषा, समीक्षा, समीक्षा, निशा, कृति र पूनम भोग बहादुर आदि। कार्यक्रम बाह्रौं पुण्यतिथि तथा पितृप्रसाद ग्रहण। मिति 2083 साल साउन 7 गते। स्थान भोजपुर जिल्ला षडानन्द नगरपालिका 5, आफतारी। शोकाकुल परिवार गोप बहादुर मगर तथा सम्पूर्ण मगर परिवार। भोजपुर जिल्ला षडानन्द नगरपालिका 5, आफतारी।
8: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
9: खातबारीको लागि पाँचभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
8: पाँचभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
9: हाम्रा सेवाहरू
8: दाँत नदुखाइ खोल्ने,
9: दाँत भर्ने, दाँतको आकृति गर्ने,
8: दाँतको एक्सरे सुविधा,
9: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
8: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
9: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको जिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथिपरा डेन्टल।
8: ध्यान दिनै पर्ने कुरा,
9: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
8: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
5: पाथिपरा डेन्टल, खातबारी नगरपालिका 1, हातलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 9842050541।
10: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
11: उपलब्ध सुविधाहरू 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगत्मक साथै व्यावहारिक शिक्षामा आधारित छ। आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। सात, विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। आठ, सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। नौ, यातायातको सुविधा भएको।
2: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदावारी नपा सात नयाँ बजार सङ्खुवा सभा, फोन नम्बर 0295611065, 98421552564, 98421526987 र 98520519906।

0: रेडियो संखुवा सभा समय सूचक अहिले अपराह्नको 4 बज्यो।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन्दनमाको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आयो सबको घर घरमा।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
6: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
9: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
10: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
9: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
10: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
9: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
10: ए ल ल, सँगै जाउँ न भाइ।
11: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
10: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
11: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
10: सम्पर्क नम्बर 98 60 96 40 00
11: र 98 19 32 76 75।
12: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
10: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
12: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
10: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
12: प्रोप्राइटर लक्ष्मी काफ्ले।
10: सम्पर्क 98 4 33 47 262,
12: 98 10 55 55 85
10: र व्हाट्सएप नम्बर 98 5 20 28 6 46।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी ठूलो क्याबिन शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147

0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
3: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: नमस्कार है वडा अध्यक्षज्यू।
5: नमस्ते नमस्ते, के भन्नुहुन्छ भएछ?
4: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
5: भन्नुहोस् के कुरा थियो?
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
5: यो मेरो सुट त हाम्रै सभाको डबुडा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यसबद्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
4: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
6: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
7: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
8: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
9: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
10: डिजाइनर सुट स्पेसलिस्ट अनिल थटा।
8: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98422776।
11: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुदुसुकबाट दूरसञ्चार जाने बाटो।
12: आयो सबको घर घरमा।
13: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
14: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
13: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
15: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
4: सरप्राइज जेनी, यो गहना कस्तो छ?
16: छ्या, यस्तो पनि गहना लाउँछन्?
4: अनि यो
16: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
4: नरिसाउ न, अर्को पनि ल्याएको छु ल। हेर त यो कस्तो छ?
16: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
4: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
16: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
16: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429 59 801। जनक पौडेली, 98525 58 344 र 0295602 48।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
17: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
18: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
17: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
19: किन र काका?
17: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
19: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनसादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
17: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
19: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
17: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
19: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
17: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
19: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
17: साथै फापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
19: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
17: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
19: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
17: सम्पर्क 0294400084 र 9804845827।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक सुबेदार प्रकृति बस्नेत। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईंले रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनुभएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा चुरे संरक्षणमा नेपाली सेनाले निर्वाह गरिरहेको भूमिका, यसले पर्यावरणमा पारेको प्रभाव र प्राप्त उपलब्धि सम्बन्धी रेडियो फीचर प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुंगानाबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले साउन 1 गते जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच पदोन्नति हुनुभएका रथीवृन्द तथा अधिकृतहरूलाई दर्जियानी चिन्ह प्रदान गर्नुभएको छ। उहाँले महासेनानी श्री सूर्य बहादुर थापा, महासेनानी श्री बसन्त बहादुर गौतम र प्राविधिक महासेनानी श्री रमा सुब्बा डाइटिशियनलाई सहायक रथी दर्जाको दर्जियानी चिन्ह प्रदान गर्नुभएको हो। सोही अवसरमा प्रधान सेनापतिले प्रमुख सेनानी श्री अभिषेक कार्की, प्रमुख सेनानी श्री विश्वराज थापा, प्रमुख सेनानी श्री मिलन ध्वज खाड, प्रमुख सेनानी श्री भाइकाजी थापा, प्रमुख सेनानी श्री जनक कुमार बस्नेत, प्रमुख सेनानी श्री गजेन्द्र रावल र प्रमुख सेनानी श्री अर्जुन विक्रम थापालाई समेत महासेनानीको दर्जियानी चिन्ह प्रदान गर्नुभयो। काठमाण्डौस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनात भैरवी दल गणले शीघ्र प्रभावी आयोजना अन्तर्गत नागार्जुन नगरपालिका 1 फूलबारी गेटदेखि जामाचोसम्मको जोखिमयुक्त स्थानहरूमा मेटल बार निर्माण गरेको छ। नवनिर्मित उक्त मेटल बार उपत्यका प्रीतनापति उपरथी श्री रविन्द्र खत्रीले असार 31 गते उद्घाटन गर्नुभएको छ। रणशेर गढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत भक्तपुर जिल्ला चागुनारायण नगरपालिका 5 त्रिशूल डाँडा स्थित मूलकोट गढ़ीमा राष्ट्र निर्माता श्री 5 बड़ा महाराज अधिराज पृथ्वीनारायण शाहको शालिक निर्माण गरेको छ। नवनिर्मित उक्त शालिक उपत्यका प्रीतनापति उपरथी श्री रविन्द्र खत्रीले असार 30 गते अनावरण गर्नुभई चागुनारायण नगरपालिकाका नगर प्रमुख श्री जीवन खत्रीलाई हस्तान्तरण गर्नुभयो। चितवन जिल्लामा तैनात नयाँ गोरखगढ़ले माडी नगरपालिका 5 स्थित सोमेश्वर गढ़ीमा काजी अभिमान सिंह बस्नेतको शालिक निर्माण गरेको छ। माडी नगरपालिकाको सहकार्यमा निर्माण गरिएको उक्त शालिकको मध्य प्रीतनापति उपरथी श्री विष्णु कुमार खड्काले असार 27 गते अनावरण गर्नुभएको हो। पश्चिम एयरवेसले असार 31 गते रूकुम पश्चिम जिल्ला मुसीकोट नगरपालिका 13 अनिता सुनारको नवजात शिशु र मुसीकोट नगरपालिका 11 जटिल प्रसूति समस्यामा परेकी 20 वर्षीया रूपा बस्याल सार्कीको हवाई उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको छ। यसअघि बेसले बझाङ जिल्ला केदारसेउ गाउँपालिका 7 स्थित सुंगुरेमा बोलेरो जीप दुर्घटनामा घाइते भएका 7 जनाको असार 28 गते हवाई उद्धार गरी सुर्खेत, नेपालगंज र काठमाण्डौ पुर्याएको थियो। नेपाली सैनिक वार कलेजमा चैत 15 गतेबाट सञ्चालित सिसम 14 हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिमका शिक्षार्थीहरूले असार 22 गतेदेखि 27 गतेसम्म विभिन्न प्रीतना तथा प्रीतना अन्तर्गतका जिम्मेवारी क्षेत्रको अध्ययन भ्रमण गरेका छन्। तालिमरत 35 जना शिक्षार्थीहरूले विभिन्न समूहमा विभाजित भई पूर्वी प्रीतना, उत्तर पश्चिम प्रीतना र सुदूरपश्चिम प्रीतना तथा प्रीतना अन्तर्गतका जिम्मेवारी क्षेत्रको अध्ययन भ्रमण गरेका हुन्। सोक्रममा सहायक रथी श्री बालकृष्ण कार्कीको कमाण्डमा गएको 19 जनाको टोलीले पूर्वी प्रीतना हेडक्वार्टर तथा जिम्मेवारी क्षेत्रको भ्रमण गरेको छ। सोक्रममा कोशी प्रदेशका मुख्यमन्त्री माननीय श्री हिक्मत कुमार कार्की, आन्तरिक मामिला तथा कानून मन्त्री माननीय इन्द्रमणि पराजुली, प्रीतनापति उपरथी श्री गौरव कुमार केसी लगायतको उपस्थितिमा छलफल तथा अन्तर्क्रिया गरिएको थियो। यसै गरी सहायक रथी श्री चुलेन्द्र बहादुर थापाको नेतृत्वमा उत्तर पश्चिम प्रीतना हेडक्वार्टर भ्रमण मा गएको 13 जनाको टोलीले कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय श्री यामलाल कडेर र कर्णाली प्रदेशका प्रादेशिक सुरक्षा समितिका पदाधिकारीहरूसँग अन्तर्क्रिया गरेको थियो। यसै गरी सहायक रथी श्री रंजित थापाको नेतृत्वमा गएको 12 जनाको टोलीले सुदूरपश्चिम प्रीतना हेडक्वार्टर तथा जिम्मेवारी क्षेत्रको भ्रमण गरी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री माननीय श्री कमल बहादुर शाह लगायत धनगढ़ी उपमहानगरपालिकाका नगर प्रमुख श्री गोपाल हमालसँग छलफल तथा अन्तर्क्रिया गरेको थियो। नम्बर 23 वाहिनी अड्डाले नम्बर 3, नम्बर 19 र नम्बर 22 वाहिनी अड्डाको समन्वयमा असार 4-देखि 27 गतेसम्म अभ्यास मुक्ति क्षेत्र 1 सञ्चालन गरेको छ। सीमा क्षेत्रको भौगोलिक अवस्थिति तथा विषम परिस्थितिमा परिचालन क्षमता अभिवृद्धि गर्न वाहिनी अन्तर्गतका युनिटहरूले संयुक्त रूपमा अन्तर्वाहिनी सिमानामा उक्त अभ्यास सञ्चालन गरेका हुन्। अभ्यासको क्रममा नम्बर 23 वाहिनीपति सहायक रथी श्री विजय केसीले पर्वत र गुल्मी सीमा स्थित पूर्तिघाट क्षेत्रमा सञ्चालन भएको संयुक्त अभ्यासको स्थलगत निरीक्षण गर्नुका साथै सहभागी टोलीहरूलाई सम्बोधन समेत गर्नुभएको थियो। सीमा इलाकाको दूरी तथा अन्य समन्वयात्मक आवश्यकताहरू पहिचान गर्ने उद्देश्यले उक्त अभ्यास सञ्चालन गरिएको हो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधी भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ चुरे संरक्षणमा नेपाली सेनाले निर्वाह गरिरहेको भूमिका, यसले पर्यावरणमा पारेको प्रभाव र प्राप्त उपलब्धि सम्बन्धी रेडियो फिचर।

0: राष्ट्रको सुरक्षा सीमाको रक्षामा मात्र सीमित छैन। आजको बदलिदो परिवेशमा प्राकृतिक स्रोतको संरक्षण, वातावरणीय सुरक्षा, जलधार व्यवस्थापन, विपद जोखिम न्यूनीकरण र जलवायु परिवर्तनका चुनौतीसँग जुझ्नु पनि राष्ट्रिय सुरक्षाकै महत्वपूर्ण पाटो बनेको छ। यही परिवर्तित अवधारणा अनुसार नेपाली सेनाले आफ्नो भूमिकालाई अझ फराकिलो बनाउँदै राष्ट्रका अमूल्य प्राकृतिक सम्पदाको संरक्षणमा सक्रिय योगदान दिँदै आएको छ।
1: नेपाली सेनाले प्रकृति तथा पर्यावरण संरक्षणमा योगदान दिएको आधा शताब्दी पूरा भइसकेको छ। राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षको सुरक्षामा प्राप्त सफलतापछि विक्रम सम्वत 2072 नेपाली सेना राष्ट्रपति चुरे तराई मधेस संरक्षणमा पनि जोडिएको छ। चुरे जोगिए मात्र तराई जोगिन्छ र भावी पुस्ताको भविष्य सुरक्षित रहन्छ भन्ने यथार्थलाई मनन गर्दै नेपाली सेनाको वन तथा पर्यावरण सुरक्षा निर्देशनालय मार्फत चुरे क्षेत्रका क्षतिग्रस्त भूमिहरूको पुनरुत्थान, प्राकृतिक तालतलैया एवं जलाशयहरूको संरक्षण र व्यवस्थापन भइरहेका छन्। यसै सेरोफेरोमा आजको कार्यक्रममा हामीले चुरे संरक्षणमा नेपाली सेनाले निर्वाह गरिरहेको भूमिका, यसले पर्यावरणमा पारेको प्रभाव र प्राप्त उपलब्धि सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। साथमा छौ
0: म प्राविधिक उपसेनानी मन्दिरा बानिया
1: र म प्राविधिक जमादार सन्तोष बजगाई।
0: चुरे श्रृंखला विश्व मानचित्रमा पाकिस्तानदेखि शुरू भई भारत नेपाल हुँदै पूर्वतर्फ 1600 किलोमिटर लम्बाईमा फैलिएको छ। चुरे नेपालमा पूर्व इलामदेखि पश्चिममा कञ्चनपुरसम्म 37 जिल्लाहरूमा फैलिएको छ भने यसले कुल क्षेत्रफलको करिब 12.78% भूभाग समेटेको छ। नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजनामा समेत परेको चुरे संरक्षण अभियान तराई मधेसमा बसोबास गर्ने करिब 58% मानव जीवन र जीविकोपार्जनसँग प्रत्यक्ष रूपमा जोड़िएको छ भने यसले जलवायु परिवर्तनको जोखिम न्यूनीकरण, पहिरो नियन्त्रण र नदी कटान रोक्न पनि सहयोग गरिरहेको छ। त्यसैले सार्वजनिक हितलाई मध्यनजर गर्दै वातावरण संरक्षण ऐनका सम्पूर्ण मापदण्ड पालना गरी चुरे क्षेत्रको भूक्षय नियन्त्रण, खहरे खोला व्यवस्थापन र ताल तलैयाको जीर्णद्वारमा नेपाली सेना खटिँदै आएको हो। यसबारे थप प्रकाश पार्नुहुँदै वन तथा पर्यावरण निर्देशक सहायक रथी श्री उज्जवल थापा,
2: चुरे क्षेत्र चाहिँ नेपालको प्राकृतिक, पर्यावरणीय र राष्ट्रिय सुरक्षाको दृष्टिले अत्यन्त संवेदनशील क्षेत्र हो। यो यसलाई चाहिँ नेपालको जीवन रेखालाई सपोर्ट सिस्टम पनि भनिन्छ, किनभने यसले चुरे ले चाहिँ तराई मधेसमा बसोबास गर्दै आएको करिब 58% जनसंख्याको लागि चाहिँ आवश्यक पर्ने पानीको स्रोतहरूको पुनर्भरण गर्ने, जैविक विविधताको संरक्षण गर्ने तथा बाढ़ी, पहिरो र भूक्षय नियन्त्रणमा पनि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। त्यसै गरी नेपाली सेनाले जल भू संरक्षण मार्फत चाहिँ खाद्य सुरक्षा, विपद जोखिम र जलवायु परिवर्तन चुरे संरक्षणमा चाहिँ नेपाली सेना खटिँदै आएको कुरा अब जसबाट चुरे क्षेत्रको वन जंगल, जलाधार क्षेत्रको संरक्षण, जीव जन्तुको जैविक विविधता, रामसार, सिमसार लगायत समग्र वातावरणको सुरक्षा गर्दै जलवायु परिवर्तन
1: सहायक रथी श्री उज्जवल थापाले भन्नुभए जस्तै चुरे संरक्षण वातावरणीय आवश्यकतासँगै राष्ट्रिय विकास र जनजीवनसँग समेत प्रत्यक्ष रूपमा जोड़िएको विषय हो। यही कारण नेपाल सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको समन्वयमा नेपाली सेनालाई संरक्षण अभियानमा परिचालन गर्दै आएको हो। नेपाल सरकारद्वारा जारी राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कार्यान्वयन कार्यविधि 2082-83 कानूनी व्यवस्था अनुसार नेपाली सेना लगायत उपभोक्ता समूह, स्थानीय टोल र समुदाय समेतलाई समेटेर कार्यक्रम कार्यान्वयन गर्ने मोडालिटी बनाइएको छ। यस संरक्षणमा नेपाली सेनाको रणनीतिक र नेतृत्वदायी भूमिका रहने उल्लेख गरिएको छ। थप प्रस्ट्याउनु हुँदै चुरे संरक्षण समितिका सदस्य सचिव श्री गणेश पौडेल,
3: चुरे क्षेत्र चाहिँ नेपालकै सबभन्दा कान्छो र कमजोर भौगोलिक विभाग हो। चुरे क्षेत्र एकदमै अहिले क्षयीकरणको अवस्थामा पुगेको अवस्था छ, त्यही भएर यसलाई चाहिँ हामीले पुनर्स्थापना गर्नुपर्ने, संरक्षण गर्नुपर्ने आवश्यकता छ। यसको लागि जहाँ चाहिँ एकदमै डिग्रेड छ, जहाँ समुदायको पहुँच छैन र जहाँ चाहिँ एकदम विशेष संरक्षणको आवश्यकता छ, त्यस्तो क्षेत्रमा विशेष गरी वृक्षारोपण लगायत पानी संरक्षणका क्रियाकलापहरू, त्यसै संरक्षण पोखरीका क्रियाकलापहरू निर्माण गर्नको लागि नेपाल सरकारले नेपाली सेना वन तथा पर्यावरण सुरक्षा निर्देशालयलाई जिम्मेवारी दिएको छ।
0: नेपाली सेना स्थानीय तह, स्थानीय उपभोक्ता समूहको संयुक्त प्रयास र सहकार्यबाट मात्र चुरे संरक्षण एकीकृत नदी प्रणाली व्यवस्थापन र हरियाली सम्भव छ। यसै सहकार्यको उदाहरणका रूपमा यस वर्षको चुरे संरक्षण दिवसको अवसरमा नेपाली सेनाको नेतृत्वमा नवलपरासी बर्दघाट सुस्ता पश्चिमको दाउन्ने देवी सामुदायिक वनको 15 हेक्टर भूमिमा पहिलो चरणमा असार 2 गते गरिएको वृक्षारोपण अभियानलाई लिन सकिन्छ। राष्ट्रपति चुरे तराई मध्य संरक्षण विकास समितिको सहकार्यमा 14,400 बिरूवा रोप्ने वृहत लक्ष्यसहित शुरू गरिएको उक्त अभियानको समग्र प्रगति विवरण केलाउनु हुँदै दाउन्ने देवी सामुदायिक वन उपभोक्ता समूह बर्दघाट 16 का अध्यक्ष श्री बाबुराम सापकोटा,
4: हाम्रो 15 हेक्टर जमिनमा वृक्षारोपण कार्यक्रम शुरू भयो, त्यो शुरू भएको 2 गतेदेखिबाट निरन्तरता दिँदै दिँदै 14,000 बिरूवा रोप्ने कार्यक्रम मध्येबाट लगभग अब अन्तिम चरणमा छ। अब लगभग 2-4 हजार बिरूवा रोप्न बाँकी छ। नेपाली सेना आएर त्यहाँ बस्नुभन्दा पहिला त्यो एउटा एकदमै गौचरणको रूपमा रहेको, बोट बिरूवा केही पनि नभएको, खुल्ला चौर हो। अनि उहाँहरू आएपछि 1-2 चरणमा त्यहाँ वृक्षारोपण भइसक्यो अन्य ठाउँहरूमा, र ती बिरूवाहरू हुर्केर ठुला भइसकेछन्। र अहिले जुन यो आर्थिक वर्षमा वृक्षारोपण भएको छ त्यो 15 हेक्टर जमिनमा, त्यो बिरूवामा पनि अब अन्तिम चरणमा छ। उहाँहरू आएपछि त्यहाँ हराभरा बनेको छ। नेपाली सेनाले गरेको काममा हामी सराहनीय छौँ, हामी एकदमै समन्वय तरिकाले हामीले काम गरिरहेछौँ। उहाँहरूले हाम्रो काममा सहयोग गरिरहनु भएको छ, हामीले उहाँहरूको काममा सहयोग गरिरहेछौँ।
1: श्रोता, चुरे क्षेत्र निकै संवेदनशील भएकोले जुनसुकै कार्य गर्दा पनि प्रचलित वातावरण संरक्षण ऐन बमोजिम वातावरणीय प्रभाव मूल्यांकन वा मापदण्ड पालना गरेर मात्र काम गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थामा टेकेर नेपाली सेना हरियाली विस्तार, जलाधार संरक्षण, भूक्षय नियन्त्रण, कार्बन अवशोषण वृद्धि, जैविक विविधताको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्य सहित अभियानमा होमिएको हो। जस अन्तर्गत चुरे क्षेत्रका भूक्षय भएका, पहिरो गएका र कमजोर भएका भूभागहरूको पुनस्थापना र संरक्षणमा नेपाली सेना अग्रपंक्तिमा खटिँदै आएको छ। यसले तराईमा आउने आकस्मिक बाढ़ी रोक्न मद्दत गर्ने गरेको बाढ़ी विज्ञ श्री सुबोध ढकाल पीएचडीको भनाई छ।
5: थोरै बजेटमा र थोरै टेक्निकल म्यान पावरको आधारमा जे काम गरिन्छ त्यसले धेरै इम्प्याक्ट पार्छ भन्न पर्यो भने चाहिँ यो एक्टिभिटी जुन नेपाली सेनाले गरिरहेको छ त्यसलाई हामीले राम्रो कामको रूपमा हामीले लिनुपर्छ। किन भन्दाखेरि तटबन्धले कोडाको कटानलाई रोक्छ र कति ठाउँमा खेतीयोग्य जमिनमा माथिबाट गएको ठेगिरानहरू धेरै नै समस्या समाधान गर्न सकिने एउटा देखिन्छ भने, अर्को चाहिँ चुरेबाट तपाईँको तराईमा जमिन मुनिको पानीलाई सिंचित गर्नुपर्ने हो अथवा त्यहाँको जल भण्डारलाई हामीले बढाउनु पर्ने हो। त्यसलाई चुरेमा मात्रै नभइकन यसले तराईसम्म पनि यसले सपोर्ट गर्छ र त्यो हिसाबले हेर्दाखेरि पनि आखिरमा के हुन्छ भने ओभरअलमा हेर्दाखेरि जमिनको स्थायित्व एउटा जुन अहिले जलवायु परिवर्तनको कारणले गर्दाखेरि पनि छोटो समयमा थोरै टाइममा धेरै पानी पर्ने र 81 तपाईँको फ्ल्यास फ्लडहरू आउने समस्या जुन भएको छ त्यसलाई ताल तलैयाहरूमा पनि पानीहरू रोकिने र पानीहरू बारिने र सबै सर्फेस रन अफ भएर जाने भन्दा पनि तपाईँको जमिन मुनि पानी छिर्न सक्ने सम्भावना बढी भएको कारणले गर्दाखेरि त्यसले पनि तराईको बाढीलाई धेरै असम्म यसले सपोर्ट गर्छ।
0: चुरे संरक्षणलाई प्रभावकारी बनाउन वन तथा पर्यावरण सुरक्षा निर्देशनालय अन्तर्गत नम्बर 1 र नम्बर 2 वन तथा पर्यावरण सुरक्षा गणले पर्यावरण संरक्षण सम्बन्धी कार्य गर्दै आएको छ, जस अन्तर्गत चुरे क्षेत्रमा नर्सरी विकास, वृहत वृक्षारोपण, तारबार तथा तटबन्ध निर्माण, डडेलो नियन्त्रण, चोरी निकासी नियन्त्रण तथा नदी कटान, पहिरो रोकथामका कार्य भइरहेका छन्। साथै इन्जिनियर्स गणहरूको सहयोगमा जलाधार क्षेत्र, ताल तलैया संरक्षण, सम्वर्धन र पुनर्निर्माण गरी सरकारवाला निकायलाई हस्तान्तरण समेत गरिएको छ। नम्बर 1 वन तथा पर्यावरण गणका गणपति प्रमुख सिरानी श्री शिशिर खड्का,
6: स्थापना कालदेखि अब 72-73 81-82 हामीले यो सिलगढी, उदयपुर, सिराट, सप्तरी अनुसारमा यो जम्मा 1183 हेक्टर जमिनमा 11,05,271 विभिन्न यो प्रजातिका बोट बिरुवाहरू लगाएर यो वनमा परिणत भइसकेपछि सम्बन्धित सरकारद्वारा निकाय जस्तै वन उपभोक्ता समितिले हामीले हस्तान्तरण गरिसकेको अवस्था छ। त्यसै गरी यो 75 हेक्टरदेखि हालसम्म 25,000 कान्छे मिटर तारबारको इलाकामा लगाइसकेको अवस्था छ। 94 मिटर तटबन्ध निर्माण भइसकेका छौँ भने 80-81 सुरङ्गा स्थित तालतलय निर्माण कार्य सम्पन्न भइसकेर सम्बन्धित सरकारवाला निकायलाई हस्तान्तरण गरिसकेका छौँ।
1: श्रोता, चुरे संरक्षण अभियान अन्तर्गत स्वीकृत वार्षिक कार्यक्रम अनुसार तोकिएको बजेटको सीमाभित्र रही वातावरणीय रूपमा अनुकूल हुने प्रविधि अपनाउनु पर्दछ। यसरी विभिन्न नियम कानून र परिधिमा रहेर विगत 12 वर्षमा नेपाली सेनाले चुरे संरक्षित क्षेत्रमा 18 लाख भन्दा बढी बिरूवा रोपिसकेको छ। चुरे पहाड भौगर्भिक रूपमा निकै कमजोर र काँचो माटो ढुङ्गाले बनेकाले प्राकृतिक विपदको जोखिम नियन्त्रणका लागि 48,000 मिटर भन्दा बढी तारबार समेत लगाइसकिएको छ। यस्ता प्रयासले वातावरणीय सन्तुलनमा कस्तो प्रभाव पारेको छ त? वन तथा वातावरण विज्ञ श्री सुरेन्द्र देव भट्ट।
7: गौरवशाली इतिहास बोकेको संस्थाले लामो समयदेखि वातावरणीय संरक्षणको क्षेत्रमा राष्ट्रिय निकुञ्ज लगायत चुरे क्षेत्रको पनि काम गर्दै आइरहेको कुरा हो। एउटा पोजिटिभ नै हो। चुरे भनेको एउटा विशेष संरक्षण गर्नुपर्ने क्षेत्र, एकदमै फ्रेजाइल इकोलोजी हुन्छ चुरेको, त्यसको चाहिँ संरक्षण गर्नु एकदमै पोजिटिभ हो र त्यसले ओभरअल वातावरणलाई पनि सकारात्मक प्रभाव नै पर्ने देखिन्छ। र अहिलेको अवस्थामा चाहिँ हामीले चुरेलाई जति संरक्षण गर्न सक्यो, अब त्यसबाट उत्पन्न हुने विपदका कुराहरू घटाउन सकिन्छ। अब त्यसमा चाहिँ नेपाली सेनाको अहिले जुन भूमिका छ त्यो एकदमै राम्रो छ। ग्लोबल अब वार्मिङको कुराहरू, क्लाइमेट चेन्जको कुराहरूमा एउटा पोजिटिभ रोल नै हुने भयो। अब फेरि हाम्रो चुरे भनेको एकदमै संवेदनशील क्षेत्र हो नि त हाम्रो। अब त्यहाँ भोलि चाहिँ वाटर टेबलका कुराहरू, त्योमा चाहिँ हामीले कन्ट्रोल गर्यो भने हाम्रो जुन तल्लो तटीय क्षेत्रमा रहेको तराई मधेस जुन क्षेत्र छ त्यसलाई पनि एउटा पोजिटिभ संरक्षणमा हुने भयो। त्यहाँको पनि पर्ने जुन इम्प्याक्टहरू छ त्यसलाई पनि संरक्षण गर्यो भने घटाउन सकिने भयो।
0: वन संरक्षणसँगै चुरेको पानीलाई तराई मधेसको जमिन मुनि पुनः भरण गराउन जलाशयहरूको संरक्षण पनि अपरिहार्य छ। यसै विषयलाई मध्यनजर गर्दै नेपाली सेनाले सिराहा, सप्तरी, नवलपरासी, कैलालीका साथै चितवन जिल्लामा मात्रै 4 किङ फिसर ताल गरी 22 महत्वपूर्ण ताल तलैयाहरूको सम्वर्धन, जीर्णोद्वार र सौन्दर्यकरण गरिरहेको छ। यस्ता ताल तलैया संरक्षण गर्दा जैविक विविधता, सांस्कृतिक महत्व र पर्यटकीय भावना बोकेको एवं पानीको स्रोत सञ्चितमा सकारात्मक प्रभाव पार्ने गरी संरक्षण र व्यवस्थापन गरिन्छ। यसले आन्तरिक पर्यटनमा वृद्धि हुनुका साथै जलचर र समग्र पर्यावरणको जीवन चक्रमा समेत सुधार भएको छ। ताल संरक्षणमा नेपाली सेनाको प्रयास र प्राप्त उपलब्धि बारे चितवन जिल्ला भरतपुर महानगरपालिका 6 वडाध्यक्ष श्री कृष्णलाल श्रेष्ठ भन्नुहुन्छ।
8: पहिला तालभित्र विभिन्न यो धारहरूले छोपिएको वरिपरि झाडीहरू, त्यो होइन बाटोघाटो थिएन। पछि उहाँहरू आइसकेपछि उहाँहरूले 6 महिना भन्दा बेसी नै लगाएर हाम्रो जुन विशेष ताल सरसफाई, त्यसको वरिपरि जिन बनाउने अनि वरिपरि बाटोको ट्र्याकहरू खोल्ने काम छोरो नेपाली सेनाले गर्नुभएको थियो। भित्र तालभित्र भएको फोहोरहरूलाई व्यवस्थापन गर्ने, सरसफाई अनि वरिपरि त्यहाँका झाडीहरूलाई पन्छाएर त्यहाँ टिलहरू बनाउने, भत्किएको ठाउँहरूलाई तोड्ने र वरिपरि बाटो नभएको ठाउँमा ट्र्याक खुलेर उहाँहरूले त्यसमा ग्राभल ढालेर राम्रो व्यवस्थापन गर्नुभएको छ। अहिले राम्रो सौन्दर्यीकरण बढेको छ, पहिलाको तुलनामा धेरै राम्रो छ।
1: यसरी समग्रमा चुरे क्षेत्रको संरक्षण, व्यवस्थापन, प्राकृतिक स्रोतको सदुपयोग, जलवायु परिवर्तन तथा प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरणमा नेपाली सेनाको भूमिका प्रशंसनीय बनेको छ। यस्तो प्रयासले चुरेको ठूलो हिस्सा वनले ढाकेको हुँदा त्यहाँ पाइने करिब 2/3 वनस्पति तथा दुर्लभ वन्यजन्तु एवं संकटापन्न प्रजातिहरूको मुख्य वासस्थान संरक्षणमा समेत ठूलो टेवा दिएको छ। संरक्षणलाई प्रभावकारी बनाउन आवश्यक पर्ने बोट बिरूवा उत्पादन तथा रेखदेखका लागि समेत नेपाली सेनाले नै सहयोग गरिरहेको छ। जहाँ विभिन्न निकायहरूसँगको समन्वयमा बिउ संकलन तथा भण्डारण, कलमी, नर्सरी व्यवस्थापन सम्बन्धी ज्ञान प्रदान गर्ने गरिएको छ। नम्बर 2 वन तथा पर्यावरण गणका गणपति प्रमुख सेनानी श्री नारायण बहादुर बस्नेत।
9: नर्सरी विकास तथा व्यवस्थापन तालिम भनेर हामीले वार्षिक रूपमा 2 तालिमहरू सञ्चालन गर्छौँ। करिब 100 जनाको आराधीमा चाहिँ हामीले यस गण लगायत अन्य विभिन्न कृतनाहरूबाट पनि, कृतन अन्तर्गतका युनिटहरूबाट पनि जनशक्ति मगाएर हामीले तालिम वार्षिक रूपमा तालिम सञ्चालन गर्ने गरेका छौँ। यस तालिमको मुख्य उद्देश्य चाहिँ बिउ बिरुवा उत्पादन, वृक्षारोपण र त्यसको सम्वर्धनका चिजहरू यसमा पर्ने हुँदाखेरि हाम्रो लागि प्राइमरी रोल नै पर्यो र अन्य युनिटहरूको हकमा हामीले जुन सूचना अन्तर्गतबाट चाहिँ लिएर आएर तालिम गर्ने सन्दर्भमा भन्नुपर्दाखेरि अहिले जुन गो ग्रिन क्याम्पेनलाई सपोर्ट गर्ने अब ती सम्बन्धित जिल्लाहरूमा पनि वृक्षारोपणको सन्दर्भमा अन्य सरकार निकायहरूसँग चाहिँ सहकार्य गर्नको लागि एउटा ज्ञान हासिल गरेको जनशक्ति उत्पादन गरेको खण्डमा हाम्रो नेपाली सेनाको प्रभावकारिता चाहिँ थप अभिवृद्धि हुने हिसाबले पनि यो तालिमलाई चाहिँ जोड दिएको छ र प्रभावकारी पनि सिद्ध भएको छ।
0: चुरेको भूपरिधि प्राकृतिक र पारिस्थितिकीय प्रणालीको विशेषता अन्य भन्दा फरक छ। भूबनौट, माटोको प्रकृति, जैविक विविधतामा रास र छोटो समयमा धेरै वर्षा आदि जस्ता कारणले यो अति संवेदनशील क्षेत्र पनि हो। त्यसमा पनि अव्यवस्थित बसोबासले प्राकृतिक स्रोतको दोहन बढ्दा चुरे लगायत समग्र तराई क्षेत्रमा प्रतिकूल असर परिरहेको छ। दीर्घकालीन महत्व बोकेको चुरे संरक्षण जस्तो कार्यमा नेपाली सेनाको सहभागिताले तत्कालै सकारात्मक परिणामहरू दिन थालेको छ। यसैको उदाहरण नेपाली सेनाले वृक्षारोपण र तटबन्ध निर्माण गरेपछि वर्षायामको त्रास हट्नुका साथै सुकेका पानीका मुहानहरू समेत रसाउन थालेको बताउनुहुन्छ रूपन्देही जिल्ला सैनामैना नगरपालिकाका नगर प्रमुख श्री फडेन्द्र प्रसाद शर्मा।
10: देखि लिएर हरेक क्रियाकलापमा वृक्षारोपणमा यहाँको नगरपालिकासँग सहकार्य गरेर एकसाथ अगाडि बढिरहेको अवस्था छ। अरू अरू क्रियाकलापमा पनि नेपाली सेनासँग हामीले सहकार्य गरेका छौँ। यो नेपाली सेनाको चुरे संरक्षणमा धेरै राम्रो प्रतिक्रियाहरू पनि आइराखेको छ। यहाँको जंगल संरक्षण, पानीको मुहान संरक्षणदेखि लिएर चुरेको पहिरो, नदी नियन्त्रणदेखि लिएर हरेक क्रियाकलापमा राम्रो भइरहेको अवस्था छ र आगामी दिनमा पनि नेपाली सेनासँग सहकार्य गरेर नगरपालिका अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्छ।
1: चुरे संरक्षणमा संलग्न भई नेपाली सेनाले स्थानीयको जीवन स्तरमा सुधार ल्याउन वन, वन्यजन्तु, वातावरण र जैविक विविधता संरक्षण गर्न सक्दो योगदान दिइरहेको छ। परिणाम स्वरूप वर्षायाममा उर्लने खहरेको भेल तथा बाढ़ी पहिरोको प्रत्यक्ष शास्ति भोगेका चुरे फेरीका स्थानीय नागरिकहरूका लागि नेपाली सेनाको उपस्थिति सुखद बनेको छ। यद्यपि चुरे संरक्षण अभियान सहज भने छैन। भिरालो भूभाग, प्रतिकूल मौसम, डढेलो जंगली जनावरको जोखिम तथा वन अतिक्रमण, चोरी निकासी र अवैध गतिविधि जस्ता चुनौतीका बीच पनि नेपाली सेना निरन्तर चुरेको संरक्षणमा खटिरहेको छ।
11: सिन्धुमरी वन तथा पर्यावरण सुरक्षकगण जम्मा मन कुमार साई। हामी फिल्डमा खटिँदाखेरि अब जमिन पनि एकदम हामी बस्ने देशभन्दा धेरै टाढा टाढा 6-7 किलोमिटरको दूरीमा पैदल हिँडेर हामीले पटोल गरिरहनु पर्ने हुन्छ। बर्खाको समयमा अब कटानहरू भइरहन्छ, अब जस्तै अब हाम्रो वृक्षारोपण गरेको इलाकाहरू पनि केही बगर नजिक पनि भएको हुनाले, खोलाको साइडमा भएको हुनाले पनि कटान भइरहेको हुन्छ। अब त्यसमा केही तटबन्धहरू त बाँधिएको छ, तर पनि अब हामीले त्यसमा तटबन्ध हुँदाहुँदै पनि अब सबै ठाउँमा पर्याप्त तटबन्ध नभएको हुनाले त्यो वृक्षारोपण गरेको इलाकाहरू र केही जमिनहरू कटान हुने भइरहेछ। र अब यो हिउँदको समयमा आगो लागि अत्याधिक हुन्छ, र आगो लागि अत्याधिक हुँदा पनि आफूसँग भएको साधन स्रोतले हामीले दैनिक आगो लागि अब जस्तै कहिले त हामी राति पनि परिचालन हुनुपर्ने अवस्था भइरहेको हुन्छ, त्यसमा जंगली जनावरहरू पनि भएको हुनाले पनि हामीले अझै जोखिम भइरहेको हुन्छ, त्यो भएर पनि अझै हामीलाई एकदम चुनौती भइरहेको हुन्छ।
12: त्यही नम्बर 2 वन तथा पर्यावरण सुरक्षा घर प्युट सुमित्रा उचै ठकुजी। चुरेको माटो अब सुक्लो नै हुन्छ, खुक्लो भएको कारणले गर्दा भुछेहरू अब पहिरो जाने चाहिँ विशेष गरी हुन्छ। अब हामीले चाहिँ यो चुरे संरक्षण सम्बन्धित वृक्षारोपण गर्ने क्रममा चाहिँ सबभन्दा पहिला त उपयुक्त जमिन नभएको कारणले गर्दाखेरिमा हामीलाई एकदम कठिनाइ हुन्छ। र अब खोलाको छेउछाउमा चाहिँ रोप्नुपर्ने बगरमा वृक्षारोपण चाहिँ गर्नुपर्ने हुन्छ, र वृक्षारोपण गर्दाखेरिमा चाहिँ सिँचाइको सुविधा हुँदैन र अब तटबन्ध लगाउन गाह्रो हुन्छ। अब बारहरू पनि सबै बारहरू लगाउँदाखेरिमा चाहिँ सबै पेटमिटरमा चाहिँ वृक्षारोपण गरेको ठाउँमा सबै पेटमिटर चाहिँ लाउ नलागेको कारणले गर्दा पशुभाउहरू पस्ने, अब पशुभाउहरू पसेर चाहिँ बिरुवाहरू खाइदिने, उपयोगको बिरुवाहरू खाइदिने, अनि त्यसपछि स्थानीय जनताहरूले चाहिँ अब त्यो ठाउँमा चाहिँ उनीहरूको सिँचाइको लागि चाहिँ पशुभाउ चलाउनको लागि अब घाँस ओरा गर्नको लागि त्यहाँ चाहिँ वृक्षारोपण गरेको ठाउँमा चाहिँ गएर आगो लगाइदिने कहिले, अनि कहिले चाहिँ घाँसहरू काटिदिने यस्ता कार्यहरू चाहिँ अब गर्छन्। त्यसको कारणले त्यस्तोमा चाहिँ हामीलाई कठिनाई चाहिँ भइरहेको छ।
0: नेपाली सेनाले राज्यको नीति र चुरे संरक्षणको राष्ट्रिय गुरू योजना अनुरूप कार्य गर्दै आएको हो। चुरे विकास समितिको प्राविधिक समन्वय र नेपाली सेनाको यो प्रयासले कार्यक्रमको गति, पारदर्शिता र प्रभावकारितामा कस्तो गुणात्मक परिवर्तन ल्याएको छ त? पुनः राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका सदस्य सचिव श्री गणेश पौडेल।
13: सामान्य ठाउँमा जहाँ थोरै इन्सुर भए पनि पुग्ने ठाउँमा अरूले गर्दा पनि हुन्छ वृक्षारोपण, अलिक जहाँ चाहिँ अलिक हेभी इन्सुर चाहिन्छ, जहाँ चाहिँ संरक्षणको एकदमै चुनौती छ, त्यस्ता ठाउँमा नेपाली सेनाले गरेको वृक्षारोपण साँच्चीकै सक्सेसफुल छ, साँच्चीकै उदाहरणीय छ। यसले अरूलाई पनि संरक्षण कार्यमा लाग्न प्रेरणा दिएको छ। नेपालको अवस्थामा हेर्दा सूर्य संरक्षण चाहिँ वास्तवमा एउटा राष्ट्रिय समृद्धि अथवा राष्ट्रिय सुरक्षासँगै जोडिएको विषय छ। तथ्याङ्कहरूले के भन्छ भने चुरे र चुरे भन्दा तल तराई भाबर तराईमा बस्ने नेपालको जनसङ्ख्या करिब करिब 1,70,00,000 60% भन्दा बढी जनसङ्ख्या चुरे क्षेत्रको वातावरणीय क्षेत्रमा आश्रित रहेका छन्। यदि चुरे क्षेत्र थप फेरीकरण हुँदै गयो भने तराई मधेस क्षेत्र जुन नेपालको फूड बास्केट पनि हो त्यो क्षेत्र चाहिँ मरुभूमिकरणतर्फ जान्छ र समग्र नेपालको समृद्धिमा यसले असर गर्छ। त्यसकारण चुरे क्षेत्र चाहिँ समग्र तराई मधेस क्षेत्रको एउटा दिगोपनाको लागि या सुरक्षाको लागि एकदमै महत्वपूर्ण छ र अहिले हामीले गरिरहेका कार्य तराई मधेसमा देखिएको पानीको लगायत समस्या होस् अथवा मरुभूमिकरणको समस्या होस् त्यसलाई न्यूनीकरण गर्न त्यहाँ पुगिरहेको छ।
1: चुरे जोगाउनु भनेको वनसँगै जलस्रोत, उर्वर भूमि, जैविक विविधता र भावी पुस्ताको सुरक्षित भविष्य जोगाउनु पनि हो। यही विश्वासका साथ नेपाली सेनाले चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई भन्ने राष्ट्रिय अभियानलाई व्यवहारमा उतार्दै संरक्षण, वृक्षारोपण र जनसहभागितामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यस क्रममा विगतका सफलता र सिकाइलाई आत्मसात गर्दै आगामी दिनमा चुरे संरक्षणलाई अझ प्रविधि मैत्री, वैज्ञानिक र दिगो बनाउन रणनीतिक तयारी समेत थालिएको छ। यस अभियानलाई अझ प्रभावकारी बनाउन नेपाली सेनाको आगामी योजना के छन् त? पुनः वन तथा पर्यावरण निर्देशक सहायक रथी श्री उज्जवल थापा।
2: नेपाली सेनाले चाहिँ मुख्यतया चाहिँ वृक्षारोपण कार्य नै गर्दै आइरहेको कुरा हो र जस अन्तर्गत हामी चाहिँ नर्सरी विकास पनि गर्छौँ, त्यसको व्यवस्थापन, तालिम प्राप्त दक्ष जनशक्तिद्वारा बिरुवाहरू उत्पादन गर्ने र चुरे क्षेत्रमा चाहिँ खाली जमिनहरूमा चाहिँ 4 वर्षको वृक्षारोपण गर्ने, पुनर्वृक्षारोपण गर्ने, सिँचाई तथा संरक्षणको कार्य पनि गर्दै आइरहेको छौँ र त्यसपछि चाहिँ निश्चित अवधि पश्चात चाहिँ स्थानीय जनसमुदायलाई त्यो वनहरू चाहिँ हस्तान्तरण गर्दै आइरहेको छ। यो उपलब्धि कुरा गर्नुपर्दाखेरि चाहिँ पहिला कस्तो उजाड थियो, अहिले कस्तो हराभरा भएको छ, त्यो ठाउँमा चाहिँ अहिले जल पुनर्भरण भएर पानीको स्रोतहरू भेटिन थालेको छ। त्यसले गर्दाखेरि चाहिँ जीव जन्तु, पर्यावरण, सिँचाईहरूमा पनि र स्थानीय मानव सुरक्षाको लागि पनि त्यो खानेपानीको स्रोतहरू चाहिँ अहिले नयाँ स्रोतहरू चाहिँ पुनर्भरण भएर चाहिँ नयाँ जलको स्रोतहरू देखा परिरहेको छ। चुरे संरक्षणमा हाम्रो चाहिँ आगामी आर्थिक वर्षमा चाहिँ हामीले विशेष गरी चाहिँ वृक्षारोपण र बिरुवाहरू उत्पादन गर्ने अनि वृक्षारोपण गरेको ठाउँमा चाहिँ तारबारहरू गरेर त्यसलाई चाहिँ संरक्षण गर्ने, उचित स्याहार सम्भार गर्ने र सिँचाईहरू गर्ने त्यो चिजहरूलाई।
14: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Tsongkhwa Sabha, 95.5 MHz.
15: Aayo sabko ghar ghar maan
16: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
17: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
16: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
14: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
18: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
19: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
18: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
19: हाम्रा सेवाहरू
18: दाँत नदुखाई खोल्ने,
19: दाँत भर्ने, दाँतको आसुति गर्ने,
18: दाँतको एक्सरे सुविधा,
19: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
18: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
19: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, घिचाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथिपरा डेन्टल
18: ध्यान दिनै पर्ने कुरा।
19: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
18: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
20: पाथिपरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
21: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
22: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
21: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
22: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
21: प्रोप्राइटर लक्ष्मी काफ्ले,
22: सम्पर्क 98 433 47 262,
21: 98 10 55 55 85
22: र वाट्सएप नम्बर 98 5 20 28 6।
23: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
24: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
23: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
25: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
23: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
25: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
23: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
25: होटल टेलरिङ सेन्टर, खातबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
23: डिजाइनर सुमन ठटाल, 98 615 39 444
25: र 0295 90 155।
26: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
27: सम्पूर्ण करदाताहरूमा खातबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खातबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
28: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
27: सम्पर्क नम्बरहरू 0295 60 400 र 98 5 20 72 631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा।
21: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
22: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
21: सङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
22: हाम्रा सेवाहरू:
21: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
22: दाँत खोल्ने, दाँत सफा गर्ने,
21: दाँतको एक्स
3: एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक खादरी नगरपालिका एक प्रहरी गेट सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 98422267।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी।
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
8: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: नानी एन्ड बाबु।

Nani and Babulai, धेरै धेरै माया गर्ने हुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब गरिदिनुहोला।

0: रेडियो संखुवा सभा समय सूचक अहिले साँझको 6 बज्यो।
1: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Songkhua Sabha, 95.5 MHz.
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: स्पेनमा खुसियाली, नयाँ ढाँचा, स्टारहरूको उदय र विश्वव्यापी आकर्षणका साथ 2026 को विश्वकप आधुनिक फुटबलको नयाँ मानक स्थापित।
6: रेचर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
7: NBL सर्वसुलभ आवास कर्जा
8: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
7: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
8: विशेषताहरू, रु 2 करोड सम्मको कर्जा सुविधा।
7: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
8: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
7: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्।
8: शर्तहरू लागू हुनेछन्।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: नेपाल दर्पणमा अब खबरको सिलसिला। देशभर पछिल्लो 24 घण्टामा 62 विपदजन्य घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशका विभिन्न भागमा बाढ़ी, पहिरो, डुबान, सर्पदंश जस्ता प्राकृतिक विपदका घटना भएका हुन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सर्पदंशका कारण 2 जनाको ज्यान गएको छ भने पहिरोबाट 2 जना घाइते भएका छन्। प्राधिकरणका अनुसार पछिल्लो 24 घण्टाको अवधिमा 11 सड़क अवरूद्ध भएका छन्। प्राधिकरणले आज सार्वजनिक गरेको दैनिक विपद बुलेटिन अनुसार विपदका कारण झण्डै 12,27,000 बराबरको अनुमानित आर्थिक क्षति भएको छ। घटनामा 6 चौपाए पनि मरेका छन्। पछिल्लो 24 घण्टामा 18 जिल्लामा 26 पहिरो, 13 सर्पदंश, 8 आग लागि, 7 अविरल वर्षा, 5 जनावरका आक्रमण तथा 3 बाढ़ीका घटना भएका प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ। हिजो र अस्ति देशका विभिन्न ठाउँमा वर्षासँगै बाढ़ी, पहिरो, डुबान जस्ता विपदका घटना बढ़न सक्ने भन्दै प्राधिकरणले चेतावनी जारी गरेको थियो। यस्तै बाढ़ी पहिरोका कारण देशका विभिन्न ठाउँमा 9 प्रमुख राजमार्ग अवरूद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार पृथ्वी राजमार्ग सहित मेची, अरणिको र पृथ्वी राजमार्गका केही खण्ड तथा दिक्तेल, भोजपुर मध्य पहाड़ी सड़क, बीपी राजमार्ग र कान्ति लोकपथमा पहिरो र बाढ़ीको जोखिमका कारण अवरूद्ध बनेका हुन्। पृथ्वी राजमार्गको चितवन र धादिङमा भएका अवरोधहरू हटाइएको छ। वर्षा जारी रहेकाले बाढ़ी पहिरोको जोखिम अझै कायम रहने प्रहरीले जनाएको छ। सम्भावित शास्ति र जोखिमबाट बस्न यात्रा गर्नु अघि अनिवार्य रूपमा सड़कको पछिल्लो अवस्थाबारे जानकारी लिन प्रहरीले आग्रह गरेको छ।
5: 24 घण्टामा सुदूरपश्चिम र कर्णालीको पहाड़ी क्षेत्रका केही ठाउँमा बाहेक देशका धेरै ठाउँमा पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो 24 घण्टामा देशका 1,414 वर्षामापन केन्द्रमध्ये 372 केन्द्रमा वर्षा भएको छ। यो अवधिमा नेपालभर औसत 11.7 मिलिमिटर वर्षा मापन गरिएको छ। पछिल्लो 24 घण्टामा कपिलवस्तुको पथरकोटमा सबैभन्दा धेरै 167 मिलिमिटर वर्षा मापन भएको छ। यसैबीच जल तथा मौसम विज्ञान विभागले जुलाई महिनामा देशभर औसत भन्दा कम वर्षा मापन भएको जनाएको छ। जुलाई महिनामा औसत 558.8 मिलिमिटर वर्षा हुनुपर्नेमा आज जुलाई 20 तारीकसम्म 304.30 मिलिमिटर वर्षा मापन भएको छ। विभागका अनुसार पर्सि बुधबारदेखि वर्षा कम हुँदै जानेछ। अहिले मनसूनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको रहेकोले देशभर वर्षा भइरहेको विभागका वरिष्ठ मौसमविद मीन कुमार अरियालले जानकारी दिनुभएको छ। उहाँका अनुसार आज र भोलि देशका विभिन्न ठाउँमा वर्षा भए पनि बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने सम्भावना छ। आज राति मधेस प्रदेश कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका धेरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको उहाँले जानकारी दिनुभयो। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। विभागका अनुसार कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका एक दुई ठाउँमा राति मुसलधारे वा आलीघोप्टेसम्मको वर्षा हुन सक्नेछ। ती क्षेत्रमा बाढ़ी पहिरो डुबान तथा गेग्रान बहावको जोखिम रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
10: वर्षाको समयमा खेतमा काम गर्दा आँखामा चोटपटक र हिलो पर्ने भन्दै चिकित्सकहरूले आँखा जोगाएर काम गर्न सुझाव दिएका छन्। चितवनको भरतपुर आँखा अस्पतालमा अहिले दैनिक आउने बिरामी मध्ये झण्डै 30% बिरामी खेतमा काम गर्दा उत्पन्न समस्या लिएर आउन थालेको भन्दै सजग रहन डाक्टरहरूले आग्रह गरेका हुन्। अस्पतालका निर्देशक डाक्टर पुष्पा गिरी श्रेष्ठका अनुसार दैनिक झण्डै 1500 बिरामी बहिरंग सेवा लिन अस्पताल र मातहतका केन्द्रहरूमा आउने गरेकामा मुख्य रूपमा धानका लागि खेत तयार गर्दा र रोप्दा हिलो आँखामा पसेर आउने बिरामी रहेका छन्। यस्तै हिलो परेको टाउकोमा पानी पर्दा आँखामा हिलो छिरेर समस्या हुने गरेको छ। हिलो छिरेको आँखालाई मिचेपछि नानीमा संक्रमण भएर बिरामीहरू आउने गरेका उहाँले बताउनुभयो। असार र साउन महिनामा यस्ता समस्या लिएर धेरै बिरामी आउने गर्दछन्। आँखामा समस्या भइहालेमा तत्काल नजिकको आँखा उपचार हुने केन्द्र वा अस्पतालमा जान उहाँले सुझाव दिनुभयो। आफू खुशी औषधि प्रयोग गरेका कारण 5% हाराहारी बिरामीमा घाउ बढेर अल्सर समेत हुने गरेको उहाँको भनाइ छ।
5: भारतले पहिलो पटक डेंगी विरूद्धको खोपलाई स्वीकृति दिएको छ। भारतको औषधि नियामक निकायले जापानी कम्पनी ताकेदा बायो फार्मास्युटिकल्सले उत्पादन गरेको क्यूडेंगा खोपलाई प्रयोगको अनुमति दिएको हो। यो खोप 4-60 वर्ष उमेर समूहका व्यक्तिहरूलाई दिन सकिनेछ। पहिले डेंगी भएका वा नभएका दुवै अवस्थाका मानिसहरूले कुनै परीक्षण बिनै यो खोप लगाउन पाउनेछन्। क्यूडेंगा डेंगी भाइरसका 4 सेरोटाइप विरूद्ध प्रभावकारी मानिएको छ। 3 महिनाको फरकमा छालामुनि 2 दिइने यो खोपले डेंगी संक्रमण र अस्पताल भर्ना हुनुपर्ने जोखिमबाट उच्च सुरक्षा दिने क्लिनिकल परीक्षणले देखाएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले समेत सिफारिश गरेको यो खोप विश्वका 43 भन्दा बढ़ी देशहरूमा स्वीकृत भइसकेको छ। नेपालमा पनि वर्षेनी डेंगीको प्रकोप आइरहने भएकोले भारतमा हुन लागेको प्रयोगलाई चासोका साथ हेरिएको छ।
10: शुक्लाफाटा राष्ट्रिय निकुञ्जभित्र हिजो दिउँसोदेखि सम्पर्कविहीन भएका 14 महिला सकुशल घर फर्किएका छन्। उनीहरूलाई खोज्न प्रहरी, शस्त्र प्रहरी र नेपाली सेना गरी तीनवटै सुरक्षा निकायका टोलीहरूलाई एकीकृत रूपमा परिचालन गरेकोमा आज दिउँसो आफ्नै सम्पर्कमा आएका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जानकारी दिनुभयो। उहाँका अनुसार हराएर फर्किएका सबैजनालाई प्रशासन कार्यालयको टोलीले घरमै गएर भेटेको छ। जंगल निकै ठूलो भएकाले सुरक्षाकर्मीहरूले खोजी कार्यमा ड्रोन प्रयोग गर्ने तयारी गरिरहेका बेला महिलाहरू आफै घर फर्किएका हुन्। फर्किएका महिलाहरूका अनुसार च्याउ खोज्दै गर्दा उनीहरूले बाटो भुलेका थिए। रातभर जंगलमै बसेकामा उज्यालो भएपछि बाटो पहिल्याएर फर्किएका हुन्। उनीहरू हिजो बिहान च्याउ खोज्न निकुञ्जमा पसेका थिए। कसैसँग पनि मोबाइल नरहेका 14 राति अबेरसम्म घर नफर्किएपछि आफन्तले निकुञ्जमा जानकारी गराएका थिए। हराएका 14 9 एकै परिवारका हुन्। यस्तै शुक्लाफाटा क्षेत्रको बेलदागीमा हराएका 3 भने हिजै फेला परेका थिए। सम्पर्कविहीन महिलाहरू चौधरी र दलित समुदायका सदस्य हुन्। उनीहरू सबै खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका छन्।
5: सरकारले सार्वजनिक विधालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा 4 कार्यदल गठन गर्ने भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा आज बसेको सचिवहरूको बैठकले शनिबार र आइतबार 2 विदा दिन थालेपछि साविकमा रहेका अरू सार्वजनिक विधाको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलले 15 गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने मुख्य सचिव कार्कीले हस्ताक्षर गर्नुभएको 22 निर्णयमा उल्लेख छ। बैठकले धेरै पुराना, असान्दर्भिक र कार्य सम्पादनमा बाधा पुर्याउने खालका कानूनलाई खारेज गर्नका लागि सम्बन्धित मन्त्रालयले प्रक्रिया अघि बढ़ाउने निर्णय पनि गरेको छ। यस्तै बैठकले दरबन्दी कटौतीपछि बढ़ी हुने कर्मचारीहरूलाई आवश्यकता अनुसार संघीय प्रदेश र पालिकामा पठाउने निर्णय पनि गरेको छ। नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेपछि स्वीकृत भएका दरबन्दीहरूमा कर्मचारीहरूको मिलान गर्ने र बढ़ी हुने कर्मचारीहरूलाई अभाव भएका ठाउँमा पठाउने निर्णय गरेको हो। सचिवहरूले मालपोत र नापीका सेवाहरूलाई पालिकामा हस्तान्तरण गर्ने कामलाई तीव्रता दिने र त्यसका लागि संघीय मामिला मन्त्रालयले पालिकाको संस्थागत र प्राविधिक क्षमता बढ़ाउने निर्णय पनि गरेका छन्। जनसम्पर्क बढ़ी हुने कार्यालयहरूको सेवालाई सहज सरल र बिचौल्यामुक्त बनाउने प्रतिबद्धता सहित कर्मचारीहरूले निवेदन र उजुरी लेख्न नजाने सेवाग्राहीलाई सघाउनु पर्ने निर्णय पनि सचिवहरूको बैठकले गरेको छ। बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भए यता पहिलो पटक सचिवहरूको बैठक बसेको हो।
10: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
12: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनरशिप कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
11: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन सञ्चालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाइ अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यवहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
12: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
11: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह, पछाडि परिएका जनजाति, दलित, मधेसी, मुस्लिम, LGBTQIA+ कुनै पनि सामाजिक समूहबाट, अपाङ्गता भएका व्यक्तिहरू कुनै पनि सामाजिक समूहबाट, संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू, व्यावसायिकता, निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने, सिक्नको लागि दृढ़ रूपले प्रतिबद्ध, अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप, मौखिक र लिखित भएको, 11 महिनाको UN ट्रेनिङ पूरा गर्ने प्रतिबद्धता।
12: कार्यस्थल काठमाडौँ, जनकपुर, पोखरा, धनगढ़ी, दिपायल, नेपालगंज, भैरहवा, सुर्खेत, भद्रपुर।
11: आवेदन दिनको लागि peopletopeople.com.np/UN2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारम सँगै अपलोड गर्नुहोस्, जस्तै हालसालको फोटो, नेपाली नागरिकता, व्यक्तिगत विवरण, बायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, SLC-देखि उच्च तहसम्म। तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिङशिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ? आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस्, साथै उक्त कार्यक्रमबाट हासिल गर्न चाहेको ज्ञान, सिप, अनुभव तथा अपेक्षाहरू कारण सहित अधिकतम 200 शब्दमा नवर्ने गरी उत्प्रेरणा पत्र।
12: आवेदन समय अवधि 2083 श्रावण 8 गते दिउँसो 1 बजेसम्म मात्र। आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 सम्पर्क गर्न सक्नुहुनेछ।
13: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
14: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
13: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
15: क्यान्सर विरुद्ध आशाको किरण, CMC क्यान्सर इन्स्टिच्युट।
16: फोन 0 56 4 94 3 33 4 93 5 55।
10: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले पछिल्लो 24 घण्टामा विगतका 62 घटना, दुईजनाको ज्यान गयो, पछि बुधबारदेखि पानी पर्न कम हुने, वर्षातको समयमा खेतमा काम गर्दा आँखामा चोटपटक लाग्न सक्ने भएकोले सावधानी अपनाउन डाक्टरको सुझाव, भारतले पहिलो पटक डेंगी विरूद्ध खोपलाई स्वीकृति दियो, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र हिजोदेखि सम्पर्कविहीन भएका 14 महिला सकुशल घर फर्किए, सार्वजनिक विधा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय लगायत खबर प्रस्तुत गर्यो।
5: नेपाल दर्पणमा अब बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाहले पूँजी बजारको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आज सिंहदरबारमा पूँजी बजार, धितपत्र व्यवसाय क्षेत्रका सरोकारवाला निकाय र व्यक्तिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको हो। आवश्यक नीति निर्माणसँगै बजारका समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै प्रधानमन्त्री शाहले यो बजार मार्फत लगानी वृद्धि, रोजगारी सृजना र राजस्वमा योगदान पुग्नुपर्ने बताउनुभयो। झण्डै एक घण्टा चलेको प्रधानमन्त्रीसँगको बैठकमा धितपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले आईपीओ निष्कासन प्रक्रियामा सुधार, प्रभावकारी नियमन लगायत विषयमा जानकारी गराउनु भएको थियो। यस्तै नेप्सेका अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर्स एसोसिएशनका पूर्व अध्यक्ष प्रियराज रेग्मी गरी तीनै पक्षको कुरा सुनेपछि प्रधानमन्त्री शाहले पूँजी बजारको विकासका लागि सरकार लागि परेकोले आवश्यक सुझाव दिन र ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छलफलमा सहभागीहरूले बताएका छन्।
10: यसैबीच शेयर बजार लगातार पाँचौं कारोबार दिन बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 41.70 अंकले बढ़ेर 2719.24 बिन्दुमा पुगेको छ। पाँच कारोबार दिनमा निफ्टी 149 अंकले बढ़ेको छ। आज म्यूचुअल फण्ड बाहेक सबै समूहको उपसूचक बढ़ेकामा उत्पादन तथा प्रशोधन समूह 3.21 तथा जलविद्युत र अन्य समूह 2.5% भन्दा धेरैले उकालो लागेको छ। आज 239 कम्पनीको शेयर बढ़ेकामा 32 घटेको छ। यस्तै 5 कम्पनीको शेयर भने घटबड भएको छैन। आज निफ्टीसँगै कारोबार रकम पनि बढ़ेको छ। गएको शुक्रबार 4.57 अर्ब रूपियाँ कारोबार भएकोमा आज 343 कम्पनीका 1.22 करोड़ किता शेयर 5.51 अर्ब रूपियाँमा किनबेच भएको छ।
5: चिनिया सरकारको आर्थिक सहयोगमा नेपालमा कृषि खाद्य प्रणालीको सुदृढ़ीकरण परियोजना शुरू भएको छ। नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ़ बनाउने उद्देश्य लिएको परियोजनाको आज काठमाण्डुमा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनिया राजदूत चाङ माओमिङले शुभारम्भ गर्नुभएको हो। उहाँले दुई देशबीचको कृषि सहकार्यलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। चीनको ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथ कोअपरेशन फण्ड मार्फत सञ्चालन हुने यस परियोजनामा संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन र नेपाल सरकारको समन्वय एवं साझेदारी रहनेछ। कृषि क्षेत्र नेपालको सामाजिक आर्थिक विकास, खाद्य सुरक्षा र गरीबी निवारणको मुख्य आधार रहेको उल्लेख गर्दै राजदूत माओमिङले विगतमा खोकनाको तरकारी तालिम केन्द्र, झापाको मत्स्यपालन र चितवनको हाइब्रिड धान खेतीले नेपालको उत्पादकत्व बढ़ाएको स्मृति गराउनुभयो। प्रविधि हस्तान्तरण, तालिम र ज्ञान आदान प्रदानका माध्यमबाट कृषकको क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको यो परियोजनाले सन् 2030 दिगो विकास लक्ष्य हासिल गर्न र नेपाल चीन सम्बन्धलाई थप प्रगाढ़ बनाउन सहयोग पुग्ने विश्वास लिएको छ।
10: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकारहरू प्रतिपक्षविहीन बन्न नहुने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपसभापति शर्माले प्रदेश सरकार गठन र सञ्चालनका क्रममा लोकतान्त्रिक मूल्य मान्यता र संविधानको मर्मलाई ख्याल गर्नुपर्नेमा जोड़ दिनुभयो। शर्माले पछिल्लो समय प्रदेश सरकारहरूमा सत्ता साझेदार दलहरूबीच केही समस्या देखिएको स्वीकार गर्दै ती विषयमा आन्तरिक संवाद र अभ्यासहरू भइरहेको जानकारी दिनुभयो। कुनै पनि प्रदेश सभा प्रतिपक्षविहीन बन्न नहुने कांग्रेसको स्पष्ट बटम लाइन रहेको र संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका दलहरूले प्रतिकूल परिस्थितिमा पनि यसको मूल मर्मलाई उल्लंघन गर्न नहुने उहाँले जिकिर गर्नुभयो। उहाँले प्रदेशमा देखिएका वर्तमान समस्यालाई राजनीतिक संवाद मार्फत हल गर्ने बताउनुभयो। नेपाली कांग्रेसले मात्र चाहेर सबै कुरा नहुने उल्लेख गर्दै उहाँले अरू राजनीतिक दलहरूको आत्मसम्मान र सह अस्तित्वलाई स्वीकार गर्दै साझा सहमतिको आधारमा प्रदेश सरकारबारे अन्तिम टुंगोमा पुगिने बताउनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
16: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
17: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
18: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
17: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
18: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
19: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
20: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
21: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
17: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
22: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
17: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
22: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 41106।
23: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
10: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। आज साउन महिनाको पहिलो सोमबार पशुपतिनाथ सहित देशभरका शिवालयहरूमा भक्तजनको भीड लागेको छ। पशुपतिनाथमा बिहानदेखि नै चारवटै ढोका खोलिएका छन्। आज बेलुकाको आरतीपछि 8 बजेसम्म दर्शनका लागि पशुपतिका ढोका खुला रहने पशुपति क्षेत्र विकास कोषले जनाएको छ। वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरूका लागि धार्मिक तथा सांस्कृतिक रूपमा विशेष महत्व मानिने साउनको पहिलो सोमबार आज देशभरका विभिन्न शिवालयहरूमा बिहानैदेखि भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको छ। साउन महिना र सोमबारलाई शिवको उपासनाका लागि सबैभन्दा पवित्र समय मानिन्छ।
10: नेपाल दर्पणमा अब विदेशका खबर। बेलायतको प्रधानमन्त्रीमा एन्डी बर्नम नियुक्त हुनुभएको छ। 56 वर्षका बर्नम एक दशकमा बेलायतको 7 र समग्रमा 59 प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो। गएको शुक्रबार लिबरल पार्टीको नेता बन्नुभएको उहाँले आफ्नै दलका सर कियर स्टार्मरलाई विस्थापित गर्नुभएको हो। बकिङम दरबारले नियुक्तिको पुष्टि गर्दै राजा चार्ल्सले एन्डी बर्नहमलाई नयाँ सरकार बनाउन आह्वान गर्नुभएको बीबीसीले जनाएको छ। यसअघि जून 22 तारीकमा सरकार र लिबरल पार्टीको नेतृत्वबाट राजीनामा घोषणा गर्नुभएका स्टारमरले आज राजा चार्ल्सलाई बकिङम दरबारमा भेट्दै औपचारिक रूपमा राजीनामा पत्र बुझाउनु भएको थियो। बेलायतका नयाँ प्रधानमन्त्री एन्डी बर्नहमले राजनीतिक, आर्थिक र संस्थागत क्षेत्रका गम्भीर अवरोधहरूको सामना गर्नुपर्नेछ। उहाँका मुख्य चुनौतीहरूमा सुस्थ अर्थतन्त्र र उच्च जीवनयापनको लागत व्यवस्थापन गर्ने, सामाजिक हेरचाह जस्ता जीर्ण सार्वजनिक सेवाहरूमा सुधार गर्ने, विश्वव्यापी द्वन्दहरूको व्यवस्थापन गर्ने र सरकारी संयन्त्रमा वर्षौंदेखि कायम रहेको गतिरोध अन्त्य गर्ने कामहरू रहेका छन्।
5: भारतका शिक्षा प्रणालीमा सुधारको माग गर्दै कक्रो जनता पार्टी सीजेपीले गरेको आह्वानपछि आज हजारौं मानिसहरूले संसद भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। विद्यार्थी, अभिभावक, अभियानकर्मी तथा नेताहरू दिल्लीमा विरोध प्रदर्शन गर्न तोकिएको ठाउँ जन्तर मन्तरमा भेला भए। प्रदर्शन स्थलमा खटाइएका सयौंको संख्याका प्रहरी तथा अर्धसैनिक बलका सुरक्षाकर्मीहरू सीजेपीका समर्थकहरूलाई तितरबितर पार्न लाठीचार्ज तथा अश्रु ग्यास पनि प्रहार गरेका बीबीसीले जनाएको छ। सीजेपीको समर्थनमा 21 दिनदेखि अनशनमा बस्नुभएका अभियानकर्मी तथा शिक्षाविद सोनम वाङचुकलाई शनिबार सुरक्षाकर्मीहरूले बलपूर्वक अस्पताल लगेपछि तनाव बढ़ेको हो। उहाँले अस्पतालमा पनि अनशन जारी राख्नु भएको छ। पार्टी भनिए पनि सीजेपी कतै दर्ता भएको राजनैतिक संस्था भने होइन। प्रश्नपत्र बाहिरिने सहित परीक्षामा हुने अनियमितताको विरोध गर्न भएको मे महिनामा अनलाइन मञ्चमा व्यङ्ग्यात्मक आन्दोलनका रूपमा यो समूह अगाडि आएको थियो। त्यसपछि सीजेपीले ठूलो समर्थन पाएको छ। शिक्षा क्षेत्रमा देखिएको अनियमितताको जिम्मेवारी धर्मेन्द्र प्रधानले लिनुपर्ने र राजीनामा दिनुपर्ने माग सीजेपीका समर्थकहरूले गरेका छन्। भारतमा राजनैतिक विरोध प्रदर्शन हुनु सामान्य भए पनि केही वर्ष यता भारतको राजनैतिक सत्ता केन्द्र रहेको दिल्लीमा यसरी व्यापक विरोध प्रदर्शन हुने गरेको थिएन। प्रदर्शन स्थलमा अत्याधिक गर्मीका कारण केही मानिसहरू बेहोस भएका छन्।
10: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप 2026 उपाधि जितेसँगै स्पेनमा खुशियाली छाएको छ। मानिसहरू प्रदर्शनसहित विभिन्न कार्यक्रम गरी खुशियाली साटिरहेका छन्। आज बिहान अमेरिकाको न्यू जर्सी रंगशालामा साबिक विजेता अर्जेन्टिनालाई 1-0 गोलले हराएर स्पेनले उपाधि जितेको हो। पहिलो पटक 32 बढ़ाएर 48 टोली पुर्याएको यस आयोजक ढाँचामा तीन देशका 16 शहरमा कुल 104 खेल सम्पन्न भएका थिए। यस पटकको प्रतियोगिताले आधुनिक फुटबलको नयाँ मानक स्थापित गरेको छ।
5: विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप 2026 उपाधि स्पेनले जितेको छ। अमेरिका, क्यानेडा र मेक्सिको संयुक्त आयोजनामा सम्पन्न यस संस्करणको रोमाञ्चक फाइनलमा साबिक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा 1-0 गोलले हराउँदै स्पेन नयाँ विश्व च्याम्पियन बनेको हो। यसपटकको विश्वकप फुटबल इतिहासकै नयाँ युगको शुरूआतका रूपमा दर्ता भएको छ। पहिलो पटक 32 बढ़ाएर 48 टोली पुर्याइएको यस आयोजक ढाँचामा तीन देशका 16 शहरमा 104 खेल सम्पन्न भए। मेक्सिको ऐतिहासिक एजेटा स्टेडियमबाट शुरू भएको प्रतियोगिता भर तीव्र आक्रमण र उच्च दबावको शैली देखियो, जसका कारण कुल 308 गोल भए। फिफाका अनुसार रंगशालामै पुगेर 68,10,000 भन्दा बढ़ी दर्शकले खेल प्रत्यक्ष अवलोकन गर्दै उपस्थितिमा नयाँ कीर्तिमान कायम गरेका छन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ीहरूतर्फ स्पेनको बाहुल्य रह्यो। मध्यभागबाट खेल नियन्त्रण गर्दै टोलीलाई सन्तुलित राख्न निर्णायक भूमिका खेलेका स्पेनका मिडफिल्डर रोड्रीले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाड़ी भन्दै गोल्डेन बल हात पारे। यस्तै स्पेनकै उनाई सिमोन उत्कृष्ट गोलकिपर र युवा प्रतिभा पाउ कुबार्सी उत्कृष्ट युवा खेलाड़ी घोषित भएका छन्। फ्रान्सका स्टार केलियन एम्बापे 10 गोल गर्दै गोल्डेन बुट जित्न सफल भए। 39 वर्षको उमेरमा पनि 8 गोल गर्दै टोलीलाई लगातार दोस्रो पटक फाइनलसम्म पुर्याउन अर्जेन्टिनाका कप्तान लियोनल मेसीले अतुलनीय नेतृत्व देखाए। यस्तै नर्वेका अर्लिङ हल्यान्ड र इंग्ल्याण्डका जुड बेलिङ्गमले 7-7 गोल गरे भने पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले 3 गोल गर्दै आफ्नो सम्भावित अन्तिम विश्वकप यात्रालाई स्मरणीय बनाए। यसपटकको विश्वकपमा स्पेनका लामिन यामाल जस्ता उदीयमान युवा खेलाड़ीको धमाकेदार उपस्थिति र केप भर्डे जस्ता साना देशको प्रभावशाली प्रदर्शनले फुटबल परम्परागत शक्ति राष्ट्रहरू मात्र सीमित नरहेको बलियो सन्देश दिएको छ। आर्थिक दृष्टिले पनि यो विश्वकप निकै भव्य रह्यो। च्याम्पियन्स स्पेनले 5 करोड़ अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्दा उपविजेता अर्जेन्टिनाले 3,30,00,000 डलरमा चित्त बुझाएको छ। त्यस्तो भएको इंग्ल्याण्डले 2,90,00,000 र चौथो भएको फ्रान्सले 2,70,00,000 डलर प्राप्त गरेका छन्। फिफाले छनौट भएका हरेक टोलीलाई तयारी खर्च स्वरूप 15,00,000 डलर सहित सहभागिता अनुसारको ठूलो रकम प्रदान गरेको छ। नयाँ ढाँचा, गोलको वर्षा, नयाँ स्टारहरूको उदय र विश्वव्यापी आकर्षणका साथ 2026 विश्वकप आधुनिक फुटबलको नयाँ मानक स्थापित गर्दै समापन भएको छ।
10: यसैबीच स्पेनले विश्व फुटबलमा वर्चस्व कायम राखेको छ। विश्वकप 2026 फाइनलमा अर्जेन्टिनाले 1-0 हराउँदै दोस्रो पटक उपाधि जितेसँगै स्पेन पुरूष र महिला दुवैतर्फ एकैसाथ विश्व विजेता बन्ने पहिलो देश पनि बनेको छ। यसअघि पुरूष टोली सन् 2024 युरोपेली च्याम्पियन पनि बनेको थियो। पछिल्ला 5 वर्षमा स्पेनले उमेर समूहदेखि राष्ट्रिय टोलीसम्म गरी 16 विश्व तथा युरोपेली उपाधि जितेको छ, जसमा महिला टोलीका 11 र पुरूष टोलीका 5 उपाधि रहेका छन्। प्रशिक्षक लुइस डे ला फोइन्तेको नेतृत्वमा अहिले स्पेनी फुटबलको स्वर्णिम निरन्तर चलिरहेको छ।
5: यसैबीच फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप अवधिभर 95,000 किलोमिटर भन्दा बढ़ी हवाई यात्रा गर्नुभएको छ। समाचार संस्था एपीका अनुसार अमेरिका, क्यानेडा र मेक्सिकोमा आयोजित भएको प्रतियोगिता अवधिभर उहाँले आकाशमै 100 भन्दा बढ़ी समय बिताउनु भएको हो। उद्घाटनदेखि फाइनल खेलसम्म आइपुग्दा इन्फान्टिनोले पृथ्वीलाई झण्डै 2.5 पटक फन्को मार्न पुग्ने दूरी तय गर्नुभएको छ। कतार सरकारको निजी विमान प्रयोग गर्नुभएका इन्फान्टिनोले 39 दिने प्रतियोगिताका कुल 104 मध्ये 44 खेल मैदानमै पुगेर हेर्नुभयो। उहाँले आयोजक 16 रंगशालामा कम्तीमा एउटा खेल अवलोकन गर्नुभएको छ। तीन देशमा आयोजना भएको विश्वकपमा व्यापक हवाई यात्रा र कार्बन उत्सर्जनका कारण वातावरणीय असर परेको भन्दै वातावरणविदहरूले चिन्ता व्यक्त गरेका छन्।
10: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका
0: हेरन विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नि?
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
24: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
25: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा सय पत्री डेन्टल हस्पिटल।
24: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
25: हाम्रा सेवाहरू
24: दाँत नदुखाइ खोल्ने,
25: दाँत भर्ने, दाँतको आकृति गर्ने,
24: दाँतको एक्सप्रेस सुविधा,
25: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
24: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
25: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिचाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
24: ध्यान दिनै पर्ने कुरा,
25: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
24: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
26: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029552320 र 98420501।
27: This is Radio Sankhuasabha 95.5 MHz.
28: नियमनबारे चासो बढ्दै व्यावसायिक उत्पादन र आवश्यक नीतिगत कानूनी तथा प्राविधिक आधार बनाउने तयारी। तेस्रो मुलुकबाट आयात हुने कच्चा पदार्थ अब भारतको कोलकाता बन्दरगाहबाट सिधै रेल मार्फत विराटनगर भन्सारसम्म ल्याउन सकिने व्यवस्था। पहिलो लटमा 40 कन्टेनर आइपुग्यो। भारतको राजधानी नयाँ दिल्लीमा संसद भवनतर्फ मार्च गर्न भेला भएका कक्रोच जनता पार्टीका हजारौं समर्थकमाथि प्रहरीको हस्तक्षेप। र 16 वर्षको अन्तरालमा स्पेनलाई दोस्रो पटक उपाधि दिलाउँदै विश्वकप फुटबलको 23 संस्करण सकियो। लगातार दुई पटक उपाधि जित्ने अर्जेन्टिनाको सपना अधुरै।

0: एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड.
1: Red Bull, Babal Energy.
2: नमस्कार, कान्तिपुर डायरीका साथमा नवीन र पूजनी समाचार. अब विस्तारमा,
3: प्रधानमन्त्री बालेन्द्र शाहले पूँजी बजारको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पछिल्ला महिनाहरूमा शेयर बजार निरन्तर घटिरहेका बेला प्रधानमन्त्री शाहले सरोकारवाला संघको छलफलमा पूँजी बजारको समस्या समाधान गरिने बताएका हुन्। पूँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, धितोपत्र ब्रोकर र लगानीकर्ताका प्रतिनिधि संघको भेटमा प्रधानमन्त्री शाहले पूँजी बजारमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्। आवश्यक नीति निर्माण सँगै बजारका समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै प्रधानमन्त्री शाहले शेयर बजार मार्फत लगानी वृद्धि, रोजगारी सृजना र राजस्वमा योगदान पुग्नुपर्ने बताएको बैठकमा सहभागीहरूले बताएका छन्। बैठकमा सहभागी इन्भेस्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिका पौडेलले पूँजी बजारप्रति प्रधानमन्त्री शाह निकै सकारात्मक भएको र बजारका विकृति सुधारेर बजारमा स्वच्छ र प्रतिस्पर्धी बनाउन सरकारवाला निकायलाई छिट्टै निर्देशन दिने बताएको जानकारी दिएका छन्। झण्डै एक घण्टा चलेको प्रधानमन्त्री संघको बैठकमा धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले आईपीओ निष्कासन प्रक्रियामा सुधार, प्रभावकारी नियमन लगायतका विषयमा कुरा राखेका थिए। नेप्सेका अध्यक्ष अमृत लम्सालले दोस्रो बजारको सुधार र स्टक ब्रोकर्स एसोसिएसन पूर्व अध्यक्ष प्रियराज रेग्मीले धितोपत्र ब्रोकर र लगानीकर्ताको पक्षबाट धारणा राखेका थिए। तिनै पक्षको धारणा सुनेपछि प्रधानमन्त्री शाहले पूँजी बजारको विकासका लागि सरकार लागि परेकाले आवश्यक सुझाव दिने र ढुक्क भएर लगानी गर्न आग्रह गरेको बताइएको छ।
2: भारतले पहिलो पटक हाइड्रोजन रेल सञ्चालनमा ल्याएपछि नेपालमा पनि हाइड्रोजन सवारी साधनको विकास र नियमनबारे चासो बढ़ेको छ। नेपाल सरकारले ग्रीन हाइड्रोजनको व्यावसायिक उत्पादन र आवश्यक नीतिगत कानूनी तथा प्राविधिक आधार बनाउने तयारी अघि सारेको हो। त्यसका लागि सरकारले अन्तर्राष्ट्रिय अभ्यास र सुझाव संकलन गर्न थालेको छ। कान्तिपुर कर्मी सीमा तामाङले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
4: सरकारले ग्रीन हाइड्रोजनको व्यावसायिक उत्पादन प्रारम्भिक तयारी गर्ने नीति लिएको छ। चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपालमै ग्रीन हाइड्रोजनको व्यावसायिक उत्पादनको प्रारम्भिक तयारी अघि सारिएको हो। अर्कोतिर हाइड्रोजनमा आधारित सवारीको सुरक्षित दिगो तथा प्रभावकारी विकास, सञ्चालन र नियमन गर्न नीतिगत कानूनी तथा प्राविधिक आधारबारे बहस चलिरहँदा भारतले भने हाइड्रोजन रेल सञ्चालनमा ल्याइसकेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार जिन्द रेलवे स्टेशनबाट पहिलो हाइड्रोजन रेलको उद्घाटन गरे छन्। सो रेलको नाम नमो ग्रीन रेल राखिएको छ। सो रेल हरियाणाको जिन्द सोनीपत 89 किलोमिटर रेलमार्गमा सञ्चालन हुनेछ। यसका लागि न्यूनतम भाड़ा 5 र अधिकतम 25 भारतीय रूपियाँ तोकिएको छ। सो रेल मार्गमा जिन्द, गोहना र सोनीपत सहित विभिन्न स्टेशन तथा हल्टमा सेवा दिनेछ। सो रेललाई भारतको स्वच्छ दिगो र हरित रेल यातायात तर्फको ऐतिहासिक उपलब्धि बताइएको छ। विश्वका प्राय हाइड्रोजन रेल 2-3 कोचमा सीमित रहेका बेला भारतले भने 10 कोचको रेल सञ्चालनमा ल्याएको हो। रेलमा 2600 यात्रु बोक्ने क्षमता रहेको बताइएको छ। रेल सञ्चालनका लागि विद्युत लाइन आवश्यक पर्दैन। रेलभित्र जडित प्रोटोन एक्सचेन्ज मेम्ब्रेन फ्यूल सेल मार्फत हाइड्रोजन र वायुमण्डलबाट प्राप्त अक्सिजन बीच हुने रासायनिक प्रतिक्रियाबाट विद्युत उत्पादन गरिने भारतको रेल मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। सो विद्युतले ट्राक्सन मोटर सञ्चालन गरी रेलका पाङ्ग्रा घुमाउँछ। यस प्रक्रियाबाट जल बाष्प र तापमात्र उत्पादन हुने भएकाले धुवा वा प्रत्यक्ष कार्बन उत्सर्जन नहुने विज्ञप्तिमा उल्लेख छ। पछिल्ला 12 वर्षमा भारतीय रेलले तीव्र गतिमा रेलमार्गको विद्युतीकरण गरेको छ। हाल भारतका 99% भन्दा बढ़ी ब्रोडगेज रेलमार्ग विद्युतीकरण भइसकेका छन्। अब हाइड्रोजन प्रविधिको प्रयोग मार्फत स्वच्छ रेल सञ्चालनमा अर्को महत्वपूर्ण फड्को मारेको भारतीय रेलले जनाएको छ। सो रेलमा 2 हाइड्रोजन ड्राइभिङ पावर कार र 8 ट्रेलर कोच छन्। प्रत्येक पावर कारमा प्रोटोन एक्सचेन्ज मेम्ब्रेन फ्यूल सेल, लिथियम आयरन फस्फेट ब्याट्री र हाइड्रोजन भण्डारण सिलिण्डर जडान गरिएको छ। प्रत्येक पावर कारले 1200 किलोवाट विद्युत उत्पादन गर्नेछ। दुवै पावर कारको संयुक्त क्षमताले रेललाई अधिकतम 110 किलोमिटर प्रति घण्टाको डिजाइन गतिमा सञ्चालन गर्न सक्नेछ। प्रारम्भिक सञ्चालन गति 75 किलोमिटर प्रति घण्टा तोकिएको छ। रेल सञ्चालनका लागि हरियाणाको जिन्दमा भारतकै सबैभन्दा ठूलो रेल हाइड्रोजन रिफ्यूलिङ केन्द्र निर्माण गरिएको छ। सो केन्द्रमा इलेक्ट्रोलाइसिस प्रविधि अर्थात विद्युतको माध्यमबाट पानीलाई हाइड्रोजन र अक्सिजनमा विभाजन गरी हाइड्रोजन उत्पादन गरिन्छ। त्यसपछि हाइड्रोजनलाई 500 bar दबावमा संकुचित गरी भण्डारण गरिन्छ र 350 bar दबावमा रेलमा भर्ने व्यवस्था गरिएको छ। केन्द्रमा करिब 3000 केजी हाइड्रोजन भण्डारण गर्न सकिने भारतीय रेलले जनाएको छ। हाइड्रोजन अत्यधिक ज्वलनशील ग्यास भएकाले सुरक्षालाई उच्च प्राथमिकता दिइएको छ। रेल तथा फ्यूलिङ केन्द्रमा हाइड्रोजन चुहावट, ताप, आगो र धुवा पत्ता लगाउने अत्याधुनिक सेन्सर जडान गरिएको छ। कुनै असामान्य अवस्था देखिए हाइड्रोजन आपूर्ति स्वत बन्द हुने प्रणाली राखिएको छ। आकस्मिक अवस्थामा रेललाई सुरक्षित स्थानसम्म लैजान सकिने सुविधा तथा सम्पूर्ण प्रणालीको अवस्थाबारे वास्तविक समयमै जानकारी दिने डिजिटल निगरानी प्रणाली पनि उपलब्ध गराइएको छ। भारतको राष्ट्रिय हरित हाइड्रोजन अभियान तथा दीर्घकालीन शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा यसलाई हेरिएको छ। भारतमा हाइड्रोजन रेल सञ्चालनमा आउँदा यता नेपालमा पनि पूर्वाधार विकास मन्त्रालयले मुलुकमा हाइड्रोजनमा आधारित सवारी साधनको सुरक्षित दिगो तथा प्रभावकारी विकास सञ्चालन र नियमन गर्न आवश्यक नीतिगत कानूनी तथा प्राविधिक आधार तयार गर्न सुझाव मागेको छ। मुलुकमा हाइड्रोजनमा आधारित सवारीको सुरक्षित दिगो तथा प्रभावकारी विकास सञ्चालन र नियमनका लागि आवश्यक नीतिगत कानूनी तथा प्राविधिक आधार तयार गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास नियामक व्यवस्था सुरक्षा मापदण्ड तथा दिशानिर्देश हाइड्रोजन प्रविधिमा रूपान्तरणको सम्भावना र आवश्यक जनशक्ति विकास सम्बन्धी सुझाव आमन्त्रण गरेको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ। 20 साउनसम्म विश्वविद्यालय अनुसन्धान संस्था, व्यावसायिक निकाय, उद्योग विकास साझेदार, अन्तर्राष्ट्रिय संस्था तथा सम्बन्धित सरकारवालाहरूलाई आफ्नो अनुभव, अध्ययन, अनुसन्धान तथा व्यावहारिक अभ्यासका आधारमा लिखित सुझाव बुझाउन समेत मन्त्रालयले आग्रह गरेको छ। हाइड्रोजनमा आधारित सवारी साधन सम्बन्धी अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास तथा सिकाई नीतिगत कानूनी तथा नियामक व्यवस्था सम्बन्धी सुझाव, उत्पादन, भण्डारण, ढुवानी, वितरण, इन्धन भर्ने पूर्वाधार तथा सवारी सञ्चालनसँग सम्बन्धित सुरक्षा मापदण्ड एवं दिशानिर्देश, पेट्रोलियम पदार्थबाट सञ्चालन हुने तथा अन्य सवारी साधनलाई हाइड्रोजन प्रविधिमा रूपान्तरण गर्ने सम्भावना, आवश्यकता, लागत, सुरक्षा तथा नियामक पक्ष सम्बन्धी सुझाव समेटिनु पर्ने उल्लेख छ।
5: कान्तिपुर सविस्तार।
3: बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरूले तत्काल राजीनामा नदिने भएका छन्। एमाले बागमती प्रदेशको आज बसेको संसदीय दलको बैठकले तत्काल सरकारबाट नबाहिरिन र पार्टी केन्द्रीय नेतृत्वको स्पष्ट निर्देशन आएपछि मात्रै थप निर्णय गर्ने निष्कर्ष निकालेको हो। यसअघि एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा रहेका आफ्ना मन्त्रीलाई सामूहिक राजीनामा दिन निर्देशन दिएको थियो। काठमाडौँमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले केन्द्रको निर्णय नआएसम्म सरकार नछाड्ने निष्कर्ष निकालेको हो। बैठकमा सहभागी बागमती प्रदेशका बिना विभागीय मन्त्री किरण थापाले पार्टीको आधिकारिक निर्देशन नआएसम्म सरकारबाट नबाहिरिने स्पष्ट पारे। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बदलिँदो राष्ट्रिय राजनैतिक परिस्थितिलाई मध्यनजर गर्दै हतारमा निर्णय नगर्ने निष्कर्ष निकालिएको बताए। उनका अनुसार केन्द्रको निर्देशन, अन्य राजनैतिक दलसंघको संवाद तथा विकसित राजनैतिक अवस्थाको मूल्याङ्कनपछि मात्रै सरकारमा रहने वा बाहिरिने बारे निर्णय हुनेछ। हरेक दिन राजनैतिक परिस्थिति बदलिरहेको छ। बागमती सरकारमा एमालेका 6 जना मन्त्री रहेका छन्।
2: कञ्चनपुर स्थित शुक्लाफाटा राष्ट्रिय निकुञ्जको जंगलमा च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका सबै 17 जनाको सकुशल उद्धार गरिएको छ। च्याउ टिप्न गएका 17 जना महिला जंगलभित्र बाटो भिराएर सम्पर्कविहीन भएका थिए। खोजीका लागि निकुञ्जमा रहेका 9 वटै पालुवा हात्ती परिचालन गरिएको थियो भने ड्रोन मार्फत निगरानी समेत गरिएको थियो। सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रकाश सिगदेलले सबैजना सुरक्षित अवस्थामा फेला परेको र आवश्यक समन्वय र खोजीपछि उनीहरूलाई जंगलबाट बाहिर ल्याएर घर पठाइएको उनीहरूको खोजीका लागि प्रमुख जिल्ला अधिकारी मदन कोइरालाको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, शुक्लाफाटा राष्ट्रिय निकुञ्ज प्रशासन तथा स्थानीयवासी परिचालित भएका थिए।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
7: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि

0: सबै एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड।
1: कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। सर्वोच्च अदालतले हात्तीको कल्याण र अधिकारलाई प्राथमिकतामा राख्दै चितवनको सौरा लगायतका क्षेत्रमा हुँदै आएको हात्ती सफारीको अभ्यासलाई पुनर्विचार गरी विकल्प खोज्न सरकारलाई निर्देशनात्मक आदेश दिएको छ। फैसलामा हात्तीलाई मनोरञ्जनको साधन बनाउन गैर जिम्मेवार भएको ठहर गरिएको छ भने यसको सट्टामा हात्ती मैत्री पदयात्राको व्यवस्था गर्न भनिएको छ। सो आदेश भएसँगै व्यवसाय र आय आर्जनसँग जोड़िएका स्थानीय बासिन्दा रोजगारीमा संकट ल्याउने भन्दै चिन्तित बनेका छन्। चितवन सहकर्मी रमेश कुमार पौडेलले तयार पारेको एक सामग्री।
2: सर्वोच्च अदालतको आदेश सम्बन्धी समाचारले चितवनको सौराहामा नयाँ बहस सिर्जना गरेको छ। जनहित संरक्षण मंचका तर्फबाट अधिवक्ता संजय अधिकारी लगायतले 29 भदौ 2078 हात्ती संरक्षण गर्नुपर्ने, यातना दिन नहुने, खरिद बिक्रीलाई अभिलेख राख्न, अवैध ओसार पसार नगर्न, चेन अर्थात साङ्लोमा बाँधेर नराख्न, पर्यटन क्षेत्रमा हात्ती चढ़ाउने कार्य रोकी अवलोकनको व्यवस्थापन लगायतका माग गर्दै रिट निवेदन दर्ता गराएका थिए। हात्ती सफारी गराउने सहकारीलाई पनि विपक्षी बनाइएको रिटमा अदालतले गएको दुई पोषमा आदेश दिएको थियो। सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल र टेक प्रसाद ढुङ्गानाको संयुक्त इजलासले गरेको सो आदेशको पूर्णपाठ गएको बिहिबार अदालतको वेबसाइटमा अपलोड गरिएको छ, जसमा हात्तीको कल्याणसँग जोड़िएका विषय विभिन्न आदेशमा उल्लेख हुनुका साथै प्रष्ट रूपमा हात्ती सफारीको विकल्प खोज्न निर्देशन दिइएको छ। यो सँगै विकल्प र अवसरका बारेमा पर्यटन क्षेत्रमा बहस शुरू भएको छ। अदालतको आदेशको बुदा नम्बर 48 हात्ती सफारीमा व्यक्तिलाई हात्तीको शरीरमा चढ़ाउने अभ्यास पनि हात्तीको कल्याण दृष्टिकोणले पुनर्विचार गरी वैकल्पिक प्रयोगका उपाय अपनाउनु पर्ने भनिएको छ। अर्थ उपार्जन, पर्यटन प्रवर्धन र रोजगारीका दृष्टिले हात्ती सफारी सौराह लगायतका क्षेत्रमा महत्वपूर्ण आर्थिक गतिविधिका रूपमा रहेको अदालतले स्वीकार गरेको छ। अर्कोतर्फ हात्ती जस्तो क्रमशः विलुप्त हुँदै गएको जनावरलाई मानिसहरू बोक्न बाध्य पार्नु आफैमा गैर जिम्मेवार व्यवहार देखिन्छ, अदालतले जारी गरेको आदेशमा उल्लेख छ। अदालतले हात्तीको मेरुदण्ड खुट्टा वा शरीरको बनावट मान्छे बोक्नका लागि विकसित भएको देखिँदैन पनि भनेको छ। लामो समय भारी बोकाउँदा, निरन्तर घुमाउँदा हात्तीमा शारीरिक तनाव जोड्ने र खुट्टामा समस्या आउने आदेशमा उल्लेख छ। यसरी मनोरञ्जन वा पर्यटनको उद्देश्यले हात्तीलाई केवल साधनका रूपमा प्रयोग गर्नु उसको जीवित प्राणीका रूपमा रहेको मूल्य र कल्याणप्रतिको दायित्वसँग मेल खाँदैन, बुदा नम्बर 48 अन्त्यमा भनिएको छ। अदालतले पर्यटकलाई बोकेर सफारी गराउने अभ्यासको सट्टा हात्ती मैत्री पदयात्रा, इलाफेन्ट वाक, इलाफेन्ट बुस वाक जस्ता गतिविधि गराउन बुदा नम्बर 51 विकल्प दिएको छ। अदालतले विभिन्न देशमा प्रचलनमा रहेको बुक वाक, इलाफेन्ट फ्रेण्डली वाक र पर्यटकलाई सुरक्षित दूरीबाट मात्र अवलोकन गर्न मिल्ने अभ्यास नेपालमा शुरू गर्न भनेको छ। सौराह आडको बाघमारा मध्यवर्ती सामुदायिक वन जम्मा 215 हेक्टर क्षेत्रफलमा फैलिएको छ। हात्ती सफारी नै आर्जनको मुख्य आधार भएको बाघमारा जस्ता वन चेतवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा 7-8 छन्। बाघमाराले वर्षमा कुनै बेला 3 करोड़ रूपियाँ हाराहारी आमदानी गर्ने गरेको छ। वनका निवर्तमान अध्यक्ष जितो तामाङका अनुसार 1 करोड़ रूपियाँ हाराहारी हात्ती सफारीबाटै आमदानी हुने गरेको छ। झण्डै 1.5 दशक यता चितवन राष्ट्रिय निकुञ्जभित्र हात्ती सफारी हुँदैन। चितवन निकुञ्जको आड़मा रहेको मध्यवर्ती सामुदायिक वनले मात्रै हात्ती सफारी गराउँदै आएको छ। त्यही पनि घरमा पालिएका निजी हात्तीबाट सफारीको काम हुँदै आएको छ। सफारीमा सरकारी हात्तीको प्रयोग गर्नु हुँदैन। वनका अध्यक्ष भुवनेश्वर प्रसाद चौधरीले भने चीनबाट आउने पर्यटक हात्ती सफारी गर्न निकै रुचाउँछन्। साउन लागेपछि पनि चीनबाट राम्रो संख्यामा पर्यटक आएका छन्। उनीहरू हात्ती सफारी नगरी फर्किँदैनन्। कोरोनापछि कम हुँदै गएको सफारीको आमदानीमा चिनियाहरूबाट आशा छ। सफारीको विकल्प सोच्ने कुराले वनको आमदानी प्रभावित हुने चिन्ता पनि शुरू भएको छ। जर्मनीको म्युनिखमा रहेको प्रो वाइल्ड लाइफ नामक संस्थाले 18 डिसेम्बर 2014 विज्ञप्ति जारी गर्दै पर्यटनमा हात्तीको प्रयोगलाई अनुचित भनेको थियो। बाघमाराका निवर्तमान अध्यक्ष जितो लामा तामाङ घरपालुवा हात्तीका कारण जंगली हाटी भाले हात्ती गाउँ आउने र आक्रमणका घटना हुने भएकाले हात्ती प्रति स्थानीय सकारात्मक हुन छाडेको बताउँछन्। हात्ती सफारी धेरै भन्दा धेरै सौराहा क्षेत्रमा नै हुने गरेको छ। सफारीमा जाने हात्ती युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडमा आबद्ध छन्। संस्थाका अध्यक्ष दिपेन्द्र खतिवड़ाका अनुसार सहकारीमा अहिले 30 हात्ती रहेका छन्। सहकारी बाहिर 14 हात्ती छन्। दिनहुँ करिब 38-40 हात्ती सफारीमा प्रयोग हुने गरेको खतिवड़ाले बताए। उनका अनुसार पछिल्लो समय विभिन्न कारणले हात्ती सफारीमा ह्रास आएको छ। कोरोना आउनु अघि सफारीमा सहकारीका मात्र कम्तीमा 63 हात्ती प्रयोग हुने गर्दथे। कोरोनापछि पर्यटन सुस्ताउँदा भाडामा ल्याइएका हात्ती फिर्ता भए, केही हात्ती बिक्री भएर भारत पुगे। अब जे जति बाँचेका छन् ती हात्तीको उचित व्यवस्थापन हुनुपर्ने आफूहरूको मत रहेको उनले बताए। अध्यक्ष खतिवड़ाले भने हामीलाई सफारीको विकल्प खोज्न भनिएको छ, तर यो हाम्रो मात्र प्रयासले हुँदैन। इलाफेन्ट वाक कहाँसम्म जाने, कसरी गर्ने, त्यसका लागि नीतिगत व्यवस्था खोइ सरकारले यसमा हेर्नु पर्यो। हामी अदालतको आदेश मान्छौ, तर तत्कालै विकल्पमा जाँदा भने पर्यटन क्षेत्र नै प्रभावित हुन्छ। सौराहाका पुराना पर्यटन व्यवसायी हरिभक्त घिमिरे फैसला आएसँगै सरकारले नीति पनि ल्याउनु पर्ने बताउँछन्। घिमिरेले सौराहामा 2040 सालमा होटल खोलेका थिए, लगत्तै सफारीका लागि हात्ती राखे। अहिले पनि उनका दुई ठूला र एउटा 2 वर्षको छावा छ। चितवन राष्ट्रिय निकुञ्जको स्थापना अघि नै पर्यटनमा हात्ती सफारी जोड़िएको हुँदा यसलाई गलतै भनेर मान्न नहुने उनको तर्क छ। घिमिरेले भने नेपाल र भारतमा परापूर्व कालदेखि नै मान्छेले हात्ती चढ्दै आए। चितवन निकुञ्जमा पनि स्थापनासँगै हात्ती सफारी शुरू भएको हो। निकुञ्ज स्थापना भन्दा 8 वर्ष पहिले 2022 सालमा खुलेको टाइगर टप्सले हात्ती सफारी नै गर्थ्यो। यो पुरानो चलन हो। हात्ती राम्रोसँग पाल्न पर्यटन व्यवसाय प्रतिबद्ध रहेको हुँदा अदालतले सबै विचार गर्दा आदेश दिएको भए राम्रो हुने उनी बताउँछन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता वेद कुमार ढकाल हात्ती व्यवस्थापनको विषयमा आफूहरू गम्भीर भएको बताउँछन्। अदालतको आदेश र हात्ती पाल्नेहरूको सरोकारबीच तालमेल गरेरै कार्यान्वयन हुने उनको भनाइ छ। चितवन राष्ट्रिय निकुञ्ज आएका पर्यटकको पहिलो रोजाई नै वन्यजन्तु अवलोकन हो। यहाँ वर्षमा स्वदेशी र विदेशी करिब 3 लाख हाराहारी पर्यटक आउँछन्। हात्ती सफारीसँगै निकुञ्जमा जीव सफारी, सिमाना भएर बग्ने नदी र खोलामा डुंगा सफारी र जंगल वाक समेत हुँदै आएको छ।
1: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

0: Customer Advantage बाट पैसा पठाउँदा 6%सम्म खुसी क्याशब्याक र Samsung Smartphone किन्दा बोनस र एन्सर डेटा पनि
1: लागु हुनेछन्।
2: Red Bull Babal Energy
3: ब्रेकपछि कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। तेस्रो मुलुकबाट आयात हुने कच्चा पदार्थ अब भारतको कोलकाता बन्दरगाहबाट सिधै रेल मार्फत विराटनगर भन्सारसम्म ल्याउन सकिने भएको छ। नेपाल भारत पारवहन व्यवस्था अन्तर्गत पहिलो पटक औपचारिक रूपमा शुरू गरिएको कार्गो रेल सेवा केही दिन अघिबाट सञ्चालनमा आएको हो। गत शुक्रबार मध्यराती कोलकाताबाट छुटेको 40 ओचा 40 फीट क्षमताका कन्टेनर बोकेको पहिलो रेल आज अपरान्ह विराटनगर आइपुगेको छ। पूर्वी नेपालका औद्योगिक क्षेत्रका लागि यो सेवालाई ढुवानी प्रणालीमै संरचनागत परिवर्तनको शुरूआतका रूपमा हेरिएको सेवा अन्तर्गत स्वस्तिक आयल इण्डस्ट्रीजका लागि कच्चा पदार्थ बोकेका कन्टेनर कोलकाताबाट विराटनगर पठाइएको हो। कोलकाता स्थित नेपाली महावाणिज्य दूत झक्क प्रसाद आचार्य कोलकाता भन्सार कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम लिमिटेडका अधिकारीले संयुक्त रूपमा हरियो झण्डा देखाएर रेललाई विदाई गरेका थिए। महावाणिज्य दूत आचार्यका अनुसार भारत सरकारले हालै आवश्यक नीतिगत व्यवस्था गरेपछि पहिलो पटक कोलकाताबाट सिधै विराटनगरसम्म रेल ढुवानी सम्भव भएको हो।
4: दैनिक रू 197मा रू 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
6: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। भारतको राजधानी नयाँ दिल्लीमा संसद भवनतर्फ मार्च पासका लागि भेला भएका काँग्रेस जनता पार्टीका हजारौं समर्थकमाथि प्रहरीले अश्रु ग्यास प्रहार र लाठीचार्ज गरेको छ। प्रहरीले प्रदर्शनका लागि अनुमति नदिए पनि पार्टीको आह्वानमा समर्थकहरू चलो संसद अभियान अन्तर्गत प्रदर्शनका लागि भेला भएका थिए। उनीहरूले राष्ट्रिय चिकित्सा प्रवेश परीक्षामा भएको भनिएको अनियमितताको निष्पक्ष छानबिन दोषीमाथि कार्यवाही तथा भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै संसदतर्फ अघि बढ़ने प्रयास गरेका थिए। संसदतर्फ अघि बढ़ने क्रममा प्रदर्शनकारीहरूले प्रहरीको सुरक्षा घेरा तोड्ने प्रयास गरेपछि स्थिति तनावपूर्ण बनेको थियो। त्यसपछि भीड़ नियन्त्रणका लागि प्रहरीले अश्रु ग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको भारतीय संचार माध्यमले जनाएका छन्। घटनाका क्रममा केही प्रदर्शनकारी तथा प्रहरी सामान्य घाइते भएका छन्। यसैबीच सुरक्षालाई ध्यानमा राख्दै दिल्लीका केही क्षेत्रमा मोबाइल इन्टरनेट सेवा अस्थायी रूपमा बन्द गरिएको छ। घटनापछि काँग्रेस जनता पार्टीले आफ्ना समर्थकलाई संयमता अपनाउन र शान्तिपूर्ण आन्दोलन जारी राख्न आग्रह गरेको छ।
4: खेलकुद समाचारको साथमा
7: एलजी लाइट्स गुड।
3: विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप 2026 धेरै हिसाबले ऐतिहासिक रोमाञ्चक र विवादित बन्यो। स्पेनको सफलता नयाँ कीर्तिमान खेलाड़ीहरूको उत्कृष्ट प्रदर्शन अर्जेन्टिनामाथिको आलोचना र महान खेलाड़ी लियोनल मेसीले अनुभव गरेको भावुक क्षण विश्वकपका मुख्य आकर्षण बने। एक रिपोर्ट। स्पेनलाई 16 वर्षको अन्तरमा दोस्रो पटक उपाधि दिलाउँदै फिफा विश्वकप फुटबलको 23 संस्करण सम्पन्न भएको छ। अमेरिका क्यानाडा र मेक्सिको गरी तीन देशले संयुक्त रूपमा आयोजना गरेको यस संस्करणमा पहिलो पटक 48 टोली सहभागी भए। यसअघि विश्वकपमा 32 टोली मात्र खेल्ने गर्थे। टोली संख्या बढ़ेसँगै प्रतियोगितामा कुल 104

बन्दै गोल्डन ग्लोब्स विजेता बने। त्यस्तै स्पेनकै 19 वर्षीय रक्षक पाउ कुर्वासी उत्कृष्ट युवा खेलाड़ी घोषित भए। विश्व फुटबलका महान खेलाड़ी लियोनल मेस्सीका लागि यो विश्वकप निकै भावुक र केही हदसम्म दुखद बन्यो। अर्जेन्टिनालाई लगातार दोस्रो विश्वकप जिताउने उनको सपना फाइनलमा टुट्यो। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरे पनि उपाधि हात पार्न सकेनन्। फाइनल सकिएपछि मेस्सी भावुक देखिए र धेरै फुटबल विश्लेषकले यसलाई उनको सम्भावित अन्तिम विश्वकपका रूपमा व्याख्या गरेका छन्। सन् 2022 विश्वकप जितेर सपना पूरा गरेका मेस्सीले यसपटक उपाधि नजिते पनि आफ्नो अनुभव, नेतृत्व र खेलबाट विश्वभरका समर्थकको मन जित्न सफल भए। फाइनलमा अर्जेन्टिनाले निर्धारित समयमा विपक्षी पोस्टतर्फ एउटा पनि प्रहार गर्न नसक्नु व्यापक आलोचनाको विषय बन्यो। फाइनलमा धेरै फाउल, समय खेर फाल्ने प्रयास र आक्रामक व्यवहार देखिएको भन्दै अर्जेन्टिनाको टीममाथि प्रश्न उठाइयो। पहिलो पटक फाइनलमा मनोरञ्जनात्मक हाफ टाइम शो आयोजना गरियो। लामो विश्राम, नयाँ प्रस्तुति शैली र केही नयाँ नियमका कारण विश्व फुटबलमा बहस समेत शुरू भयो। कतिपयले यसलाई फुटबलमा नयाँपन भने कतिपयले परम्परागत विश्वकपको स्वरूप परिवर्तन भएको टिप्पणी गरे। यो विश्वकपमा विवादका केही घटनाहरू देखिए। विश्वकप शुरू हुनु दुई दिन अघि अमेरिकाले सोमालियाका रेफ्री ओमार अल्टनलाई भिजा नदिँदा उनी फ्लोरिडाको विमानस्थलबाट घर फर्किएका थिए। विवादको अर्को घटना इरानसँग जोडियो। अमेरिकासँगको द्वन्दका कारण इरानी खेलाड़ीले अन्तिम समयमा भिजा पाए पनि केही शर्त राखिएको थियो। इरानी खेलाड़ीलाई मेक्सिकोमा बस्नुपर्ने र म्याच खेलेको दिन अमेरिकाबाट फर्किनुपर्ने निर्देशन दिएको घटनालाई लिएर ट्रम्प प्रशासनको आलोचना गरेका थिए। अर्कोतर्फ अमेरिकाका स्ट्राइकर फ्लोरिन बालोगुनले समूह चरणमा रातो कार्ड पाए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपपछि फिफाले बेल्जियम विरूद्ध निलम्बनमा रहेका बालोगुनलाई खेल्न दिएको भन्दै फिफामाथि समेत प्रश्न उठ्यो। यो विश्वकपमा रेफ्री र भीएआरको आलोचना सबैभन्दा बढ़ी भयो। त्यसमध्ये अर्जेन्टिना र इजिप्ट बीचको खेलमा त्यस्तै घटना भएको थियो। इजिप्टका मुस्ताफा जिकोले 62 मिनटमा गरेको गोललाई भीएआरले मान्यता दिएन। त्यस्तै फिफाले अमेरिकामा अत्याधिक गर्मी हुने भन्दै हाइड्रेसन ब्रेक लागू गरे पनि त्यसको प्रयोगमा विवाद निम्त्यायो। दुवै हाफमा 3 मिनट पानी खानका लागि ल्याइएको यो नियमको फाइदा उठाएर फिफाले टेलिभिजन विज्ञापनबाट अरबौं डलर कमाएको संगीन आरोप लागेको छ। नयाँ टोलीको उत्कृष्ट प्रदर्शन अनि विश्वस्तरीय कतिपय खेलाड़ीलाई छायामा पारेको विश्वकपले न्यू जर्सीको मेटलाइफ रंगशाला विदा लिए पनि 26 संस्करणको विश्व फुटबलमा दिएको रोमाञ्चक क्षणहरू भने निकै लामो समयसम्म रहनेछ। रेडियो कान्तिपुरका लागि पूजनी श्रेष्ठ। जाँदा जाँदै मुख्य प्रसंग पुनः एकपटक। पूँजी बजारको समस्या समाधान गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता, ढुक्क भएर लगानी गर्न आग्रह। नेपालमा पनि हाइड्रोजनमा आधारित सवारी साधनको विकास र नियमनबारे चासो बढ़दै, व्यावसायिक उत्पादन र आवश्यक नीतिगत कानूनी तथा प्राविधिक आधार बनाउने तयारी। तेस्रो मुलुकबाट आयात हुने कच्चा पदार्थ अब भारतको कोलकाता बन्दरगाहबाट सिधै रेल मार्फत विराटनगर भन्सारसम्म ल्याउन सकिने व्यवस्था। पहिलो लटमा 40 कन्टेनर आइपुग्यो। भारतको राजधानी नयाँ दिल्लीमा संसद भवनतर्फ मार्च गर्न भेला भएका कक्रोच जनता पार्टीका हजारौं समर्थकमाथि प्रहरीको हस्तक्षेप। र 16 वर्षको अन्तरालमा स्पेनलाई दोस्रो पटक उपाधि दिलाउँदै विश्वकप फुटबलको 23 संस्करण सकियो। लगातार दुई पटक उपाधि जित्ने अर्जेन्टिनाको सपना अधूरै।

0: हजुर सबको मन छुना, सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
2: नमस्कार है वडाध्यक्षज्यू।
3: नमस्ते नमस्ते, के भन्नु आउनु भयो त?
2: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
3: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
2: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
3: यो मेरो सुट त हाम्रै सकुवा सभाको नबुडा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स हातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यसमा भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
2: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
4: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
5: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
6: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
7: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
8: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
9: सम्पर्क नम्बर 0295 60 679 र मोबाइल नम्बर 98 420 82 776।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
11: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
12: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
13: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
14: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
13: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
14: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
13: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
14: ए ल ल, सँगै जाउँ न भाइ।
15: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
14: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
15: प्रोप्राइटर सुट स्पेसलिस्ट रबिन ठटाल,
14: सम्पर्क नम्बर 9860946400
15: र 9819326775।
16: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
17: ए अब त जानै पर्ने भएन नि, हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
16: हाम्रो सेवाहरू
17: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0935605080, 9952161580 र 9941208 181 धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खादबारी एक सम्फुवा सभा।

0: नागरिक समाजको सुरक्षा हाम्रो मूल कर्म, कानूनको निष्पक्ष पालना गर्नु हाम्रो धर्म। जय नेपाल, सत्य सेवा सुरक्षणम। संखुवा सभा प्रहरी रेडियो कार्यक्रमको पर्खाइमा रहनुहुने सम्पूर्ण श्रोताहरूमा म कार्यक्रम सञ्चालक प्रहरी नायक निरीक्षक टंक प्रसाद बाह्रकोटी
1: र म प्रहरी जवान नमिता राईको तर्फबाट हार्दिक स्वागत तथा अभिवादन।
0: श्रोता, जिल्ला प्रहरी कार्यालय संखुवा सभाबाट तयार पारिएको यो संखुवा सभा प्रहरी रेडियो कार्यक्रम तपाईँ सामुदायिक रेडियो खापबारी एफएम 105.8 मेगाहर्ज, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज मुडे शनिश्चरे, संखुवा सभा मल्टिमिडिया प्रणालीद्वारा संचालित हेर्ने चित्र .com डिजिटल पत्रिकाको आधिकारिक युट्युब च्यानल हेर्ने चित्र, जिल्ला प्रहरी कार्यालय संखुवा सभाको आधिकारिक फेसबुक पेजबाट साँझ 7 बजेको समयमा र रेडियो अरूण 97.6 मेगाहर्ज चैनपुरबाट साँझ 7:15 बजेको समयमा प्रत्येक महिनाको पहिलो र तेस्रो सोमबार सुन्न सक्नुहुन्छ। पुनः प्रसारण पाखरीबास एफएम 104 मेगाहर्ज खाँदबारीबाट प्रत्येक महिनाको पहिलो र तेस्रो बुधबार साँझ 7 बजेको समयमा सुन्न सक्नुहुन्छ।
1: श्रोता, आजको संखुवा सभा प्रहरी रेडियो कार्यक्रममा संखुवा सभा जिल्लाभित्र भएका विभिन्न घटनाहरूसँग सम्बन्धित प्रहरी समाचारको साथै नेपाल प्रहरी प्रधान कार्यालय श्रव्य दृश्य शाखाबाट तयार पारिएको गीती कथा लोभले निम्त्याएको परिणाम एक सामग्री लिएर हामीहरू उपस्थित भएका छौं। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको शुरूमा भने प्रहरी समाचार।
0: जिल्ला प्रहरी कार्यालय संखुवा सभाले सम्मानित अदालतबाट विभिन्न मुद्दामा भएको फैसला पश्चात फरार रहेका प्रतिवादीहरूलाई खोज तलास अभियान कार्यक्रम अन्तर्गत असार 15 गतेदेखि 32 गतेसम्म 2 जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उच्च अदालत विराटनगर धनकुटा इजालासको 2080 साल साउन 16 गतेको फैसला आदेश अनुसार बहुविवाह मुद्दामा 1 वर्ष 5 महिना 7 दिन कैद सजाय तोकी फरार रहेका संखुवा सभा जिल्ला मादी नगरपालिका 6 पुलुङ घर भई हाल काठमाडौँ जिल्लाको विभिन्न स्थानमा लुकी छिपी बस्दै आएका 38 वर्षीय लालबहादुर भुजेल रहेका छन्। लालबहादुर भुजेललाई लामो समयसम्म गरिएको खोज तलास पश्चात असार 15 गते काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको सहयोगमा काठमाडौँ महानगरपालिका 13 छाउनीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरीकारले संखुवा सभाका प्रमुख प्रहरी नायक उपरीक्षक कुमार प्रसाद मैनालीले बताउनुभयो। त्यसै गरी उच्च अदालत विराटनगर धनकुटा इजालासको 2065 साल भदौ 5 गतेको फैसला आदेश अनुसार जबरजस्तीकरणी मुद्दामा 3 वर्ष कैद सजाय तोकी फरार रहेका संखुवा सभा जिल्ला 5 कपन नगरपालिका 8 का 56 वर्षीय गंगा बहादुर भन्ने दुर्गा बहादुर राईलाई इलाका प्रहरीकारले वाना संखुवा सभाबाट खटिएको प्रहरी टोलीले असार 23 गते निजकै घरबाट पक्राउ गरेको समेत प्रहरी नायक उपरीक्षक कुमार प्रसाद मैनालीले बताउनुभयो।
1: सिलिचुङ गाउँपालिकामा कुलो सरसफाई गरी कुलोमा पानी लगाई घर फर्कने क्रममा भीरबाट झरेको ढुङ्गाले लागि 1 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिलिचुङ गाउँपालिका 4 माङतेवा घर भएका 68 वर्षीय बागसिंह कार्की रहेका छन्। असार 15 गते माङतेवा बेसीमा सञ्चालित दिम्युङ कुलोमा सरसफाई गरी घरतर्फ फर्किने क्रममा भीरबाट झरेको ढुङ्गाले टाउकोमा लागि गम्भीर घाइते भएका कार्कीको उपचारका लागि विराटनगरतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरी चौकी माङतेवा संखुवा सभाले जनाएको छ। मृतक कार्कीको लास कोशी अस्पताल विराटनगरमा असार 16 गते पोस्टमार्टम पश्चात मृतक कार्कीको भाइ कृष्ण बहादुर कार्कीको जिम्मा बुझाई घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवा सभाले जनाएको छ।
0: संखुवा सभाको मादी नगरपालिकामा गाईको बाछी चोरी गरी गौवध कसुरमा संलग्न 6 जनालाई इलाका प्रहरी कार्यालय चैनपुर संखुवा सभाले पक्राउ गरी पशुपन्छी कसुर सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। असार 19 गते रातको समयमा मादी नगरपालिका 6 बस्ने जमुनी तामाङको गाई गोठमा बाँधेको गाईको बाछी चोरी गरी नजिकै रहेको सोही ठाउँ बस्ने केदार प्रसाद दाहालको बारीमा गौवध गर्ने सोही ठाउँ बस्ने 43 वर्षीय सूर्य बहादुर गोले तामाङ, 45 वर्षीय धन बहादुर तामाङ, 42 वर्षीय बबिता घरती मगर, 34 वर्षीय सन्चमाया मगर तामाङ, 22 वर्षीय मीना कुमारी तामाङ र 38 वर्षीय शान्तमाया तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय चैनपुर संखुवा सभाका प्रमुख प्रहरी निरीक्षक परशुराम राईले बताउनुभयो।
1: जिल्ला प्रहरी कार्यालय संखुवा सभाले मादी नगरपालिकाको सभाहलमा नागरिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ। असार 22 गते मादी नगरपालिकाका नगर प्रमुख जीवन लिङथेपको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त नागरिक सुनवाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याल, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू लगायत मादी नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, जनप्रतिनिधिहरू, कर्मचारी लगायत स्थानीय मानिसहरूको सहभागिता रहेको थियो। नागरिक सुनवाई कार्यक्रम जिल्ला प्रहरी कार्यालय संखुवा सभाको तर्फबाट इलाका प्रहरी कार्यालय चैनपुर संखुवा सभाका प्रमुख प्रहरी निरीक्षक परशुराम राईले जिल्ला प्रहरी कार्यालय संखुवा सभाले त्रैमासिक रूपमा हासिल गरेका उपलब्धि, अपराध अनुसन्धानको अवस्था, शान्ति सुरक्षाको अवस्था, विपद उद्धार तथा ट्राफिक व्यवस्थापन विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो। कार्यक्रमकै अवसरमा बोल्नुहुँदै प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले प्रहरी जनताको नजिकमा रहेर काम गर्ने निकाय भएकोले नागरिक सुनाई कार्यक्रम ले थप प्रभावकारिता ल्याउने बताउनुभयो। त्यसै गरी कार्यक्रममा प्रमुख अतिथि एवं मादी नगरपालिकाका नगर प्रमुख जीवन लिङथेपले नागरिक सुनाई कार्यक्रमले प्रहरी, स्थानीय प्रतिनिधि र आम नागरिक बीचको दूरीलाई कम गरी शान्त र अपराध रहित समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सहयोग पुग्ने बताउनुभयो। कार्यक्रममा उठेका विभिन्न जिज्ञासा तथा प्रश्नहरूको जवाफ दिँदै जिल्ला प्रहरी कार्यालय संखुवा सभाका प्रमुख प्रहरी नायब उपरीक्षक कुमार प्रसाद मैनालीले नागरिकहरूको हरेक दुःख सुखमा प्रहरीको साथ रहने र आम नागरिकको जीव धनको सुरक्षा गर्न संखुवा सभा प्रहरी हर हमेशा तयारी अवस्थामा रहने बताउनुभयो।
0: विशेष सूचनाको आधारमा प्रहरी चौकी सिद्ध पोखरी संखुवा सभाबाट खटिएको प्रहरी टोलीले चैनपुर नगरपालिका 4 धुत्रे खोलाबाट एक थान अवैध भरुवा बन्दुक फेला पारेको छ। असार 22 गते प्रहरी चौकी सिद्ध पोखरी संखुवा सभाबाट खटिएको प्रहरी टोलीले चैनपुर नगरपालिका 4 धुत्रे खोला नजिकै ढुङ्गाको ओडारमा लुकाई छिपाई व्यवहारसी अवस्थामा राखेको एक नाल खाली भरुवा बन्दुक सहित फलामको पाइप जस्तो देखिने भरुवा बन्दुकमा लाग्ने बन्दुकको नालथान एक बरामद गरेको इलाका प्रहरी कार्यालय चैनपुर संखुवा सभाले जनाएको छ। त्यसै गरी जिल्ला प्रहरी कार्यालय संखुवा सभाले एक नाल व्यवहारिसे भरुवा बन्दुक बरामद गरेको छ। विशेष सूचनाको आधारमा खाँबारी नगरपालिका 540 स्थित जंगलमा लुकाई छिपाई व्यवहारिसे अवस्थामा रहेको एक नाल भरुवा बन्दुक असार 28 गते जिल्ला प्रहरी कार्यालय संखुवा सभाबाट खटिएको प्रहरी टोलीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय संखुवा सभाका प्रहरी निरीक्षक मेघराज अर्यालले बताउनुभयो। बरामद भएका व्यवहारसी भरुवा बन्दुकको सम्बन्धमा थप अनुसन्धान भइरहेको समेत उहाँले बताउनुभयो।
1: जिल्ला प्रहरी कार्यालय संखुवा सभाले असार 15 गतेदेखि साउन 4 गतेसम्म जिल्लाका विभिन्न खोला नालाबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन र ओसार पसार गर्ने 7 सवारी साधनलाई नियन्त्रणमा लिएको छ। अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसार पसार नियन्त्रणको लागि विशेष रूपमा खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा सञ्चालन गरेको अपरेशनबाट जिल्लाको विभिन्न स्थानमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरी ल्याउँदै गरेको अवस्थामा 6 ट्याक्टर र एउटा टिफर सहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय संखुवा सभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो। नियन्त्रणमा लिएका सवारी साधनहरूलाई आवश्यक कार्यवाहीको लागि खाँदबारी नगरपालिकाको कार्यालयमा पठाएको समेत उहाँले बताउनुभयो।
0: जिल्ला प्रहरी कार्यालय संखुवा सभाले खाँदबारी नगरपालिका 8 अर्चलेबाट गाँजा सहित एकजनालाई पक्राउ गरेको छ। आफ्नै घरमा गाँजा लुकाई छिपाई राखी बिक्री वितरण गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवा सभाबाट खटिएको प्रहरी टोलीले स्थानीय 70 वर्षीय रत्नबहादुर मगरको घरमा खान तलासी गर्दा 2 किलो 928 ग्राम गाँजा सहित निजलाई पक्राउ गरेको हो। असार 26 गते पक्राउ परेका मगरलाई असार 27 गते संखुवासभा जिल्ला अदालत चैनपुरमा उपस्थित गराई लागू औषध गाँजा मुद्दामा थप अनुसन्धान भइरहेको छ। त्यसै गरी विशेष सूचनाको आधारमा असार 28 गते प्रहरी निरीक्षक मेघराज अरियालको कमाण्डमा खटिएको प्रहरी टोलीले खाँदबारी नगरपालिका 5 लागू औषध गाँजा 5 किलो 105 ग्राम सहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँ बस्ने 70 वर्षीय भीम बहादुर तामाङ रहेका छन्। पक्राउ परेका तामाङलाई सोही दिन संखुवासभा जिल्ला अदालत चैनपुर उपस्थिति गराई लागू औषध गाँजा मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक रणबहादुर राजवंशीले बताउनुभयो।
1: जिल्ला प्रहरी कार्यालय संखुवासभाले अवैध गोलिया कार सहित एउटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ। प्रहरी टौकी माने भन्ज्याङ संखुवासभाबाट असार 27 गते प्रहरी सहायक निरीक्षक विष्णु राजवंशीको कमानमा खटिएको गस्ती टोलीले खादबारी नगरपालिका 3 गुवाबारीमा चेकजात गर्ने क्रममा चिचिलाबाट सेकातर्फ आउँदै गरेको प्रदेश 102003 T2040 नम्बरको ट्र्याक्टरमा बिलबिजक नभएको 29 जातको 31.93 क्युफिट र कटुस जातको 15.92 क्युफिट गोलिया काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। पक्राउ परेको काठ सहित ट्र्याक्टर र चालकलाई आवश्यक कार्यवाहीको लागि असार 28 गते डिभिजन वन कार्यालय संखुवासभा बुझाइसकिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक मेघराज अर्यालले बताउनुभयो।
0: जिल्ला प्रहरी कार्यालय संखुवासभाले मासिक रूपमा प्रहरी कर्मचारीहरूलाई प्रोत्साहन मोटिभेशन गर्न सञ्चालन गर्दै आएको टी विथ टीम कार्यक्रम साउन 1 गते एक विशेष कार्यक्रमका बीच जिल्ला प्रहरी कार्यालय संखुवासभाको सभाहालमा सम्पन्न गरेको छ। कार्यालय प्रमुख प्रहरी नायक उपरीक्षक कुमार प्रसाद मैनालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा असार महिनाभित्र जन्मदिन परेका सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई सामूहिक केक काटी शुभकामना आदान प्रदान गरिनुका साथै विभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रमहरू समेत सञ्चालन गरिएको छ। प्रहरी सहायक निरीक्षक भीम कुलुङले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय संखुवासभामा कार्यरत सिनियर प्रहरी अधिकृत जुनियर प्रहरी अधिकृत सहित सम्पूर्ण प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभा कर्मचारी प्रशासन शाखाले जनाएको छ।
1: संखुवासभाको मादी नगरपालिका 4 डाँडा गाउँमा घरायसी विवाद हुँदा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक कुमार प्रसाद मैनालीका अनुसार चैनपुर नगरपालिका 7 घर भई हाल मादी नगरपालिका 4 डाँडा गाउँ बस्दै आएका अन्दाजी 56 वर्षीय अमर बहादुर सार्कीले अन्दाजी 43 वर्षीय श्रीमती फुलमाया मुदेललाई साउन 2 गते बिहान 5:30 बजेतिर खुकुरी प्रहार गरेका हुन्। घटनापछि अमर बहादुर आफै प्रहरी चौकी मंगलबारे मादी पुगेको समेत उहाँले बताउनुभयो। घटनाको सम्बन्धमा सूचना प्राप्त हुनसाथ प्रहरी चौकी मंगलबारे मादी संखुवासभाबाट प्रहरी सहायक निरीक्षक मीन प्रसाद दाहालको कमानमा प्रहरी टोली घटनास्थलमा पुगेको र उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको समेत प्रहरी नायक उपरीक्षक कुमार प्रसाद मैनालीले जानकारी दिनुभयो। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार पूरा भयो।
0: श्रोता, तपाई यति बेला संखुवासभा प्रहरी रेडियो कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो भागमा लिएर आएका छौ नेपाल प्रहरी प्रधान कार्यालय श्रव्य दृश्य शाखाबाट तयार पारिएको गीतिकथा लोभले निम्त्याएको परिणाम एक सामग्री।

हमेशा कहिले काहीँ नखाएको बिस्तनी लाग्दो रहेछ। ओहो, मेरो जीवनमा पनि यस्तै भएको छ। आज मलाई नखाएको विष लागेको छ। मैले बिना गल्ती सजाय भोगिरहेको छु। मानसिक रूपमा विक्षिप्त बनेको छु। परिवार पाल्ने ठूलो सपना बोकेर दुर्गम गाउँबाट काठमाडौँ छिरेको थिएँ। तर मेरो सपना क्षणभरमै खरानी भएको छ। पाँचजनाको परिवारमा कमाउने र केही गर्ने आशा भरोसा ममाथि नै थियो। दुईजना दिदीको विवाह भइसकेको थियो भने बुढा बुवा आमाको गर्जो टार्ने जिम्मेवारी मेरै खाँचमा थियो।

काठमाडौँमा उच्च शिक्षा पढ्ने धोको भए पनि आर्थिक अभावकै कारण मैले कक्षा 12 भन्दा अघि पढ्न सकिन। काठमाडौँमा टिक्न र घरमा केही खर्च पठाउन मैले ऋण धन गरेर एउटा मोटरसाइकल किने। त्यसमै मैले राइड सेयरिङ एप पठाउ चलाउन थाले। पठाउ चलाउन थालेको 3 महिना जति मात्रै भएको थियो। एक दिन मेरो बाइकमा कुमार नाम गरेका एक यात्री चढे। यात्राकै क्रममा उनले मेरो कमाई र पारिवारिक अवस्था बारे सोधखोज गरे। मैले कमाई निकै थोरै भएको र काठमाडौँमा गुजारा चलाउन धौ धौ परिरहेकाले अर्को कामको खोजीमा रहेको सुनाए। कुमारले आफ्नो कपड़ा पसल भएको भन्दै काम परेको खण्डमा सम्पर्क गर्ने बताए र मेरो फोन नम्बर पनि लिए। गफै गफमा उनको ओर्लिने ठाउँ आयो अनि हामी त्यहाँबाट छुटियौं।

म आफ्नै दैनिक संघर्षमा व्यस्त थिए, तर एक दिन अचानक मेरो व्हाट्सएपमा कुमारको म्यासेज आयो। भाइ, काम गर्ने भनेको होइन, काम पाउने आशमा म दङ्ग परे, खुशी भए। मलाई कुमारले कोटेश्वरमा भेट्न बोलाए। भेटघाटका क्रममा कुमारले आफ्नो व्यापार व्यवसाय राम्रो रहेको र श्रीमतीसँग पारिवारिक खटपट भएका कारण ब्याङ्क खाताहरू बन्द भएको कुरा बताए। मेरो व्यापार त ठिकै चलिरहेको छ, तर खाता नहुँदा समस्या भयो। तिम्रो ब्याङ्कको क्यूआर कोड मलाई देऊ, तिम्रो खातामा पैसा आउँछ। तिमीले क्यास झिकेर मलाई दियो भने कारोबार बढी भएको महिना 15,000 नत्र महिनाको 10,000 रुपियाँ दिउला, तिमीलाई पनि आमदानी हुने, मेरो पनि काम हुने भनेर उनले मसँग सहयोगका लागि आग्रह गरे। अप्ठ्यारोमा परेको मान्छेलाई सहयोग गर्ने र केही अतिरिक्त कमाई पनि हुने आशामा मैले नाइ भन्नै सकिन। त्यसपछि मैले मेरो ब्याङ्कको आफ्नो खाताको क्यूआर कोड कुमारलाई पठाएँ। यसपछि मेरो खातामा रकम आउन थाल्यो। उनले जहाँ जहाँ बोलाउँथे म त्यहीँ पुगेर ब्याङ्कबाट पैसा झिकेर दिन्थे। पैसा झिकेर दिए बापत कहिले 20,000 कहिले 15,000 बुझ्न पाउँदा म पनि दङ्ग थिए खुसीले। त्यो पैसा कहाँबाट आयो, कसरी आयो, मैले कहिले

0: यो क्रम निरन्तर रूपमा चलिरहेको थियो। एक दिन मेरो मोबाइलमा अपरिचित नम्बरबाट लगातार फोन आउन थाल्यो अनि मैले फोन उठाएँ। त्यो फोन प्रहरी कार्यालयबाट आएको रहेछ। तपाईँको ब्याङ्क खाता ठगीमा प्रयोग भएको छ, तपाईँ एकपटक प्रहरी कार्यालय आउनुहोस् भनेर प्रहरी सरले फोन राख्नुभयो। एकछिन त म छाङ्गाबाट खसे जस्तै भएँ, किनकि मैले त्यसरी कसैलाई पनि ठगेको थिइनँ। अनि म सरासर प्रहरी कार्यालय गएँ अनि त्यहाँ गएपछि थाहा पाएँ कि कुमारले वैदेशिक रोजगारीका नाममा युवाहरूबाट ठगी गरेको पैसा मेरो खातामा पठाउने गरेको रहेछ। कुमार अहिले फरार छ। अन्तत म दोषी ठहरिए। ठगी कसुरमा जेल जीवन बिताइरहेको छु। ठगहरूले सोझा व्यक्तिलाई कसरी फसाउँदा रहेछन् भन्ने कुरा बल्ल थाहा पाए। हुन त गल्ती मेरै हो, आफ्नो ब्याङ्क खाता लगायतका व्यक्तिगत विवरण कसैलाई दिन नहुने थियो। मैले अपरिचित मान्छेलाई अलिकति पैसाको लोभमा आफ्नो ब्याङ्क खाता दिँदा म फसे। जे नहुनु पर्ने थियो भइसक्यो। कम्तीमा मेरो यो कथाले अरू कोही यसरी नफसुन्, जागिर खाएर परिवारलाई सुख दिने मेरो सपना जसरी खरानी भएको छ त्यस्तो कसैलाई नहोस्।
1: हवस् त श्रोता, संखुवा सभा परि रेडियो कार्यक्रम प्रसारणमा सहयोग गर्ने सामुदायिक रेडियो खाँदबारी एफएम 105.8 मेगाहर्ज, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज, सामुदायिक रेडियो नयाँ अभियान एफएम 100 मेगाहर्ज, मुडेश शनिश्चर र संखुवा सभा मल्टीमिडिया प्रणालीद्वारा संचालित हेर्नेचित्र.com डिजिटल पत्रिकाको आधिकारिक युट्युब च्यानल हेर्ने चित्रलाई विशेष धन्यवाद दिँदै सहकर्मी साथी परि जवान नमिता राई सहित म परिनायक निरीक्षक टंक प्रसाद बारकोटी पनि विदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।

0: This is Radio Songkhwasabha 95.5 MHz.
1: अस्वीकृति अनिवार्य, बजेट कार्यान्वयन प्रभावकारी बनाउन रणनीति आवश्यक,
2: प्रणालीगत रूपमा सुधार गर्नुपर्ने, त्यो नभएको हुनाले अब नहुनु भन्दा के भने जस्तो अब अहिलेदेखि नै अलिकति पहल गर्ने।
1: फाजिल कर्मचारी आवश्यक ठाउँमा खटाइने, काठमाडौँ रिङ रोड छेउका जग्गाको मूल्य घट्यो, भित्री क्षेत्रमा भने बढ़्यो, चिनिया सहयोगमा नेपालमा कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजना शुरू,
3: यस परियोजनाले नेपाल र चीन बीचको विकास साझेदारीलाई बहुपक्षीय मञ्च मार्फत अझ नयाँ उचाइमा पुर्याउने मैले विश्वास लिएको छु।
1: भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीसँग अन्तिम पटक निवेदन आह्वान, 35 दिनभित्र निवेदन दिन सरकारको आग्रह, जुलाईमा औसतको 54% मात्रै वर्षा, पर्सीदेखि विस्तारै पानी पर्न कम हुने,
4: रातिको लागि पनि देशको पहाड़ी र तराई विभागका धेरै स्थानहरूमा चाहिँ मध्यमसम्मको वर्षाको सम्भावना देखिन्छ भने अब यो हिमाली विभागको चाहिँ केही स्थानहरूमा,
1: र कंगोमा इबोला प्रकोप तीव्र बन्दै मृत्यु हुनेको संख्या 930 नाघ्यो।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: संयुक्त परिवारको परम्परा कमजोर बन्दै जाँदा धेरै ज्येष्ठ नागरिक एक्लोपन, उपेक्षा र असुरक्षाको पीड़ा भोग्न बाध्य छन्। उनीहरूको सम्मान, स्वास्थ्य र सामाजिक सहभागिता सुनिश्चित गर्नु परिवार र समुदाय सँगसँगै राज्य सबै पक्षको साझा जिम्मेवारी हो। ज्येष्ठ नागरिकलाई बोझ होइन, अनुभव र ज्ञानको अमूल्य स्रोतका रूपमा सम्मान गर्ने संस्कृतिलाई व्यवहारमै स्थापित गर्न आवश्यक रहेको छ। समावेशी समाजको मापन ज्येष्ठ नागरिकप्रतिको हाम्रो व्यवहारबाट पनि हुन्छ। अब खबर सन्तोषी रावलबाट।
6: प्रधानमन्त्री बालेन्द्र शाहले पूँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्यालाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आज सिंहदरबारमा पूँजी बजार धितोपत्र व्यवसाय क्षेत्रका सरोकारवाला निकाय र व्यक्तिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पूँजी बजार र धितोपत्र व्यवसायलाई व्यवस्थित बनाउनका लागि काम भइरहेको बताउँदै यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको छ। पूँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्या समाधानका लागि नयाँ समिति बनाइरहनुभन्दा पनि सम्बन्धित निकायहरूले नै तुरन्त काम अगाडि बढ़ाउने प्रधानमन्त्रीले आश्वासन दिएको छलफलमा सहभागी शेयर ब्रोकर तथा पूँजी बजार विज्ञ एवं नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पूँजी बजार समितिका सभापति प्रियराज रेग्मीले जानकारी दिनुभयो। नेपाल सरकारका सचिवहरूको बैठकले दरबन्दी कटौतीपछि फाजिलमा रहने कर्मचारीहरूलाई आवश्यकता अनुसार संघ प्रदेश र स्थानीय तहमा पठाउने निर्णय गरेको छ। आज मुख्य सचिव गोविन्द बहादुर कार्कीको नेतृत्वमा बसेको सचिवहरूको बैठकले विभिन्न 22 निर्णयहरू गरेको हो। बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भए यता पहिलो पटक सचिवहरूको बैठक बसेको हो। बैठकले नयाँ संगठन तथा व्यवस्थापन संरक्षण गरेपछि स्वीकृत भएका दरबन्दीमा कर्मचारीहरूको मिलान गर्ने र बढ़ी हुने फाजिलमा रहने कर्मचारीहरूलाई अभाव भएका ठाउँमा पठाउने निर्णय गरेको छ। सचिवहरूले मालपोत्र नापीका सेवाहरूलाई स्थानीय तहमा हस्तान्तरण गर्ने कामलाई तीव्रता दिने निर्णय पनि गरेका छन्। यसैबीच काठमाडौँ मुख्य चक्रपथ रिङ रोड छेउका जग्गाको मूल्य घटेको छ। यस्तै अधिकांश भित्री क्षेत्रको जग्गाको मूल्य भने बढ़ेको छ। भूमि प्रशासन कार्यालयले कलंकी क्षेत्रका जग्गाको आर्थिक वर्ष 2083-84 लागि नयाँ सरकारी मूल्यांकन सार्वजनिक गर्दै साउन 1 गतेदेखि लागू हुने गरी नयाँ रेट सार्वजनिक गरेको हो। नयाँ मूल्य सूची अनुसार बल्खु वनस्थली खण्ड को चक्रपथसँग जोड़िएका जग्गाको सरकारी मूल्य प्रति आना 3.5 लाख रूपियाँले घटेको छ। तर कालीमाटी, सोल्टीमोर, कलंकी, सीतापाइला तथा चन्द्रगिरीका भित्री पक्की र कच्ची सड़कसँग जोड़िएका जग्गाको मूल्य भने प्रति आना 50,000 2 लाख रूपियाँसम्म बढ़ाइएको छ। यता किर्तिपुर र दक्षिणकाली नगरपालिकाका अधिकांश क्षेत्रमा जग्गा तथा बाटो नपुगेका जग्गाको सरकारी मूल्य भने अघिल्लो वर्षकै दरेटमा कायम राखिएको छ। कार्यालयका अनुसार नयाँ मूल्यांकनले बजारको अवस्था र स्थानीय पूर्वाधार विकासलाई आधार मानेर दरेट परिमार्जन गरिएको हो। चालू मनसुनको जुलाई अवधिमा देशभर औसतभन्दा निकै पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जुलाई महिनामा हालसम्म औसत वर्षाको 54.5% मात्र वर्षा भएको छ। विभागका अनुसार औसतमा 558.8 मिलिमिटर वर्षा हुनु परेमा हालसम्म 304.3 मिलिमिटर मात्र वर्षा भएको छ। यद्यपि पछिल्लो 24 घण्टामा देशभरका 114 वर्षा मापन केन्द्र मध्ये 372 केन्द्र करिब 89.9% वर्षा भएको छ। यस अवधिमा देशभर औसत 11.7 मिलिमिटर वर्षा मापन गरिएको छ। सबैभन्दा बढ़ी वर्षा कपिलवस्तुको पथरकोटामा भएको छ, जहाँ 24 घण्टामा 167 मिलिमिटर वर्षा रेकर्ड गरिएको विभागले जनाएको छ। यसैबीच आज र भोलि देशका विभिन्न ठाउँमा सामान्यदेखि ठूलो पानी पर्ने सम्भावना रहेको छ। विभागका मौसमविद सरोज पुडासैनीका अनुसार आज र भोलि पानी परे पनि पर्सि बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने सम्भावना छ। आज राति मध्य प्रदेश कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको उहाँले सीआईएनलाई बताउनुभयो।
4: आज र भोलिको मौसमको कुरा गर्नु पर्दाखेरि आज रातिको लागि पनि देशको पहाड़ी र तराई भूभागका धेरै स्थानहरूमा चाहिँ मध्यम सम्मको को सम्भावना देखिन्छ भने अब यो हिमाली भूभागको चाहिँ केही स्थानहरूमा मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। भारी वर्षाको कुरा गर्नुपर्दा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई स्थानमा चाहिँ भारी वर्षाको सम्भावना रहेको छ। भोलिको लागि पनि देशको पहाड़ी भूभागका धेरै स्थानहरूमा मध्यमसम्मको वर्षा, कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान र मधेस प्रदेशको चाहिँ थोरै स्थानमा चाहिँ भोलिको लागि मध्यमसम्मको वर्षाको सम्भावना छ भने भारी वर्षाको कुरा गर्नुपर्दा कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा चाहिँ भारी वर्षाको सम्भावना छ। वर्षाको गतिविधिहरू चाहिँ आगामी तीनै दिनको लागि चाहिँ यो देशको पहाड़ी भूभाग केन्द्रित भएर धेरै स्थानहरूमा तराई र हिमाली भूभागहरूका चाहिँ केही स्थानहरूमा वर्षा छ।
6: अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 समुदायको अधिकार स्थापित गराउनु आवश्यक रहेको विज्ञहरूको सुझाव छ। सामुदायिक रेडियो प्रसारक संघ नेपालले आज काठमाण्डुमा आयोजना गरेको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 उपसरोकारवाला बीचको अन्तर्क्रियामा प्रतिनिधि सभा सदस्य विज्ञ र सरोकारवाला निकायका विज्ञहरूले समुदायको अधिकार, युनेस्को सूचीकरण, बौद्धिक सम्पत्ति लाभांश वितरण लगायत विषयलाई स्पष्ट रूपमा समावेश गर्नुपर्नेमा जोड़ दिएका हुन्। प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति सुम्निमा उदासले नेपालमा भएको कला संस्कृति र अभौतिक सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु सबैको दायित्व भइएको भन्दै विधेयकमा त्यसलाई समावेश गर्न आफ्नो तर्फबाट भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
7: नेपालको संस्कृति विविधता नै हाम्रो राष्ट्रिय पहिचानको आधार हो। यहाँको भाषा, लोक कला, मौखिक परम्परा, चाड पर्व, संस्कार, परम्परागत ज्ञान तथा सीप, जीवनशैली र सामाजिक अभ्यास जस्तो अभौतिक सांस्कृतिक सम्पदाहरूले हाम्रो सभ्यता, इतिहास र सामुदायिक जीवनलाई पुस्तौंदेखि निरन्तर दिँदै आएको छ। सो हामी यस्तै विषयमा अझै गहन छलफल गर्नेछौ। युनेस्को कन्भेन्सनले देखाएको एउटा फ्रेमवर्कमा हाम्रो देशमा मिल्ने रूपमा इम्प्रुभमेन्ट गर्दै अगाडि बढ़ने प्रयास गर्ने नै छौ। हाम्रो ड्राफ्टमै पनि लिभिङ कल्चर हेरिटेज, रिभाइभल अफ एक्सटेन्ट ओर इन्डेन्जर्ड हेरिटेज जस्ता कन्सेप्टहरू छन् जुन हाम्रा मौलिक अवधारणाहरू हुन् कन्भेन्सन भन्दा बाहिरका। हामी यहाँहरूको सुझावलाई पनि मनन गर्ने नै छौ।
6: कार्यक्रममा संस्कृति वेद सोम धिताले विधेयकको प्रस्तावनामा संविधान अनुसार संरक्षण सम्बन्धी प्रावधान राखिनु तथा नयाँ परिभाषा र नामको विकल्प प्रस्तुत गरिनु सकारात्मक पक्ष भएको बताउनुभयो। नेपालले 16 वर्षको अवधिमा पनि युनेस्को अभौतिक सांस्कृतिक सम्पदाको सूचीमा कुनै पनि नयाँ तत्व दर्ता गराउन नसकेको उल्लेख गर्दै यसमा राज्यले विशेष ध्यान दिनुपर्ने उहाँको सुझाव छ।
8: अहिलेसम्म युनेस्कोमा कुनै एउटा पनि विधामा एउटा पनि तत्वलाई दर्ता सूचीकरण गर्न सकेका छैनौ। यसलाई चाहिँ सुधार्नु पर्छ होला। भर्खरै अब एउटा चाहिँ सूचीकरणको लागि अगाडि बढेको छ, आशा गरौं सकारात्मक रिजल्ट आउनेछ। अर्को चाहिँ समुदायसम्म सशक्तिकरण जनचेतना व्यापक अभियानमा चाहिँ हामी पछाडि छौं। अझैसम्म यो माथिकुना, काप्चा, गाउँपालिका, नगरपालिकामा पुग्न सकेको छैन। केन्द्र र केही क्षेत्र यो प्रदेश स्तरीय मात्रै हुन सकेको छ।
6: नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरण परियोजना शुरू भएको छ। आज काठमाडौँमा एक कार्यक्रम बीज परियोजनाको शुभारम्भ गरिएको हो। नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यका साथ चिनिया सरकारको आर्थिक सहयोगमा परियोजना शुरू गरिएको हो। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपालमा जलवायु स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो। मन्त्री चौधरीले सरकारले जलवायु स्मार्ट प्रविधि मार्फत कृषि क्षेत्रलाई आधुनिकीकरण व्यवसायीकरण र रूपान्तरण गर्ने लक्ष्य लिएको बताउनुभयो।
3: यस परियोजनाले नेपाल र चीन बीचको विकास साझेदारीलाई बहुपक्षीय मञ्च मार्फत अझ नयाँ उचाइमा पुर्याउने मैले विश्वास लिएको छु। विशेष गरी ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथ कोअपरेशन फण्ड मार्फत प्रदान गरेको यो सहयोग र खाद्य सुरक्षा र जलवायु अनुकूलन प्रति चीन सरकारको विश्वव्यापी प्रतिबद्धतालाई प्रतिविम्बित गरेको छ। यसै गरी नेपालको कृषि तथा ग्रामीण क्षेत्रका संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन एफएओको एफएओले लामो समयदेखि नै पुर्याउँदै आएको प्राविधिक र रणनीतिक नेतृत्वको म उच्च प्रशंसा गर्न चाहन्छु। नेपालको विशेष गरेर चाहिँ कृषि खाद्य प्रणालीको समग्र रूपान्तरणको यात्रामा एफएओको सधैँ एक भरपर्दो र मार्ग निर्देशक साझेदारको रूपमा स्थापित रहेको छ।
6: यसैबीच नेपालका लागि चिनिया राजदूत चाङ माओ मिङले दुई देशबीचको कृषि सहकार्यलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसअघि पनि चीन सरकारको सहयोगमा नेपालमा विभिन्न कृषि योजनाहरू सञ्चालन भइरहेको भन्दै ललितपुरको कोकनामा चिनिया तरकारी तालिम केन्द्र, झापामा पशुपालन तथा मत्स्यपालन सहयोग र चितवनमा उन्नत जातको हाइब्रिड धान खेती जस्ता कार्यक्रमहरू नेपालको कृषि उत्पादकत्व बढ़ाउन उल्लेख्य भूमिका खेलेको राजदूतले स्मरण गराउनुभयो। परियोजना अन्तर्राष्ट्रिय विकास सहयोगका लागि चिनिया निकाय अन्तर्गतको ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथको अपरेशन फण्ड मार्फत यो परियोजना सञ्चालन हुन लागेको हो। परियोजना कार्यान्वयनका लागि संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन र नेपाल सरकारले समेत समन्वय र साझेदारी हुनेछ। सरकारले भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीसँग अन्तिम पटक निवेदन मागेको छ। भूमि समस्या समाधान समितिले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने प्रयोजनका लागि निवेदन मागेको हो। स्थानीय तहका भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन समितिले तोकेको ढाँचा बमोजिम निवेदन फारम भरि यही साउन 4 गतेदेखि 35 दिनभित्र निवेदन दिनुपर्छ। स्थानीय तहबाट ओडाका तोकिएका स्थानहरूमा खटिएका गलत संकलन लगत संकलन मार्फत निवेदन पेश गर्न भनेर सूचना प्रकाशन गरिएको छ।

0: Sant Esquirol. बजेट कार्यान्वयन प्रभावकारी बनाउन निर्देशनले मात्रै नहुने विज्ञको टिप्पणी.
1: जुन चाहिँ समस्याको जुन चुरो हो भन्छ नि, रुट हो जरा हो, त्यो जरालाई तपाईँले मै गएर समस्याको समाधान गर्नेतिर नजाँदाखेरि केही मात्रात्मक रूपमा सुधार हुने कुरा होइन. अब मैले त बजेट बारे कमेन्ट गर्दाखेरि पनि गरेको हो.
0: बजेट कार्यान्वयनलाई नतिजामुखी बनाउन सरकार सक्रिय हुनुपर्नेमा विज्ञको जोड़. कुराकानीसँगै अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा समुदायको अधिकार स्थापित गर्न माग लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा.
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा. वेबसाइट दृष्टि आई डट ओआरजी. फोन नम्बर 01-5224-352-5224-353.
4: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि.
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. साझा खबरमा अब बाँकी खबर. कंगोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको संख्या कम्तीमा 930 जना पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ. मन्त्रालयका अनुसार शनिबारसम्म देशभर 2344 जनामा संक्रमण पुष्टि भएको छ. पछिल्लो 24 घण्टामा मात्रै 37 जनाको मृत्यु भएको छ, जुन एकै दिनमा भएको उच्च मृत्यु मध्ये एक रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। पूर्वी कंगोमा गत मे 15 घोषणा गरिएको यो इबोला प्रकोप हालसम्मकै तीव्र गतिमा फैलिएको प्रकोप अधिकारीहरूले बताएका छन्. सरकारले आर्थिक वर्ष 2083-84 बजेट प्रभावकारी, पारदर्शी र नतिजामुखी रूपमा कार्यान्वयन गर्न 37 बुँदे मार्गदर्शन जारी गरेको छ. अर्थ मन्त्रालयले सबै मन्त्रालय, सरकारी निकाय, प्रदेश र स्थानीय तहलाई वित्तीय अनुशासन, मितव्ययिता र कानूनको पूर्ण पालना गर्न निर्देशन दिएको हो. नयाँ मार्गदर्शन अनुसार अब नयाँ सवारी साधन खरिद र वैदेशिक भ्रमणका लागि अर्थ मन्त्रालयको पूर्व स्वीकृति अनिवार्य गरिएको छ. अनावश्यक खर्च नियन्त्रण गर्न इन्धन मसलन्द गोष्ठी तथा अन्य प्रशासनिक खर्चमा मितव्ययिता अपनाउन पनि निर्देशन दिइएको छ. साथै कार्यालय सञ्चालनका लागि सम्भव भएसम्म सरकारी भवनकै प्रयोग गर्न पनि भनिएको छ. अर्थ मन्त्रालयले बजेट खर्चलाई प्रभावकारी बनाउन आयोजनामा हुन सक्ने वित्तीय जोखिमको समयमै आकलन गरी त्यसको न्यूनीकरणका उपाय अपनाउनु पर्ने व्यवस्था गरेको छ. त्यस्तै सशर्त अनुदान र वैदेशिक सहायताबाट प्राप्त सञ्चालित कार्यक्रमहरू तोकिएको सम्झौता र निर्देशिका अनुसार मात्रै सञ्चालन गर्नुपर्ने समेत उल्लेख गरिएको छ. बजेटको दोहोरो खर्च, अनियमितता र व्यतिथि रोक्न सरकारले एलएमबीएआई या सूचना प्रणालीको अनिवार्य प्रयोग र नियमित अनुगमनमा विशेष जोड़ दिएको छ. सरकारको यो निर्देशनले बजेट कार्यान्वयन प्रभावकारी रहला. सीआईएनसँग कुरा गर्दै अर्थविद डाक्टर दिल्ली राज खनालले भन्नुभयो,
1: नहुनुभन्दा के भने जस्तो अब अहिलेदेखि नै अलिकति पहल गर्ने र त्यसभित्र पनि आज मलाई के लाग्छ भने तपाईँको कार्ययोजना बनाउने हरेक परियोजना र कार्यक्रम स्तरसम्म अनि विभागमा अनि मन्त्रालयमा अनि त्यसपछि एक्सन प्लान बनाउने एकदम समयबद्ध हिसाबले तपाईँको बजेटका वा यो कार्यक्रमहरूलाई चाहिँ पास के अरे कार्यान्वयन गर्नेतिर सरकार अब ठिक ढङ्गले अहिलेदेखि नै लागू गर्यो जानेतिर जस्तो अहिले केही पनि भयो भन्ने कुरा यसलाई सकारात्मक रूपमा लिनुपर्छ. तर तपाईँले जुन चाहिँ समस्याको जुन चुरो हो भन्छ नि, रुट हो, रुट हो, जरा हो, त्यो जरालाई तपाईँले मै गएर समस्याको समाधान गर्नेतिर नजाँदाखेरि केही मात्रात्मक रूपमा सुधार हुने कुरा होला, तर आम रूपमा अपेक्षा गरे अनुरूप परिणाम हुने र सिङ्गो बजेट खर्च प्रणालीमा चाहिँ सुधार हुने कुरा मा चाहिँ मलाई चाहिँ आशंका लाग्छ।
7: योभन्दा अगाडि पनि सरकारले बजेट कार्यान्वयनका लागि विभिन्न त्यस्ता विषयहरू सार्वजनिक गर्ने गर्थे, तर त्यो कानूनको पाटो फितलो नै थियो। अब अन्तिम अवस्थामा आएर चाहिँ यो अथारे विकास गर्ने होइन, अनि अन्तिम अवस्थामा आएर
1: भन्ने शब्द त्यो सकारात्मक भयो, खर्च गर्ने भन्नुहोस्। पहिलो कुरा त यो के हो भने, महालेखाको हेर्यौँ भने तपाईँको 15-20 वर्षदेखि उहाँले समस्याहरू पोट्याउनुहुन्छ, यसरी गरोस् भन्ने सुझाव दिनुहुन्छ, त्यसको कार्यान्वयन भएन। यसभित्र चाहिँ संसदीय समितिहरू पनि जोडिन्छ, खास गरिकन लेखा समिति अलि स्ट्रङ भएर महालेखा परिषदले चाहिँ उठाएका कुराहरूलाई चाहिँ कार्यान्वयन गर्नेतिर चाहिँ ठोस रूपमा पहल भएको भए पनि धेरै कुरा चाहिँ समस्या समाधान हुन्थ्यो। र अर्को तेस्रो पक्ष के हो भन्नुहुन्छ भने, यहाँ त कस्तो भयो भने, त्यसैले मैले बेला बेलामा यो बजेट सिस्टमै भएन भन्ने कारण के हो भने, तपाईँले बजेट बनाउनुहुन्छ, 3 महिना संसदमा छलफल गर्नुहुन्छ, कमा फुल स्टप तपाईँले चेन्ज गर्नुहुन्न, अनि बजेट कार्यान्वयनमा गइसकेपछि मध्यावधि दिनमा गएर पहिले त महत्वाकांक्षी बजेट बनाउनुहुन्छ होइन, त्यो बाहिर सुनाउनुलाई मान्छेहरूलाई, अनि त्यसपछि मध्यावधिमा गएर अथवा अर्धवार्षिक समीक्षा गर्दाखेरि तपाईँले चाहिँ अर्थ मन्त्रालयको केबिनमा बसेर होइन एउटा लोकतान्त्रिक विधि र प्रक्रियाबाट पास गरेको बजेटलाई अर्थ मन्त्रालयको केबिनमा बसेर कसैलाई नसोधिकन, कुनै एउटा लोकतान्त्रिक विधि पनि प्रक्रिया पनि चाहिँ पुरा नगरिकन तपाईँले चाहिँ मनपरी ढङ्गले चाहिँ बजेट अझ त्यसमा पनि कृषिगत खर्च खर्चित गर्नुहुन्छ, राष्ट्रिय लक्ष्य घटाउनुहुन्छ, र गत वर्ष चाहिँ तपाईँको 40% भन्दा बढी पुँजीगत खर्चको लक्ष्य कटौती गरिरहेको छ। त्यसले पनि के भयो भन्नुहुन्छ भने, एक प्रकारको बजेट सिस्टममै विकृति विसङ्गतिलाई तपाईँले संस्थावाद गर्दै लिएर जानुभयो, अनि यसै पनि हामीले चाहिँ अर्धवार्षिक समीक्षा गर्दाखेरि राम्रोसँग कार्यान्वयन गर्न सकिएन भने यता पनि काट्न सकिन्छ उता पनि काट्न सकिन्छ भनेर भनिसकेपछि तपाईँलाई एउटा अनुशासनमा डिसिप्लिनमा बजेटरी अनुशासनमा बाँध्ने कुरो नै नहुने भयो। त्यसले गर्दाखेरि पनि यो अझ थप रूपमा अहिले अर्को समस्या सिर्जना गरेको छ। त्यसरी यो कुरा त प्रणालिक रूपमा कानून अरू पार्टीमा चाहिँ सुधार गर्ने कुरा सँगै जानु पर्यो। अनि जुन किसिमको अहिले चाहिँ अब सचेत स्तरीको जुन किसिमको निर्णय भएको छ त्यसलाई चाहिँ अब आज निर्णय भयो भोलिदेखि त्यो कार्यान्वयन कुरालाई सुनिश्चित गरेर अगाडि गयो भने त्यही मात्रात्मक रूपमा चाहिँ सुधार होला भन्ने चाहिँ हामी अपेक्षा र आशा गरौँ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अभौतिक सांस्कृतिक सम्पदा विधेयकमा समुदायको अधिकार सुनिश्चित गर्न विज्ञहरूको जोड़।
8: विभिन्न निकायले आफ्नै तरिकाले गरेका छन्, तिनीहरू पनि स्क्याटर इन पोजिसन छन्। अहिले पछिल्लो चरणमा संस्कृति मन्त्रालय आफैले यो इन्भेन्टिभको प्रोसेसहरू शुरू गरेर केहीको चाहिँ सूचीहरू पनि बनाइराखेको अवस्था छ।
0: समुदायको अधिकार बिनाको संरक्षण अधुरो, अभौतिक सम्पदा विधेयक संशोधनको माग, विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम 1 कामन 1, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 उपर संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा छलफल भइरहेको छ भने सामुदायिक रेडियो प्रसारक संघ अकुराबले पनि आज सरकारवालाबीच अन्तर्क्रिया गरेको छ। विधेयकको आवश्यकता र गरिएको प्रस्तावका बारेमा अभौतिक सांस्कृतिक सम्पदाका विज्ञ भीम नेपालसँग साथी लील प्रकाश सन्तले कुराकानी गर्नुभएको छ।
8: सांस्कृतिक सम्पदा मूलत दुई प्रकारका हुन्छन्, मूर्त रूप धारण गरेको सोलिड सांस्कृतिक सम्पदा
7: जसलाई
8: देखिन सकिन्छ, जसको आकार प्रकार नाप्न सकिन्छ, त्यस्ता खालका एक प्रकारका सांस्कृतिक सम्पदाहरू भए भने, अर्को चाहिँ महसुस गर्न सकिने तर त्यसको निश्चित आकार प्रकार सेपहरू नापजाँच गर्न नसकिने, हो त्यस्ता खालका सांस्कृतिक सम्पदालाई कतिपयले मूर्त र अमूर्त भनेर छुट्याउँछन् भने कतिपयमा भौतिक र अभौतिक भनेर छुट्याउने चलन छ र यहाँ चाहिँ अभौतिकको रूपमा आएको छ। कतिपय यो अमूर्त सांस्कृतिक सम्पदा के अरे मूर्त सांस्कृतिक सम्पदा अमूर्त सांस्कृतिक सम्पदाको आध्यात्मिक र धार्मिक पृष्ठभूमिमा सिर्जना हुने हुन्छन् त्यो अमूर्त संस्कृतिहरू। दुईटै संस्कृतिको महत्वपूर्ण त्यस मध्येमा अहिले हामीले छलफल गरिरहेको अभौतिक अथवा अमूर्त संस्कृतिको सन्दर्भमा जुन यो अहिले प्रस्तावित विधेयक आएको छ,
10: उदाहरणको लागि हामीले अभौतिक यो सांस्कृतिक सम्पदा भनेको चाहिँ जस्तो उदाहरणको लागि यो चाहिँ यसलाई पनि हामीले
8: अभौतिक सांस्कृतिक जात्रा पर्व रीति रिवाज हाम्रो त्यो

0: गृहेश नेपालको सन्दर्भमा, अनि अर्को कुरो चाहिँ यो के भन्छ जुन त्यो इन्भेन्ट्री विवरण सूचीको चाहिँ महत्वपूर्ण काम मानिन्छ हो, त्यसलाई एउटा लिगलाइज कानूनी रूपमा गर्नका लागि पनि यो विधेयक आएको देखिन्छ।
1: भनेको सूची बनाएर यतिवटा हाम्रा छन् भनेर त्यो भन्ने गणना गर्ने एउटा औपचारिक
0: गणना मात्रै भएन, डिटेल इन्भेन्ट्री, डिटेल त्यो अभिलेखीकरण आदि जस्ता कुराहरू पनि छन्। कानूनै नहुँदाखेरि यी हुँदै नहुने चाहिँ होइन नै।
1: अहिलेसम्म के भएको थियो त्यसबारेमा?
0: यस बारेमा जस्तो चाहिँ विभिन्न निकायहरू योसँग सम्बन्धित काम गरेका निकायहरूले इन्भेन्ट्री विवरण सूची बनाएका छन्, अभिलेखीकरण बनाएका छन्, कतिपयमा यङ जेनेरेसनहरूलाई हामी भन्छौ नि यो उत्तराधिकारी प्रशिक्षण दिने कामहरू गरेका छन्। अहिले कतिपय ठाउँमा देख्नुभयो भने यङ जेनेरेसनहरूले आफ्नो बाबुबाजेको कल्चरहरू चाहिँ पर्फर्म गरेको, प्र्याक्टिस गरेको देख्न सक्नुहुन्छ। यी काठमाडौँकै नियर कम्युनिटीको सन्दर्भमा, बाहिरमा पनि हुँदै नभएको भन्ने होइन, भएको थियो, तर यसलाई चाहिँ एउटा सिस्टमेटिक तरिकाले गर्ने एउटा पहलको रूपमा यो कानूनलाई लिनुपर्छ।
1: अहिले त्यसो भए यो जुन विधेयक बनेर अहिले संसदीय समितिमा छलफल चलिरहेको छ, 15-20 पानमा हेर्दा देखिन्छ, सारांश चाहिँ के हो, यसभित्र के छ ल्याउन खोजेको, गर्न खोजेको?
0: यसभित्र चाहिँ एउटा सर्वप्रथम नेपालको सन्दर्भमा इन्टान्जिबल कल्चरल हेरिटेज के हो भनेर परिभाषित गर्न खोजिएको छ, इन्भेन्ट्रीलाई अनिवार्य जस्तो बनाइएको छ, र त्यो इन्भेन्ट्री कसरी, अनि अर्को कुरो चाहिँ यसले यो अमूर्त सांस्कृतिक सम्पदाको राष्ट्रिय सूचीकरण गर्ने कल्पना गरेको छ, प्रावधान छ। अनि त्यसपछि अर्को महत्वपूर्ण कुरो यसको चाहिँ भनेको के अरे, फेडरल गभर्मेन्टले मात्रै होइन अरू निकायहरूले पनि यो कुरो सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्धन, अभिलेखीकरण अथवा विवरण सूचीकरण गर्नुपर्ने प्रावधानहरू पनि यसमा चाहिँ नि समितिएका,
1: अरू भनेको प्रदेश र स्थानीय तह,
0: प्रदेश स्थानीय र अरू निकायलाई पनि, मैले अघि प्रेजेन्टेसनमा पनि
1: सरकारी निकायलाई पनि
0: अरूलाई पनि दिनुपर्छ। यो एउटा त्यो कुरो भयो, अनि अर्को चाहिँ सांस्कृतिक अधिकारहरूका बारे पनि केही पूर्वी प्रावधानहरू उठेका छन् यसको। अनि अर्को एउटा महत्वपूर्ण पाटो यसमा उठेको चाहिँ यहाँहरूलाई भनौँ, यो सजीव मानव सम्पदा भन्ने जुन एउटा प्रावधान यसमा रहेको छ त्यो महत्वपूर्ण प्रावधान हो।
1: कारण सजीव मानव
0: त्यो चाहिँ के हो भने सिनियर आर्टिस्टहरू जोसँग चाहिँ पर्याप्त मात्रामा कुनै कला, कुनै सिपको बारेमा ज्ञान छ, उहाँ अब दिन प्रतिदिन चाहिँ वृद्ध हुँदै जानुभएको छ र उहाँको कन्ट्रिब्युसन त्यो क्षेत्रमा अति अथवा ज्यादै महत्वपूर्ण रहेको छ, मास्टर आर्टिस्टलाई चाहिँ यो सजीव मानव सम्पदाको रूपमा रेकग्नाइज गर्ने राज्यले,
1: भनेको मौखिक, लिखित अथवा आर्थिक,
0: आर्थिक हरे होइन, त्यो त सर्टिफिकेटै दिएर रेकग्नाइज गर्ने एउटा कुरो भयो, त्यसरी रेकग्नाइज गरिसकेपछि उहाँको सम्मान आदि कुराहरू पनि प्रावधानहरूमा राखेको छ। नहुँदा कामै नहुने भन्ने चाहिँ होइन, भइरहेको थियो, हुन पनि सक्थ्यो, तर यति कुरो हो कि यो नेपालको सन्दर्भमा इन्टान्जिबल कल्चरल हेरिटेजलाई संरक्षणको लागि, प्रवर्धनको लागि कानूनी प्रक्रिया शुरू गरेको रूपमा यो विधेयकलाई लिनुपर्छ भन्ने म मान्छु।
1: अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी युनेस्को महासन्धि 2003 सरकारले सहमत जनाएको अथवा पक्ष राष्ट्रको रूपमा सहभागी भएको 16 वर्ष बित्यो र अहिले यसले जति यो महासन्धिले जे जति कुराको माग गरेको छ त्यो अहिलेसम्म कति पूरा भएको थियो, अब यो विधेयक अगाडि बढ्दै गर्दाखेरि कति पूरा हुन्छ र यसले के सजिलो हुन्छ?
0: पक्ष राज्य भइसकेपछि राज्यले पूरा गर्नुपर्ने दायित्वहरू ती महासन्धिमै उल्लेख गरिएका छन्।
2: रौतहटको दुर्गा भगवती गाउँपालिका 3 मत्सरीमा वृद्ध, एकल महिला, विधवा तथा अन्य सामाजिक सुरक्षा भत्ताको वितरणमा व्यापक अनियमितता भएको आरोपमा 42 जना विरूद्ध विशेष अदालत काठमाण्डुमा आज भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ। पूँजी बजारका समस्या तत्काल समाधान गरिने प्रधानमन्त्री शाहको प्रतिबद्धता रहेको छ। सरकारी खर्चमा कसिलो नियन्त्रण, सवारी खरिद र विदेश भ्रमणमा पूर्व स्वीकृति अनिवार्य गरिएको छ, तर बजेट कार्यान्वयन प्रभावकारी बनाउन सरकारी रणनीति आवश्यक रहने अर्थविदको भनाई छ। फाजिल कर्मचारी आवश्यक ठाउँमा खटाइने भएको छ। काठमाण्डु रिङ रोड छेउका जग्गाको मूल्य घटेको छ भने भित्री क्षेत्रमा मूल्य बढ़ेको छ। चिनिया सहयोगमा नेपालमा कृषि खाद्य प्रणाली सुदृढ गर्न सुदृढीकरण परियोजना शुरू भएको छ। र कंगोमा इबोला प्रकोप तीव्र बन्दै गएको छ। मृत्यु हुनेको संख्या करिब 930 पुगेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 5 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800909062।
1: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
3: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
3: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
3: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
3: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
3: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
3: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एम सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
3: प्रोप्राइटर सुनु एन भीमकदाइली।
1: सम्पर्क 0249140084 र 9804045827।
4: हार्दिक श्रद्धांजलि तथा 12 पुण्यतिथिको निमन्त्रणा। आयो टप्प टिप्यो, मिति पुग्यो, टारेर टर्दैन त्यो, सबैलाई एक दिन जानै पर्छ, मृत्युबाट कोही उम्कदैन यो। भोजपुर जिल्ला षडानन्द नगरपालिका 5, श्री गोप बहादुर मगरकी धर्मपत्नी स्वर्गीय मोहन कुमारी मगरको विक्रम सम्बत 1998 साल श्रावण 5 गते जन्म भई विक्रम सम्बत 2083 साल असार 28 गते स्वर्गारोहण भएको दुःखद समाचार सम्पूर्ण इष्टमित्र, आफन्तजन तथा शुभेच्छुकहरूमा अवगत गराउँदछौं। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 12 पुण्यतिथि 2083 साल साउन 8 गते सम्पन्न गरिने भएकोले यस पुण्य अवसरमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धा सुमन अर्पण गर्नुका साथै पितृ प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। पति श्री गोप बहादुर मगर, छोरा बुहारीहरू भद्रसिंह मगर, गीता मगर, शहरमान मगर, विष्णु मगर, थमसिंह मगर, लीला मगर, टंक बहादुर मगर, जमुना मगर, छत्र कुमार मगर, पूजन मगर, लोक बहादुर मगर, मुटु मगर, खिलराज मगर, पुष्पा मगर।
5: नातिहरू अनिश, लिसा, क्षितिज, उज्जवल, विजय, लोनिस, युनिस, कृतज्ञा, यु, एनसी, गणेश, शर्मिला। नातिनी तथा ज्वाइँहरू पवित्रा चन्द्र, अनुषा लुकराज, सुमित्रा लेखनाथ, रीता गजेन्द्र, सीता चन्द्र, संगीता चिरञ्जीवी, रजिता मणि, नीता सुरेन्द्र, विनुषा, सदीक्षा, समीक्षा, निशा, कृति र पुनम भोग बहादुर आले। कार्यक्रम 12 पुण्यतिथि तथा पितृप्रसाद ग्रहण। मिति 2083 साल साउन 7 गते। स्थान
6: भोजपुर जिल्ला सडानन्द नगरपालिका 5 आबटारी शोकाकुल परिवार गोप बहादुर मगर तथा सम्पूर्ण मगर परिवार भोजपुर जिल्ला सडानन्द नगरपालिका 5 आबटारी
7: ओहो लु नमस्कार है सर ओहो लु नमस्कार है सर नमस्कार अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ कहाँ सिलाउनु भएको सुट
8: हो नि सर ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि
7: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो
9: हजुर काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ
7: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला
9: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ
7: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट दौरा सुरुवाल अल्लोको कोट ढाकाको कोट जुवारी कोट अफिसियल सुट निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ
9: छटाल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो
7: डिजाइनर सुमन ठटाल 9865349444
9: र 0295901555
10: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स
11: के तपाई दाँतको समस्याले हैरान हुनु भएको त छैन
12: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ
11: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ
12: हाम्रा सेवाहरू
11: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने
12: दाँत खोल्ने दाँत सफा गर्ने
11: दाँतको एक्सरे गर्ने
12: झिक्न नमिल्ने फिक्स दाँत लगाइने
11: झिक्न मिल्ने आरपीडी लगाइने
12: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने
11: बाङ्गो टिङ्गो दाँत मिलाइने
12: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ
11: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका 1 प्रहरी गेट सेउ शङ्खुवा सभा हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि
12: सम्पर्क नम्बर 0295906667 र 9842226667
13: आयो सबको घर घरमा
14: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा
15: नमस्कार तपाईले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज
14: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा सस्तो दर प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली सम्पर्कका लागि 9842557841 र 0295626666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस् रेडियो शङ्खुवा सभा तपाईँको आवाज जनताको साथ
16: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz on air online
17: नमस्कार वडा अध्यक्ष ज्यू
18: नमस्ते नमस्ते के भन्दाउनु भयो त
17: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
18: भन्नुहोस् न त त्यस्तो के कुरा थियो कुन्नी
17: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
18: यो मेरो सुट त हाम्रै शङ्खुवा सभाको दबुडा एक मात्र विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त भने तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला
17: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु
19: बुवा मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल
20: नाइके बाबा मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है
21: हुन्छ बाबा हुन्छ छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि होइन र
0: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
2: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
22: सम्पर्क नम्बर 0295 6779 र मोबाइल नम्बर 98 42 82 776।
23: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्टार खाजारी एक बुद्धसुक बाटो दूरसञ्चार जाने बाटो।
24: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
25: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
24: प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदरी नगरपालिका एक प्रगति टोल,
25: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
24: प्रोप्राइटर प्रतीक्षा दाहाल।
25: सम्पर्क नम्बर 98163555553
24: र 98423189।
26: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो।
27: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
28: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98525557 68, 98525557 68।
29: साथै 98525557 68 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Sonkhua Sabha, 95.5 MHz.
1: एन्डी बर्नम युकेका नयाँ प्रधानमन्त्री. तर सुरुमा प्रमुख विश्व समाचार.
2: पवनराज पौडेलबाट समाचार सुन्नुहोस्. राजा चार्ल्सको आह्वान स्वीकार्दै सरकार गठनको जिम्मेवारी लिएसँगै एन्डी बर्नम ब्रिटेनका पछिल्लो एक दशकका सातौं प्रधानमन्त्री बनेका छन्. डाउनिङ स्ट्रीटमा आफ्नो पहिलो सम्बोधनका क्रममा उनले ब्रिटेनले पुनः स्थिरता हासिल गर्न सक्ने कुरा विश्वलाई देखाउन आवश्यक रहेको बताए. उनले भने, तर म अहिले मानिसहरूलाई केही राहत दिने, जीवनयापनको लागतमा केही मद्दत पुर्याउने काम गर्न सक्छु र भोलि नै तीमध्ये केही उपाय तय गर्नेछु जसमा तिनको खर्च कसरी व्यवस्थापन गर्ने भन्ने कुरा पनि समावेश हुनेछ. एन्डी बर्नम प्रधानमन्त्री बन्नु अघि पत्रकारहरूसँग कुरा गर्दै बर्नमले शुरूमा संवाद हुने विदेशी नेतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि समावेश हुने संकेत गरेका थिए. उनले युक्रेनप्रति ब्रिटेनको समर्थन उनकै शब्दमा दृढ़ रहने पनि बताए. प्यालेस्टिनी समूह हमासले आफ्ना पूर्व प्रमुख वार्ताकार खलिल अल हयालाई नयाँ नेता चयन गरेको छ. दुई वर्ष अघि गाजामा इजरायली सेनाद्वारा याहिया सिनवार मारिएपछि यो पदमा नियुक्त हुने उनी पहिलो व्यक्ति हुन्. हमास सदस्यहरूबीच आन्तरिक मतदान भएको बताइएको छ. सन् 2023 अक्टोबरमा इजरायलमाथि भएको घातक आक्रमणपछि इजरायली आक्रमणहरूमा हमासका अधिकांश वरिष्ठ नेतृत्व मारिएका थिए. युरोपेली आयोगले चिनिया ई कमर्स कम्पनी अली एक्सप्रेसलाई असुरक्षित खेलौना र सौन्दर्य सामग्री सहितका अवैध उत्पादनहरूको बिक्रीका निम्ति अनुमति दिएको भन्दै 60 करोड़ डलर भन्दा बढ़ी जरिवाना गरेको छ. दुई वर्ष अघि शुरू गरिएको युरोपेली संघ ईयूको अनुसन्धानले उक्त कम्पनी आफ्नो प्लेटफर्मबाट त्यस्ता सामानहरू पर्याप्त तीव्रताका साथ हटाउन विफल पाएको थियो. उक्त जरिवानाप्रति असन्तुष्ट अली एक्सप्रेसले भने उक्त निर्णयमा आफ्ना सुधारका कदमहरू प्रतिबिम्बित नभएको जनाएको छ. अस्ट्रेलियाद्वारा प्रक्रियाका निम्ति नाउरू टापु पठाइएका असाइलम सिकर्स अर्थात शरणको खोजीमा रहेका अधिकांश मानिसहरू नियमित खाना खान समेत नसक्ने पाइएका एक सर्वेक्षणले देखाएको छ. हाल त्यहाँ 100 भन्दा बढ़ी मानिसहरू त्यसरी राखिएका छन्. ती प्रत्येकले अस्ट्रेलिया सरकारबाट हरेक दुई सातामा 180 अमेरिकी डलर पाउने हक राख्छन्. असाइलम सिकर्स रिसोर्स सेन्टर एसएआरसीसँग उनीहरूले खर्च धान्नका लागि प्राय छाक त्याग्नुपर्ने अवस्था रहेको बताएका छन्. सरकारले भुक्तानीको नियमित समीक्षा हुने बताएको छ, तर उक्त स्थान महँगो खाद्यान्न आयातमा अधिक निर्भर छ. र फुटबलको नयाँ विश्व विजेता बनेको स्पेनी टोली मद्रिड पुगेको छ. त्यहाँ एक दिने भव्य उत्सवका बीच उनीहरूको स्वागत हुँदैछ. क्रमशः राजा र प्रधानमन्त्रीको भिन्दा भिन्दै स्वागतपछि विश्व विजेता टोलीले एउटा खुल्ला बसमा मद्रिड हुँदै विजय र्याली गर्नेछ. स्पेनले फाइनल खेलमा अर्जेन्टिनालाई 1-0 हराउँदै दोस्रो पटक विश्वकपको उपाधि सुरक्षित गरेको हो. यो बीबीसी नेपाली सेवा हो.
1: साँझपखमा तपाईंलाई पुनः स्वागत छ. मनसून शुरू भएपछि विस्थापनमा परेका झण्डै 450 परिवारलाई स्थानीय प्रशासनसँग मिलेर अस्थायी बासको प्रबन्ध मिलाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ. नेपाल प्रहरीले असार 5 गते मनसून शुरू भए यता 724 प्राकृतिक विपदका घटना भएको र त्यसमा 66 घाइते भएको बीबीसीलाई जानकारी दिएको छ. सप्ताहन्तमा देशका विभिन्न ठाउँमा भएका भारी वर्षाका कारण आजसम्मको आँकड़ा अनुसार कम्तीमा देशभरका विभिन्न 9 प्रमुख ठाउँमा सड़क पूर्ण अवरूद्ध भएका थिए भने अहिले केही मात्रै एकतर्फी वा दिउँसोको समयमा सञ्चालनमा आएका छन्। जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले अबका केही दिन सप्ताहन्तमा जस्तो स्तरमा वर्षा नहुने भन्दै भारी वर्षाको सम्भावना केही घटेको जनाएका छन्। सुनौ साथी फडिन्द्र दाहालको यो रिपोर्ट. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो 24 घण्टामा बाढ़ी, पहिरो, अविरल वर्षा, सर्पदंश सहितका 62 घटनामा 2 मृत्यु भएको र 15 घाइते भएको जनाएको छ। मनसून शुरू भए यताका 724 विपदका घटनामा 346 घर डुवानमा परेको र 449 परिवार विस्थापित भएको प्रहरीले जनाएको हो। प्राधिकरणकी प्रवक्ता शान्ति महतले त्यस्ता परिवारलाई स्थानीय सरकारसँग मिलेर सरकारले सहयोग उपलब्ध गराएको बताइन्।
3: उहाँहरूलाई चाहिँ आवश्यकता स्थानमा राख्नको लागि हामीले निगरानीमै बसेका छौँ र त्योसँग सम्बद्ध स्थानीय पालिका र स्थानीय प्रशासनसँग पनि हामी कोअर्डिनेसनमा रहेर उहाँहरूलाई चाहिँ सुरक्षित स्थानमा कसरी राख्ने, कहाँ राख्ने भन्ने विषयमा चाहिँ हामीले उहाँहरूलाई सपोर्ट पनि गरिरहेका छौँ भने सँगसँगै 3 सुरक्षा कर्मीहरूलाई पनि परिचालन गरेर उहाँहरूलाई सुरक्षित स्थानमा लाने काम सामग्रीहरू हुन्छ, उहाँलाई अस्थायी रूपमा बसोबास गर्ने ठाउँमा दिनुपर्ने खाद्यान्न, लत्ता, कपडा लगायतका सामग्रीहरूको जोखो गरेर पनि उहाँहरूलाई त्यही अनुसारको त्यहाँ सपोर्ट गर्नको लागि पनि भनिरहेका छौँ, उहाँहरूले गरी पनि राख्नुभएको छ।
1: प्रहरीको तथ्याङ्कले 110 भन्दा बढी घर संख्या विस्थापित भएको देखाउँछ, जसको आधा भन्दा बढी कोशी प्रदेशमा रहेका छन्। अधिकारीहरूले यो वर्ष मनसूनजन्य विपदको जोखिम सम्बोधनका लागि 3 सुरक्षा निकायका कम्तीमा 26,000 सुरक्षा कर्मीलाई तयार अवस्थामा राखिएको बताएका छन्। प्राधिकरणले मनसून शुरू भए यता 68 चट्याङ, 394 पहिरो र 110 बाढ़ीका घटना भएको जनाएको छ। सबैभन्दा बढ़ी परिवार बाढ़ी र पहिरोबाट प्रभावित भएको प्राधिकरणले उल्लेख गरेको छ। सप्ताहन्तमा भएको अविरल वर्षापछि कैयौं ठाउँमा बाढ़ी र पहिरोका विवरणहरू आएका छन्। अविरल वर्षापछि देशका कैयौं ठाउँमा पहिरो खसेर सड़क अवरूद्ध भएका जानकारी सुरक्षा निकायहरू दिएका छन्। राष्ट्रिय विपद न्यूनीकरण प्राधिकरणकी प्रवक्ता महतले सड़क खुलाउन सम्भव भएसम्मका स्रोत साधन परिचालन गरिएको बताइन्।
3: अहिले हाम्रो यो विशेष गरी पहिरो केकै लागि भनेर हामीले एउटा सड़कमा जाने पहिरोको लागि हुन सेतु एप पनि अपरेसनमा ल्याएका छौँ। त्यसमा चाहिँ सबै कुन कुन ठाउँमा पहिरो गएर कुन कुन डोजरहरू, एक्जाभेटरहरू र त्यसमा अपरेटरहरू चाहिँ कुन कुन अवस्थामा हुनुहुन्छ, कहाँ कहाँ हुनुहुन्छ र उहाँहरूलाई तुरन्त नजिक पर्ने डोजरलाई चाहिँ परिचालन गर्ने गरी पनि त्यो एप चाहिँ सञ्चालन भइरहेछ र त्यही अनुसार काम पनि गरिरहेका छौँ।
1: जल तथा मौसम विज्ञान विभागले जारी गर्ने पूर्व चेतावनीलाई ध्यान दिँदै अति जोखिम भनिएका जिल्लाहरूमा सवारी साधन सञ्चालन बन्द गर्न शनिबार प्राधिकरण अन्तर्गतको मनसून कमाण्ड पोस्टले जिल्ला सुरक्षा समितिहरूलाई निर्देशन दिएको थियो। साथी फडिन्द्र दाहालको यो रिपोर्ट तपाईँ हाम्रो वेबसाइट www.bbcnepali.com मा गएर आफूले चाहेको समयमा विस्तृतमा पढ्न सक्नुहुनेछ। अब अर्को विषय, प्रधानमन्त्री वालेन्द्र शाह बालेनले पूँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवाला व्यक्तिहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार छलफलमा प्रधानमन्त्रीले नेपाल धितो बोर्ड सेभोनका अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज नेप्सेका अध्यक्ष तथा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, स्टक ब्रोकर एसोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल लगायतसँग भेटेका हुन्। यसै सन्दर्भमा हामीले उद्योग वाणिज्य महासंघको पूँजी बजार समितिका अध्यक्ष प्रियराज रेग्मीसँग कुरा गर्दै शुरूमा तपाईहरूले आफ्ना समस्याबारे प्रधानमन्त्रीसँग के कुरा गर्नुभयो भनेर सोधेका छौं।
4: हामीले बेसिकल्ली यसलाई दुई पार्टमा, अहिले चाहिँ अलिकति यो नयाँ सरकार बनिसकेपछि पूँजी बजारको मनोबल अलिकति घटेको हो कि भन्ने विषयलाई, यो मनोबललाई कसरी उठाउन सकिन्छ, यसका कारणहरू के हुन् भन्ने विषयमा अलिकति कुरा गर्यौँ र दोस्रो चाहिँ अलिकति लङ्गर रनमा पूँजी बजारलाई स्वस्थ, पारदर्शी बनाएर अलिकति लगानीकर्ताले भरोसा गर्ने, लगानीको लागि भरोसा गर्ने स्थल बनाउने र पुँजी बजारले समग्रतामा पुँजी परिचालन गरेर रोजगारी, उद्योग धन्दा, इन्टरप्रेन्योरसिप यसलाई प्रमोट गर्नलाई कसरी सपोर्ट गर्न सकिन्छ भन्ने विषयमा चाहिँ त्यहाँ कुराकानी भयो।
1: तपाईँहरूले यी कुराहरू गरेपछि, यी विभिन्न विषयमा कुरा राखेपछि प्रधानमन्त्रीज्यूले चाहिँ के भन्नुभयो?
4: प्रधानमन्त्रीज्यूले यो पुँजी बजारमा अलिकति कन्फिडेन्समा आएको भन्ने विषयमा हामी हेरिरहेछौँ, बुझिरहेछौँ, यसले यो हाम्रो हामीलाई जानकारी छ, त्यसमा हामी चिन्तित छौँ भन्ने किसिमको एउटा यो कन्फिडेन्सको विषयमा त्यो भन्नुभयो र यसको सुधार सँगसँगै यसको सुधारका लागि हामीले नेपाल राष्ट्र ब्याङ्कको गभर्नर साहब सहित सरकारवाला नियमनकारी निकायहरूसँग चाहिँ नि हामी छलफल गरिरहेका छौँ। कतिपय सुधारका कामहरू तपाईँहरूले सहजीकरण गरिदिनुहोस्, कहाँ कहाँ यसको बोटल नेक छ कहाँ कहाँ चाहिँ नै अप्ठ्यारो छ त्यसलाई फुकाइदिनुहोस् भन्ने किसिमले चाहिँ कुराहरू भइरहेछ।

0: यो भेट्ने भन्ने तपाईँहरूको तर्फबाट थियो अथवा प्रधानमन्त्रीज्यूको तर्फबाट आएको यो पछिल्लो समय यो शेयर बजार अथवा पुँजी बजार नै त्यति उकासिन सकेन भन्ने खालका विवरणहरू तथ्याङ्कबाट पनि आइरहेका छन् नि, यो विषयमा चाहिँ कसरी त्यसलाई सुधार्ने भन्ने कुरा भयो त?
1: पुँजी बजार चाहिँ सरकारकै कारणले मात्रै पनि चाहिँ अब यो होइन भनेर चाहिँ ठ्याक्कै क्याटेगोरी भन्न सक्ने अवस्था पनि होइन। यसमा अलिकति यसको इको सिस्टम, यसमा कारोबारका औजारहरू अनि इन्भेस्टरको कन्फिडेन्स, यो सबै चिजहरू छ। अब अहिले तत्काल चाहिँ हामीले भनेको तत्कालको लागि कन्फिडेन्स बढाउनको लागि चाहिँ अलिकति यो ब्रोकरहरूलाई भाइब्रेन्ट बनाउन ब्रोकर मार्फत मार्जिन लेन्डिङ सञ्चालन गर्ने एक, दोस्रो बजार धेरै घटेको र ब्याङ्क वित्तीय यो इन्स्टिट्युसनल इन्भेस्टर जो सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बिमा कम्पनीहरू उहाँहरूसँग प्रशस्त लिक्विडिटी भएको र चाहिँ नि अहिले बजारमा भएका सेयरहरू राम्रै कम्पनीका सेयरहरू पनि धेरै तल्लो लेभलमा भएको हुँदा उहाँहरूलाई चाहिँ अलिकति यो बेलामा चाहिँ बजारमा इन्टरभेन गर्न सकियो भने त्यसले चाहिँ बजारको चाहिँ मनोबल उठाउने र ती संस्थाहरूले पनि चाहिँ नि लाभ लिन सक्ने किसिमका कुराहरू र अलिकति बजारमा चाहिँ नि केही कम्पनीहरूको मूल्य नबढ्ने, केही कम्पनीहरूको चाहिँ मूल्य चाहिँ नि धेरै बढेको त्यो देखिँदाखेरि यो आइपिओदेखि लिएर गएर सेयर लकिङका चाहिँ प्रणालीहरूमा चाहिँ सुधार गरेर डिमान्ड र सप्लाईलाई चाहिँ ब्यालेन्स गर्नुपर्छ।
0: थिए उद्योग वाणिज्य महासंघको पुँजी बजार समितिका अध्यक्ष प्रियराज रेग्मी। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग, युकेमा एन्डी बर्नम नयाँ प्रधानमन्त्री बनेका छन्। गत शुक्रबार लेबर पार्टीको नेता बनेका 56 वर्षीय बर्नम आफ्नै दलका सर कियर स्टार्मरलाई विस्थापित गर्दै आज ब्रिटेनको 59 प्रधानमन्त्री बनेका हुन्। बकिङम दरबारले नियुक्तिको पुष्टि गर्दै राजा चार्ल्सले उनलाई नयाँ सरकार बनाउन आह्वान गरेका जनाएको छ। बीबीसी विवरणहरूमा आधारित
2: राजा चार्ल्सको आह्वान स्वीकार्दै सरकार गठनको जिम्मेवारी लिएसँगै वर्नम ब्रिटेनका पछिल्लो एक दशकका 7 प्रधानमन्त्री बनेका हुन्। बकिङम दरबारबाट निस्किएर डाउनिङ स्ट्रीटमा बोलेका वर्नमले आफू 10 वर्षमा देशको 7 प्रधानमन्त्री बनिरहेको यथार्थको हेक्का रहेको बताउँदै अब उनकै शब्दमा एउटा समीक्षा र नयाँ संकल्पको समय भएको बताए। उनले आफ्नो नेतृत्वमा लेबर प्रशासन अझै वामपन्थी झुकावतर्फ ढल्किने र सर्वसाधारण मानिसको जीवनस्तर सुधारमा केन्द्रित हुने वाचा गरे। वर्नमले ब्रिटेनले पुनः स्थिरता हासिल गर्न सक्ने कुरा विश्वलाई देखाउन आवश्यक रहेको पनि बताए। उनी विगतमा सन् 2010 र सन् 2015 गरेर दुईपटक पार्टी नेतृत्वको प्रतिस्पर्धामा विफल भएका थिए। मन्त्री परिषदका वरिष्ठ सदस्यहरूको नियुक्ति आजै अबेर शुरू हुने बताइएको छ। यसअघि जून 22 सरकार र लेबर पार्टीको नेतृत्वबाट राजीनामा घोषणा गरेका कियर स्टार्मरले आज राजा चार्ल्सलाई बकिङम दरबारमा भेट्दै औपचारिक रूपमा राजीनामा पत्र बुझाएका थिए। त्यसअघि डाउनिङ स्ट्रीटमा सम्बोधन गर्दै उनले 2 वर्ष अघि भन्दा देश उनकै शब्दमा बलियो बनेको बताएका थिए। उनले नयाँ प्रधानमन्त्रीलाई आफ्नो पूर्ण साथ रहने पनि बताए।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
3: Details of all our services are at bbcworldservice.com.

नयाँ नेपालको एक नौलो आवाजको सङ्गालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।

0: नयाँ नेपालको एक नौलो आवाजको सङ्गालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।
1: बालिनलाई दर्शन बढ़ी निर्णयमा न्यायालयको ब्रेक, प्रश्नोत्तरका लागि प्रधानमन्त्री कुर्दै संसद, कोरोनाकालीन होल्डिङ सेन्टरका करोड़ौंका संरचना मक्किँदै अभिभावकलाई करको भार लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको 11 महिनामै 21 करोड़को नेपाली अचार निर्यात शीर्षकको शुभ समाचार।
2: पछिल्लो समय नेपालमा बनेको अचार विभिन्न मुलुकमा पुग्न थालेको छ। चालू आर्थिक वर्षको 11 महिनामा मात्र 21,16,98,000 रूपियाँ बराबरको अचार निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ। यस वर्ष इटली, अस्ट्रेलिया, बेलायत, क्यानाडा, जापान, कोरिया, अमेरिका, बेल्जियम, मौरिसस, डेनमार्क, यूएई, मलेसिया र भारतमा अचार निर्यात भएको विभागले जनाएको छ। पछिल्ला 11 महिनामा सबैभन्दा बढ़ी इटलीमा 3,73,87,000 रूपियाँको 57,267 किलो अचार निर्यात भएको छ। अस्ट्रेलियामा 3,64,89,000, बेलायतमा 3,61,06,000 रूपियाँको अचार निर्यात भएको थियो। सबैभन्दा कम भारतमा 4,000 रूपियाँको अचार निर्यात भएको विभागको भनाई छ। भारतमा अचार निर्यात न्यून देखिए पनि आयात भने बढ़दो छ। भारतबाट 3,33,91,000 रूपियाँको अचार आयात भएको छ। चीनबाट 8,48,81,000, कोरियाबाट 3,65,000, जापानबाट 37,000 र भूटानबाट 2,000 रूपियाँको अचार आयात भएको विभागको तथ्याङ्क छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रीके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। प्रतिनिधि सभा नियमावली 2083 पारित भई कार्यान्वयनमा आएसँगै मन्त्रीहरूले संसदमा नियमित रूपमा प्रश्नोत्तरमा भाग लिइरहेका छन्। तर नियमावली बमोजिम प्रधानमन्त्री वीरेन्द्र शाहले भने सदनमा औपचारिक रूपमा प्रश्नोत्तरको सामना गरेका छैनन्। पछिल्लो पटक असार 31 गते बसेको प्रतिनिधि सभा बैठक साउन 14 स्थगित छ। अब बैठक बस्दा साउनको आधा आधी बित्नेछ। प्रतिनिधि सभा नियमावली 2083 को नियम 56 को उपनियम 1 प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो साताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था छ। प्रश्नोत्तरको पुरानै व्यवस्था राखेर नयाँ नियमावली गत जेठ 18 प्रतिनिधि सभाबाट पारित भएको हो। यसअघि जेठ 17 प्रधानमन्त्री शाहले आकस्मिक सदनमा उपस्थित भएर नियमावलीको व्यवस्था भन्दा बाहिरबाट सांसदले सोधेका प्रश्नको जवाब दिएका थिए। त्यसक्रममा उनले भारतले मात्र होइन नेपालले पनि धेरै ठाउँमा जग्गा मिचेको छ भनी दिएको अभिव्यक्तिलाई लिएर संसदमा तीव्र आलोचना भएको थियो। प्रतिपक्षी दलले प्रधानमन्त्रीको उक्त भनाई राष्ट्रहित विपरीत भन्दै सदनमै माफी माग्नुपर्ने अडान राखेर संसद अवरूद्ध समेत गरेका थिए। सरकारका तर्फबाट परराष्ट्र मन्त्री सुशील खनालले प्रधानमन्त्रीको भनाई अन्तर्देशीय अतिक्रमण 10 गजा क्षेत्रमा भएका सानातिना स्थानीय अतिक्रमणसँग मात्र सम्बन्धित रहेको जानकारी सदनलाई गराएका थिए। आकस्मिक रूपमा प्रधानमन्त्री शाहले प्रश्नको उत्तर दिए पनि नियमावलीले तोकेको ढाँचामा भने सांसदसँग औपचारिक प्रश्नोत्तर भएको छैन। प्रधानमन्त्री भएको 3.5 महिनामा 7 पटक प्रतिनिधि सभामा उपस्थित भएका छन्। यो अवधिमा प्रधानमन्त्रीको सदनमा उपस्थिति कम होइन। विगतका प्रधानमन्त्री पनि संसदमा विशेष दिन मात्र उपस्थित हुन्थे। त्यस आधारमा वर्तमान प्रधानमन्त्रीको उपस्थिति पनि कम छैन। संसद सचिवालयका एक अधिकारीले भनेका छन् अब नियमावली बमोजिम प्रश्नोत्तरमा भाग लिएर उहाँले सदनको कामलाई अझ प्रभावकारी बनाउनुहुनेछ। संसदमा उपस्थित नभए पनि कुनै भाषण र उद्घाटनमा पनि नदेखिनु भएकाले उहाँले कार्यालयमै बसेर मुलुक बनाउन प्रयासरत रहेको कुरालाई केही पनि होइन भन्न नमिल्ने भन्दै सभामुखले रूलिङ गरेर बोलाउन सक्नु भएन उनले बताएका छन्। नेपालको संसदीय इतिहास हेर्दा संसदमा प्रधानमन्त्रीको उपस्थिति र जवाबदेहिता सधैँ बहसको विषय बन्दै आएको छ। प्रजातन्त्र पुनर्स्थापना पछिको कालखण्डमा कृष्णप्रसाद भट्टराई, गिरिजा प्रसाद कोइराला, शेरबहादुर देउवा लगायत नेताहरूले संसदलाई बहसको केन्द्र बनाए पनि आन्तरिक द्वन्द र सरकार जोगाउने जोड घटाउका कारण उनीहरूको उपस्थिति नियमित हुन सकेन। त्यति बेला प्रतिपक्षले प्रधानमन्त्रीमाथि संसदको उपेक्षा गरेको आरोप निरन्तर लाग्ने गर्थ्यो। प्रतिनिधि सभा नियमावली बमोजिम प्रधानमन्त्री वीरेन्द्र शाहले सदनमा औपचारिक रूपमा प्रश्नोत्तरको सामना अहिलेसम्म गरेका छैनन्। उनले प्रश्नोत्तर व्यवस्थालाई कहिलेदेखि आत्मसात गर्लान् भन्नेतर्फ सबैको चासो बढ़ेको छ। प्रधानमन्त्री कुर्दै संसद कहिले होला प्रश्नोत्तर शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
3: प्रधानमन्त्री एवं रासोपा वरिष्ठ नेता वीरेन्द्र शाहले पार्टी महाधिवेशनको उद्घाटनका बेला भनेका थिए सरकार एक्सप्रेस वेमा छ, गन्तव्यमा पुगेर मात्र ब्रेक लाग्छ। तर सरकारका एकपछि अर्को निर्णयमा न्यायालयले ब्रेक लगाइरहेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले 32 असारमा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेल सहित 16 जना प्रतिवादी विरूद्ध विशेष अदालतमा आरोप पत्र दायर गर्यो। पौडेलको हकमा 20 करोड़ 90 लाख रूपियाँ बिगो कायम गरिएको थियो। साथै उनको एभरेस्ट ब्यांक लिमिटेडमा रहेको खातामा मौजदात 6,34,441.54 रूपियाँ जफत गर्न माग दावी गरिएको थियो। यति धेरै बिगो दावी गरिएको मुद्दामा पनि पौडेल 1 साउनमै साधारण तारीखमा रिहा भए। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पौडेललाई थुनामा नराखी साधारण तारिकमा राखेर मुद्दाको पूर्वपक्ष गर्न आदेश दियो। उनी विरूद्ध मुद्दा लैजान सरकारले दवाब दिएका कारण प्रमाण नजुट्दै र मुद्दा परिपक्व नहुँदै लगिएको टिप्पणी गरेका थिए। विशेष अदालतले थुनामा नराखी साधारण तारिकमा रिहा गर्न आदेश दिएपछि एमाले नेताहरूले प्रतिशोध भएको पुष्टि भएको बताएका छन् भने सरकार र सत्तारूढ दल समर्थक नेताहरू भने अदालतप्रति नै असन्तुष्ट बने। जति तर्क गरे पनि सरकारले गरेका एक दर्जन जति निर्णय भने अदालतको आदेशका कारण एकपछि अर्को रोकिएका छन्। सरकारका निर्णयमाथि न्यायालयले प्रश्न उठाउँदै ब्रेक मात्र लगाएको छैन, कतिपय निर्णयबाट पछि फर्किन बाध्य पारेको छ। राजसभा सरकार बनेको पहिलो साता नै सरकारी सूचना तथा विज्ञापन सरकारी संचार माध्यममा मात्र प्रकाशन प्रसारण गर्न पाउने परिपत्र जारी गर्यो। संविधान ऐन विपरीत हुने गरी जारी गरिएको सो परिपत्र सर्वोच्च अदालतले खारेज गरिदियो। विष्णु पौडेल साधारण तारिकमा रिहा, सरकारी विज्ञापन निजी मीडियालाई नदिने निर्णय खारेज, सम्पत्ति छानबिन विरूद्ध तीनवटा अन्तरिम आदेश, नेपाल वायु सेवा निगमको नियुक्ति बदर, कर्मचारी ट्रेड युनियन खारेजमा अल्पकालीन अन्तरिम आदेश, ओली लेखक पक्राउ प्रकरणमा परमादेश, देउवा दम्पतिलाई पक्राउ नगर्न अन्तिम आदेश, पूर्व मन्त्री दीपक खड्का रिहा, भन्सार नाकामा नागरिकलाई सम्मानपूर्वक व्यवहार गर्न अन्तरिम आदेश, विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने निर्णयमा अल्पकालीन अन्तरिम आदेश, न्यायालयले बालेन सरकारको निर्णयमाथि ब्रेक लगाएका यी मुद्दाहरू थिए। बालेनलाई न्यायालयको ब्रेक अदालतले रोक्यो, दर्जनभन्दा बढ़ी सरकारी निर्णय शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक विकास, उद्यमशीलता प्रवर्धन र रोजगारी सृजनाका लागि पूँजी बजारलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्नु भएको छ। त्यसक्रममा पूँजी बजारलाई व्यावसायिक, पारदर्शी र मर्यादित बनाउन आवश्यक सुधार अगाडि बढ़ाइने पनि उहाँले बताउनुभयो। पूँजी बजारका सरकारवालासँग सोमबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा उहाँले राम्रो काम गर्नेलाई प्रोत्साहन र अनियमितता गर्नेलाई शून्य सहनशीलताको नीति अपनाइने पनि स्पष्ट पार्नुभयो। सोमबारे पूँजी बजारमा उल्लेख सुधार भएको छ। पूँजी बजार मार्फत उद्यमशीलताको विकास र रोजगारी सृजना गर्ने कार्य सरकारको मुख्य प्राथमिकतामा रहेको बताउँदै उहाँले उद्यमी व्यवसायीलाई उच्च मनोबलका साथ काम गर्न समेत आग्रह गर्नुभयो। त्यस्तै छलफलमा नियमनकारी निकायका तर्फबाट नेपाल धितपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले सरकारवालाका सुझावलाई आत्मसात गर्दै बोर्डले आर्थिक वर्ष 2083-84 पूँजी बजार नीति तथा नेपालको पूँजी बजार मार्गचित्र 2083 लागू गरिसकेको जानकारी दिनुभयो। ती नीतिमा उल्लेखित कार्यक्रमलाई चरणबद्ध रूपमा कार्ययोजना बनाई कार्यान्वयनमा लगिसकिएको उहाँले स्पष्ट पार्नु भएको थियो। त्यस्तै नेपाल स्टक एक्सचेन्जका अध्यक्ष अमृत लम्सालले बैंक तथा वित्तीय संस्था बीमा बजार एवं पूँजी बजार सुधारका लागि आवश्यक ऐनको तर्जुमा तथा संशोधन प्रक्रिया शुरू भइसकेको बताउनुभयो। नेप्सोको पुनर्संरचनाका लागि उपयुक्त मोडालिटी तयार गरी अघि बढ़ाइने उल्लेख गर्दै उहाँले धितोपत्र बोर्डद्वारा जारी गरिएका नीति अनुरूप प्रणालीको विकास गरी धितोपत्र कारोबारलाई थप प्रभावकारी र व्यवस्थित बनाइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। स्टक ब्रोकर एसोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकालले सरकारले निजी क्षेत्रप्रति सकारात्मक दृष्टिकोण राख्दै मुलुकको अर्थतन्त्र चलायमान बनाउन र निजी क्षेत्रको खस्किएको मनोबल उकास्न सरकारले विशेष चासो देखाएको बताउनुभयो। सरकारले निजी क्षेत्र नै देशको अर्थतन्त्र र रोजगारीको मुख्य आधार भएको स्वीकार गरेको समेत बताउनुभयो। नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार स्वीकृत भएको दरबन्दीमा कर्मचारीहरूको आन्तरिक मिलान गर्ने, दरबन्दी गर्दा बढ़ी हुन जाने कर्मचारीलाई संघीय कार्यालय, प्रदेश र स्थानीय तहमा कामकाजमा खटाई कर्मचारी कामविहीन हुने अवस्था आउन नदिने पनि उक्त बैठकमा निर्णय गरिएको छ।
3: अभिभावकका मोबाइलमा असारको अन्तिम साता विद्यालयबाट जरूरी सूचना आए। केहीले एपमै सूचना राखे। ती सूचनामा भनिएको थियो असारसम्मको सबै बक्यौता बुझाउनुहोला। साउन एकदेखि शिक्षा कर लाग्ने भएकाले नयाँ शुल्क लागू हुनेछ। सरकारले निजी विद्यालयलाई 3% समता कर लागू गरेपछि नयाँ शैक्षिक सत्रको 3 महिनामै शुल्क वृद्धि हुने भएको छ। त्यसको मारमा अभिभावकहरू परेका छन्। शिक्षा तथा खेलकूद मन्त्रालयका सूचना अधिकारी वीर बहादुर धामीको भनाई छ, संघीय संसदले स्वीकृत गरेको बजेट भएकाले साउन महिनादेखि नै कर लागू हुन्छ। केही संस्थागत विद्यालयहरूले सबै प्रकारका शुल्कमा 3% वृद्धि गरेको भन्ने सुनिएको छ, जुन कानूनको अपव्याख्या हो। अभिभावकलाई करको भार, शुल्क बढ़ाउँदै निजी विद्यालय शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
2: कोरोना संक्रमितलाई आइसोलेशनमा राख्न सैया अभाव हुने भएपछि 2078 सालमा नेपालगंज सुप महानगरपालिकाले 14,000 क्षमताको होल्डिङ सेन्टर निर्माण गरियो। कुल 29,38,00,000 रूपियाँ लागतमा आइसोलेशन कक्ष, शौचालय, भण्डार कक्ष, भान्सा भोजन कक्ष समेत गरी 60 भवन निर्माण गरिएको थियो। नेपालगंज उपमहानगरपालिकाले उपलब्ध गराएको 4 बिघा 13 धूर सरकारी जग्गामा ती भवन बनाउने ठेक्का हनुमान निर्माण कम्पनी ललितपुरले गरेको थियो। निर्माणको सुपरिवेक्षण अनुगमन भने नेपाली सेनाले गरेको थियो, तर होल्डिङ सेन्टर निर्माण लगत्तै कोरोना महामारी नियन्त्रणमा आयो। कोरोना नियन्त्रणमा आएपछि होल्डिङ सेन्टरका भौतिक संरचनाको एकदेख नेपाली सेनाको बज्रदल गढ राजाले गर्दै आएको छ। गढले हाल 16 कर्मचारीलाई रेखदेखमा खटाएको छ। 2079 साउन 23 गतेदेखि होल्डिङ सेन्टर रेखदेख गर्दै आएको छ। होल्डिङ सेन्टर लामो समयदेखि प्रयोगविहीन हुँदा भौतिक संरचना जीर्ण हुन थालेका छन् भने यसप्रति नागरिक स्तरबाट चिन्ता व्यक्त भइरहेको छ। संघीय सरकार मार्फतका यी भौतिक संरचनालाई प्रयोगमा ल्याउनुपर्ने नागरिक समुदायको सुझाव छ। होल्डिङ सेन्टरका भवन प्रयोगमा ल्याउन नै स्थानीय सरकारलाई नै हस्तान्तरण गर्नुपर्ने सेनाको मनासय रहेको छ। यसका लागि सेनाका अधिकारीले उपमहानगरपालिकासँग प्रस्ताव समेत राखिसकेका छन्। संघीय सरकारबाट निर्णय नआउँदा होल्डिङ सेन्टर सेनाकै संरक्षणमा छ। उपमहानगरपालिकाले भौतिक संरचना लिन तयार रहे पनि मर्मत सम्भारका लागि आवश्यक बजेट व्यवस्थापन गरिदिनुपर्ने शर्त राखेको छ। कोरोना महामारीका बेला संक्रमितलाई राखेर उपचार गर्न बनाइएका अस्थायी अस्पताल र क्वारेन्टीनका संरचना अहिले प्रयोगविहीन अवस्थामा छन्। राज्यले बनाएका ती संरचना प्रयोगमा ल्याउन नसक्दा जीर्ण बन्दै गएका छन्। भएका ती संरचना प्रयोगमा ल्याउन नसक्नु राज्यको कमजोरी मानिएको छ। कोरोना संक्रमण चीनबाट शुरू भएको थियो। नेपालमा पहिलोपटक 2076 माघमा कोरोना संक्रमित फेला परेका थिए। संक्रमितको दर बढ़न थालेपछि उनीहरूलाई राखेर उपचार गर्न संघ प्रदेश र स्थानीय सरकारले अस्थायी अस्पताल र क्वारेन्टीन बनाएका थिए। संक्रमितको उपचारका लागि विभिन्न ठाउँमा अस्पताल निर्माण गरिएको थियो। त्यस्तै सिमरा बीरगंज औद्योगिक करिडोर अन्तर्गत जितपुर सिमरा उपमहानगरपालिकामा पनि बन्द रहेको एक तारजाली र गार्मेन्ट उद्योग